0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही भाद्र 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
4: Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ। यस ट्यान्जेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 8 गते सोमबार, सन् 2026 अगस्त 24 तारिक, साउन शुक्ल पक्षको द्वादशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बितेको 35 वर्षको हिसाब नगरी अबको 35 वर्षको योजना ल्याउन पार्टी नेताहरूलाई रवि लामिछानेको निर्देशन, कांग्रेसमा देउबा र गगन बीच संवादको प्रयास।
0: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सेवा सुविधा वृद्धिसम्मका सुझाव, कक्षा 12 पालिकाको क्षेत्राधिकार विधेयकले सम्बोधन गर्नुपर्नेमा जोड।
1: नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट गर्न खोजिएको आशंका, मलेसियाको नीतिप्रति सरकार र म्यान पावर व्यवसायको विरोध।
0: पाकिस्तानी सेना प्रमुख असिम मुनिर आज तेहरान जाँदै इरान र अमेरिका बीचको मध्यस्थतालाई फेरि सक्रिय बनाउने प्रयास।
1: र टप एण्ड T20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हेरिकेन्स एकेडेमीसँग खेल्दै।
4: कृषि र भेटेनरी

0: शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
1: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससीएडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
1: फोन 056421261, 596617, मोबाइल 98550607, 98511625994, 98510542024। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540।
3: काया कैरनमा अब खबरको सिलसिला। मन्त्री, सांसद र पार्टी नेताहरूकै कतिपय गतिविधि र अभिव्यक्तिमा असन्तुष्ट सत्तारूढ रासोपा सभापति रवि लामिछानेले जनअपेक्षा अनुसार काम गर्न, सिद्धान्तनिष्ठ राजनीतिक प्रतिबद्धता आत्मसात गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभएको छ। नवनिर्वाचित केन्द्रीय सदस्यका लागि रासोपाले आयोजना गरेको दुई दिने प्रशिक्षणको समापनमा हिजो सम्बोधन गर्दै लामिछानेले पार्टी नीति र नेतृत्वका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभएको हो। साथै उहाँले देशको भविष्य बदल्ने नेता बन्न पनि सुझाव दिनुभएको छ। सभापति लामिछानेले क्षमता, विज्ञता र योग्यताले मात्र नभई सफल राजनीतिज्ञ हुन त्यही स्तरको राजनीतिक प्रतिबद्धता खाँचो हुने बताउनुभयो। सभापति लामिछानेले विगत 35 वर्षमा के भयो भनेर दोषारोपण गर्नुभन्दा अबको 35 वर्ष कस्तो बनाउने भन्ने योजना बनाउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभयो। हिजो हामीले दोष लगाउने कयौं मान्छेहरू थिए, कयौं नेता थिए जसलाई दोष लगाउँदा पनि हुन्थ्यो। दोषै दोषको चाङमा उभिएर आफूलाई अलग देखाउन हामी सक्छौं, आज कसलाई दोष देखाउने? हामीले दोष देखाउनु पर्ने कुरा छैन, उहाँले भन्नुभयो। अब यो 35 वर्षको हिसाब गर्ने होइन, अबको 35 वर्षको योजना ल्याउनुहोस्। अब बितेको 35 वर्षका लागि उहाँहरूलाई कसुरत गर्ने ठाउँमा हामी छैनौं, जति सक्यौं गर्यौं, धन्यवाद। अबको 35 वर्ष कस्तो बनाउने हाम्रै हातमा छ, रवि लामिछानेले भन्नुभयो आजको नयाँ पत्रिकामा खबर छ।
1: यस्तै पार्टी सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवा कांग्रेसको आन्तरिक विवाद संवादबाट समाधान खोज्न सकारात्मक देखिएका छन्। सभापति थापाले निवर्तमान सभापति देउवालाई 15 महाधिवेशनमा पूर्व सभापतिका रूपमा सम्मानपूर्वक आमन्त्रण गरेर कुरा सुन्न चाहेको बताउनु भएको छ। देउवाले पनि पार्टी एकताका लागि थापासँग छलफल गर्न आफू तयार रहेको संकेत दिनुभएको छ। सभापति थापाले केन्द्रीय समिति बैठक समापनका क्रममा देउवाप्रति लामो गुनासो राख्दै विगतमा उहाँलाई नजिकका नेताहरूले गलत सूचना दिएर पटक पटक अल्म ल्याएको दावी गर्नुभयो। पार्टी एकताको प्रयासमा सक्रिय कांग्रेसका पूर्व केन्द्रीय सदस्य नयन सिंह महरले हिजो देउवासँग भेट गरी थापा र देउवाबीच सम्वाद आवश्यक रहेको बताउनु भएको छ। त्यसअघि उहाँले सभापति थापासँग भेटेर पार्टी एकताका लागि 3 विकल्प अघि सार्नु भएको थियो। महरका अनुसार पहिलो विकल्प थापा र देउवा मध्य एकजनाले 15 महाधिवेशनको नेतृत्व गर्ने विषयमा सहमति खोज्ने, दोस्रो विकल्प हो दुवै नेताले नेतृत्वको दावी छाडेर तेस्रो व्यक्तिको नेतृत्वमा निष्पक्ष महाधिवेशन गर्ने, र तेस्रो विकल्पमा सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकता सम्बन्धी आउने अन्तिम फैसला दुवै पक्षले स्वीकार गर्ने आजको अन्नपूर्ण पोस्टमा खबर छ।
3: सर्वोच्च अदालतले शुरू अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा, माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनीतिक प्रतिस्पर्धामा बन्देज लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। शुरू अदालतको फैसलाकै आधारमा चुनावमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। शुरू तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक चुनावमा भाग लिन रोक लगाइनु राजनीतिक अधिकार संकुचन हुने व्याख्याको सर्वोच्चको छ। संवैधानिक इजलासले व्यक्तिगत स्वतन्त्रता, पुनरावेदकीय अधिकार र उम्मेद्वारको अयोग्यताका सम्बन्धमा नयाँ नजर स्थापित गरेको छ। अधिवक्ता वीरेन्द्र बहादुर कार्कीले गण्डकी प्रदेश सभामा सदस्य राजीव गुरूङ दीपक मनाङ्गीको योग्यतामा प्रश्न उठाएर दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले यो व्याख्या गरेको हो। अदालतले शुरू फैसला विरूद्ध पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन दर्ता भई मुद्दाको अन्तिम किनारा नभएसम्म तथा पुनरावेदन दर्ता नभएकोमा पुनरावेदन लाग्ने समय पूरा नभएको अवस्थामा फैसला कार्यान्वयन नहुने कानूनी व्यवस्था समेतको आधारमा यो व्याख्या गरेको खबर गोर्खा पत्रले लेखेको छ।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक लेखनका लागि थालेको सुझाव संकलनमा सरकारवालाहरूले संविधानले नै व्यवस्था गरेको अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयन हुनुपर्नेमा जोड़ दिएका छन्। सातवटै प्रदेशबाट सुझाव लिएर फर्केको शिक्षा मन्त्रालयले हिजो काठमाडौँमा सरकारवाला बीच पनि छलफल गरेको छ। यहाँ पनि अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनको विषय उठेको थियो। प्रदेश स्तरीय छलफलबाट फर्केका शिक्षाविद विद्यानाथ कोइरालाले त्यहाँका सुझावहरू सुनाउँदै सबै प्रदेशमा अनिवार्य तथा निशुल्क शिक्षा लागू गर्नुपर्ने माग उठेको बताउनुभयो। अनिवार्य शिक्षा पालिकाबाट र निशुल्क शिक्षा संघीय सरकारसँगको सहकार्यमा ग्यारेन्टी हुनुपर्ने माग उठेको छ। उहाँले भन्नुभयो, संविधानले शिक्षालाई मौलिक हकमा राखेको छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐनले कक्षा 8 अनिवार्य सहित कक्षा 12 शिक्षा निशुल्क हुने व्यवस्था गरेको छ। सरकारी तथ्याङ्क अनुसार नै 7.5 लाख बालबालिका विद्यालय भर्ना हुन नसकेर बाहिरै छन्। कक्षा 8 पूरा नगर विद्यालय छाड्ने प्रवृत्ति कायमै छ भने निशुल्क शिक्षा कार्यान्वयन हुन सकेको छैन। कुनै न कुनै शीर्षकमा सामुदायिक विद्यालयले नै विद्यार्थी अभिभावकसँग शुल्क लिँदै आएका छन्। प्रदेश स्तरमा शिक्षकका सेवा सुविधा, बाल विकास तह एसिडीदेखि कक्षा 12 शिक्षकका व्यवस्थापन, विद्यालय संरचना, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, पाठ्यक्रम, विद्यालय व्यवस्थापन समितिका विषय सरकारवालाहरूले उठाएका शिक्षाविद कोइरालाले बताउनुभयो। नेपाल शिक्षक महासंघले शिक्षक हकित सहित तत्काल शिक्षा ऐन जारी गर्न सरकारलाई दबाव दिँदै आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ। दुर्गम जिल्लाबाट विद्यालय भवन लगायत भौतिक र शैक्षिक पूर्वाधारमा लगानी बढ़ाउनु पर्ने सुझाव सरकारवालाहरूले दिएका छन्। कक्षा 12 स्थानीय तहको क्षेत्राधिकार विधेयकले सम्बोधन गर्नुपर्नेमा सरकारवालाहरूको जोड़ छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
3: कायाकैरनमा लामखुट्टे जन्ने रोग नियन्त्रणको प्रयास बारेमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
5: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त भेचरको बानी लागिसकेको छ। भेचर अप्लायन्सेस, भेचरको बानी लाग्छ।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01 56 70 924, 56 70 925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बितेको 35 वर्षको हिसाब नगरी अबको 35 वर्षको योजना ल्याउन पार्टी नेताहरूलाई रवि लामिछानेको निर्देशन, कांग्रेसमा देवबार गगनबीच सम्वादको प्रयास, शुरू अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने सर्वोच्चको नजिर, विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सेवा सुविधा वृद्धिसम्मका सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट खड़ा गर्ने प्रयास गरिएको छ। मलेसियाले नेपालबाट श्रमिक लैजान हालै 25 वटा मात्र म्यान पावर कम्पनी छनौट गरेपछि सिन्डिकेट गरिएको आशंका भएको छ। यही कारण विवाद समेत शुरू भएको हो। मलेसियाको यो नीतिप्रति नेपाली म्यान पावर व्यवसायी र सरकार दुवैले विरोध जनाएका छन्। मलेसियाले केही दिन अघि आप्रवासी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मार्फत नेपाल सहित 10 स्रोत देशहरूबाट श्रमिक लैजाने गरी म्यान पावर कम्पनीहरू सूचीकृत गरेको थियो। यो प्रणालीमा मलेसियाले नेपाल सहित बंगलादेश, श्रीलंका, म्यानमार, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, भारत र फिलिपिन्सका म्यान पावर सूचीकृत गरेको छ। मलेसियाको मानव संसाधन मन्त्रालयले विज्ञप्ति निकाल्दै सूचीकृत बाहेक अरू म्यान पावर कम्पनी मार्फत श्रमिक नलैजाने जनाएको छ। मलेसियाले म्यान पावर कम्पनी सूचीकृत गर्ने विषयमा नेपालसँग कुनै परामर्श नगरेको र सहमति पनि नलिएको बताइएको छ। यो एकतर्फी रूपमा गरेको निर्णय हो। युवा श्रम तथा रोजगार मन्त्रालयले पनि यसका बारेमा ध्यानाकर्षण भएको जनाएको छ। यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले हिजो मलेसियाले छनौट गरेका कम्पनी मध्ये 2 वटा कम्पनीमा ताला लगाएको छ। संघका अध्यक्ष गीत बहादुर खत्रीले पत्रकार सम्मेलन मार्फत सांकेतिक कार्यवाही स्वरूप हिजो 2 म्यान पावर कम्पनीमा ताला लगाएको जानकारी दिनुभयो। उहाँका अनुसार एसिया लिंक सर्भिसेस प्रणाली र ट्रस्ट नेपाल ओभरसिज प्रणालीमा ताला लगाइएको छ। मलेसियाले लगाएको सिन्डिकेटमा सघाएको आरोपमा ताला लगाएको व्यवसायीहरूको दावी छ। कारोबार दैनिकले खबर छापेको छ।
4: अब स्वास्थ्य सम्बन्धी प्रसंग। नेपालमा अहिलेसम्म लामखुट्टेका कारण हात्तीपाइले, औलो, जापानिज इन्सेफ्लाइटिस जेई, डेंगी लगायतका रोगहरू लाग्ने गरे पनि अहिले मृत्युदरका हिसाबले सबैभन्दा चुनौती जापानिज इन्सेफ्लाइटिस रहेको स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सरकारले मलेरिया, हात्तीपाइले रोग अबको 5 वर्ष निवारण गर्ने लक्ष्यका साथ अघि बढ़दै गर्दा डेंगी र जापानिज इन्सेफ्लाइटिस जस्ता रोग नियन्त्रणमा चुनौती थपिएका छन्। लामखुट्टेजन्य रोग नियन्त्रणका लागि व्यक्ति र समुदायको भूमिका बारे इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालसँग सम्झना महर्जनले कुरा गर्नु भएको छ।
6: अहिले हामीले लामखुट्टे नेपालको कुन कुन धरातलमा पाइन्छ अथवा कुन कुन क्षेत्रमा पाइन्छ भनेर विस्तृत रूपमा अध्ययनहरू गरिरहेका छौं। कतिपय अनुसन्धानमूलक अध्ययनहरू भएका छन्, कतिपय कार्यक्रमको हिसाबले रोगलाई रोकथाम नियन्त्रण गर्नका निम्ति क्रियाकलापहरू मार्फत पनि लामखुट्टेहरूको सर्वेहरू भएको छ। त्यसले गर्दा विभिन्न थरीका लामखुट्टेहरू, उदाहरणका लागि औलो सार्ने लामखुट्टे नेपालको 55 जिल्लाबाट रिपोर्ट भएको छ। तराईदेखि लिएर हिमाली जिल्ला, मुगु, जुम्ला सम्मबाट पनि रिपोर्ट भएको देखिन्छ भने कतिपय लामखुट्टेहरू, जापानिज इन्सेफ्लाइटिस बनाउने लामखुट्टे नेपालको 27 जिल्लाबाट रिपोर्ट भएको छ। र त्यो चाहिँ तराईदेखि लिएर काठमाडौँ उपत्यका सँगसँगै अन्य पहाड़ी जिल्लाहरूबाट पनि रिपोर्ट भएको छ। त्यसले गर्दा लामखुट्टे यहाँले भने जस्तै नेपालको सबै ठाउँमा पाइएको छ। कुनै प्रजातिका लामखुट्टेहरू कुनै जिल्लामा पाइन्छ भने कुनै प्रजातिका लामखुट्टेहरू अरू कुनै जिल्लाहरूमा पनि पाइन सक्छ अथवा हिमाली पहाड़ी जिल्लामा पनि पाइन सक्छ।
7: समुदायले, घर परिवारले चाहिँ यो लामखुट्टेको जीवन चक्र नै तोड्नको लागि होइन, लामखुट्टेको वृद्धि विकासलाई नै कम गराउनको लागि के गर्न सकिन्छ?
6: सबैभन्दा पहिला त व्यक्तिगत सावधानी अप्नाउनु पर्यो। व्यक्ति स्वयंले के गर्ने, लामखुट्टे बढ्ने सिजनमा अथवा यो बर्खा शुरूआत भइसकेपछि बर्खा सकिएको केही समयसम्म पनि लामखुट्टे नटोकाउनका निम्ति अप्नाउनु पर्ने उपाय शरीर ढाक्ने होला अथवा ढाक्नै नसकिने अवस्थामा चाहिँ लामखुट्टे भगाउने रिपिलेन्टहरू मलमहरू पनि आएको छ त्यसलाई प्रयोग गरेर होला अथवा घरमा चाहिँ जाली लगाउने झुलहरू प्रयोग गर्ने त्यो व्यक्तिगत सावधानीहरू एउटा परिवारले अप्नाउनु पर्ने सावधानीहरू चाहिँ भइ नै रहे। दोस्रो भनेको लामखुट्टेको वृद्धि विकास हुन नदिनका निम्ति चाहिँ आफ्नो घरको माथि छतमा अनावश्यक रूपमा कहीँ पानी जमेको छ कि त ट्याङ्कीमा पानी सञ्चय गरेको छ बिरको कभर लगाएको छैन कि त विभिन्न ठाउँमा जथाभावी फालिएका मिनरल वाटरको माथिल्लो बिर्कोमा पनि 4 ml 5 ml मात्रै पानी भयो भने पनि यो लामखुट्टे चाहिँ को आफ्नो सन्तान उत्पादन गर्न सक्छ। घरमा कुलर एसी छ फ्रिज छ भने त्यसको पछाडि थोरै पानी जम्मा भइरहेको हुन्छ त्यही पानीमा चाहिँ लामखुट्टे छ कि त अथवा ती सबै कुरालाई हेरेर हामीले पानी सञ्चय गर्ने अभ्यासलाई थोरै परिमार्जन गर्नुपर्छ। 7 दिनभित्र चाहिँ हामीले सञ्चय गरेको पानीलाई प्रयोग गरिसकौं अथवा प्रयोग गर्न सक्दैनौ भने लामखुट्टे नछिर्ने गरेर ढाकेर राखौं भन्ने हाम्रो एउटा त्यो पाटो भयो।
4: इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोपन दालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला आउँदो 1 दशकमा भारतमा बिजुलीको माग दोब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीएका ऊर्जा योजना अनुसार सन् 2035-36 उच्चतम विद्युत माग 459 गिगावाट पुग्नेछ। 2080-19 नेपाल र भारत बीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। यी दुई तथ्यले नेपाली विद्युतका लागि भारतमा ठूलो बजार रहेको देखाउँछन्। तर भारतलाई नेपाली बिजुलीको सदाबहार बजार मान्न भने नेपाल ढुक्काउने अवस्था छैन। कारण हो भारतले बढ्दो विद्युत माग पूरा गर्न आफ्नै उत्पादन क्षमता विस्तार मात्र गरिरहेको छैन, सौर्य वायु जलविद्युत तथा ऊर्जा भण्डारणमा पनि तीव्र लगानी गरिरहेको छ। त्यही अनुसार नेपालले उत्पादन प्रसारण र विद्युत व्यापारको रणनीति बदल्न जरूरी रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्। नेपाली बिजुलीको सदाबहार बजार भारत बन्ला शीर्षकको खबर कान्तिपुरमा छापिएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बाढी र डुबानबाट बच्न के गर्ने?
9: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
8: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
9: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
8: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
9: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा
3: पैसामा छ शक्ति पैसामा छ सहारा
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
2: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
3: इतिहास गाथा र कथा गाँठका कुरा
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हेलमेट र बक्सिङको पञ्चा लगाएका मानव रूपी ह्युमनोइड रोबर्टले एक अर्कालाई मुक्का र लात्ते हान्दै बेला बेला पुर्लुक्क लडेपछि आफै तङ्ग्रिएर उठेका दृश्य गएको वर्षको ह्युमनोइड रोबर्ट गेम्सका विशेष आकर्षण थिए। चीनको चिङहवा विश्वविद्यालय र जर्मन टोलीले बनाएका पाँच पाँचवटा रोबर्ट बीच भएको फुटबल म्याच पनि असाध्यै रोमाञ्चक थियो। अस्ति शनिबार उद्घाटन भएको ह्युमनोइड रोबर्ट गेम्सको दोस्रो संस्करण अझै उन्नत र रोबर्टका व्यावहारिक क्षमता नाप्न सघाउने खेलकुद सहित शुरू भएको छ। यसपालि नमुना वा सिमुलेटेड ठाउँमा गराइएको थियो। यसपालि रोबर्टलाई साँच्चैको आगलागी वा फायर स्टेशन सक्कली फ्याक्ट्री र घरहरूमा प्रतिस्पर्धा गराएर तिनको स्वायत्तता र बौद्धिक क्षमता पनि परीक्षण गरिँदैछ। बेजिङमा दोस्रो विश्व ह्युमनोइड रोबोट गेम्सको रोमाञ्चक भिडन्त भइनँदा चीनले विश्व रोबोट बजारमा 97% निर्यात हिस्सा ओगटेर आफ्नो एकाधिकार जमाएको छ। बेजिङमा ह्युमनोइड रोबोटको भिडन्त नेपाल भने कछुवा गतिमा कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। इरान र अमेरिका बीच सैन्य तथा कूटनीतिक तनाव कम गर्ने प्रयासलाई फेरि गति दिने उद्देश्यसहित पाकिस्तानका सेना प्रमुख असिम मुनिर आज इरानको राजधानी तेहरान जाँदै हुनुहुन्छ। इरानी विदेश मन्त्रालयको प्रवक्ता इस्माइल बगाईले मुनिरले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तेहरान भ्रमण गर्न लागेको पुष्टि गर्नुभएको एएफपीले जनाएको छ। इरानी विदेश मन्त्रालयका अनुसार भ्रमणको मुख्य उद्देश्य इरान पाकिस्तान द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्नुका साथै क्षेत्रीय शान्ति तथा सुरक्षा प्रवर्धनमा पाकिस्तानले गरिरहेको प्रयासलाई अघि बढ़ाउनु हो। तर पछिल्लो समय इरान र अमेरिका बीचको वार्ता कमजोर बनेको र क्षेत्रीय तनाव पुनः चर्किएको अवस्थामा मुनिरको तेहरान भ्रमणलाई पाकिस्तानको मध्यस्थता प्रयाससँग जोडेर हेरिएको खबरमा उल्लेख छ। पाकिस्तानले पछिल्ला महिनाहरूमा इरान र अमेरिका बीच सम्वाद कायम गराउन आफूलाई मध्यस्थ वा सहजकर्ताका रूपमा प्रस्तुत गर्दै आएको छ। पाकिस्तानी सेनाको क्षेत्रीय राजनीतिमा रहेको प्रभावका कारण मुनिरको भ्रमणलाई सामान्य सैन्य भ्रमणभन्दा बढ़ी राजनीतिक तथा कूटनीतिक महत्वको रूपमा हेरिएको छ। पछिल्लो समय अमेरिका इरानमाथि थप कड़ा आर्थिक प्रतिबन्ध लगाउने तयारीमा रहेको छ भने इरानले त्यस्ता प्रतिबन्धलाई अस्वीकार गर्दै प्रतिकार गर्ने चेतावनी दिइरहेको छ।
5: अब खेल खबर। अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एण्ड टी ट्वेन्टी क्रिकेट श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेपाल एले प्रतियोगितामा यसरी खेलेका दुई खेलमा लगातार हार बेहोरेको छ। पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपाल ए दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11सँग 9 विकेटले पराजित भयो। लगातार दुई हारपछि नेपाल ए आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदैछ। हर्बर्ट हरिकेन्स एकाडेमी पनि घरेलु परिस्थितिको फाइदा उठाउँदै नेपाल एलाई दबावमा राख्ने योजनामा छ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती गण्डकी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा म्याग्दीको धौलागिरी मुना स्टेशनमा 48 मिलिमिटर पानी परेको छ। यसै गरी सिन्धुपाल्चोक ढुङ्गेमा 41 मिलिमिटर, दाङको कोइलाबासमा 76 मिलिमिटर, पर्वतको पञ्चासेमा 31 मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।
5: नेपालले 10 वर्षमा 10,000 मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भारतसँग 2080 सालमै गरिसकेको छ। निजी क्षेत्रले 900

0: मुठीभर कर्मचारीले भने कर्मचारी तन्त्रमा निकै चलखेल गरिरहेको पीड़ित कर्मचारीहरू बताउँछन् जिम्मेवारी नदिने दुर्गममा सरूवाको धम्की दिने राजनीतिक रंग छर्किदिने लगायतका काम भइरहेको भन्दै कर्मचारीहरू त्रसित बन्नु परेको दुखेसो व्यक्त गर्छन् भनेर आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
1: साधारण शेयर आईपीओ निष्कासनको स्वीकृति प्रक्रिया लामो समयदेखि रोकिएको छ। उद्योग जलविद्युत आयोजना तथा अन्य उत्पादनमूलक क्षेत्रमा पूँजी जुटाउने प्राथमिक पूँजी बजार ठप्प नै छ। नेपाल धितोपत्र बोर्ड सेभेनले भने दोस्रो बजारलाई प्राथमिकतामा राखेको देखिन्छ। नयाँ पत्रिकाले खबर छापेको छ।
0: जिल्ला प्रहरी कार्यालय रौतहटले साउन 26 9 फरार आरोपितलाई समातेर अदालत बुझाएको भन्दै विज्ञप्ति निकाल्यो। तर त्यो दिन प्रहरीले 3 फरार आरोपितलाई मात्र अदालतमा हाजिर गराएको थियो। बाँकी 6 प्रहरी अदालत बाहिरै जरिवाना उसुलेर छोडेको थियो। फरार पक्राउको फर्जी तथ्याङ्क बाटामा जरिवाना असुली कागजमा गिरफ्तारी शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
1: राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्ड मानिने 400 केबीको हेटौँडा ढल्केबर सहित 10 प्रसारण लाइन सञ्चालनमा आउने भएको छ। चालू आर्थिक वर्ष 2083-84 सञ्चालनमा आउने प्रसारण लाइनमा नेपाल भारत दोस्रो अन्तर्देशीय प्रसारण लाइन 400 केबीकै न्यू बुटवल गोरखपुर पनि रहेको छ। नेपाल विद्युत प्राधिकरणबाट प्राप्त तथ्याङ्क अनुसार प्राधिकरण अन्तर्गत अघि बढ़ेका विभिन्न प्रसारण लाइनहरू मध्ये 10 परियोजनाको निर्माण चालू आर्थिक वर्षमै सकिने अनुमान गरिएको छ।
0: पर्यटकीय राजधानी पोखरामा अहिले एउटा मात्र 5-तारे होटल छ, पोखरा ग्रान्ड। भारतसँग सीमा जोड़िएको भैरवमा भने 3 5-तारे होटल सञ्चालनमा छन् र थप 7 निर्माण वा स्तर उन्नतिको चरणमा छन्। भारतीय पर्यटक क्यासिनो धार्मिक पर्यटन डेस्टिनेशन वेडिङ व्यापारिक गतिविधि र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाले सीमावर्ती सहर तारे होटलको केन्द्र बन्दै गरेको खबर कान्तिपुरमा छापिएको छ।
1: काठमाडौँको भ्रिकुडी मण्डपमा भोलिदेखि 18 संस्करणको नाडा अटो शो सञ्चालन हुँदैछ। यो शोमा आन्तरिक उत्पादनले प्राथमिकता पाउने भएको छ। नाडाले आफ्नो स्वर्ण जयन्ती संस्करणका रूपमा रहने मेड इन नेपाल, मेड फर नेपाल, पेभिलियनमा नेपालभित्रै उत्पादन हुने एसेम्बल गरिएका गाड़ीहरू र अटोमोबाइल सामग्री प्रदर्शन गरिने जनाएको छ।
0: काया कैरनमा अब पालो उखानको,
1: ढाटेको र काटेको कहिले मिल्दैन।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: बितेको 35 हिसाब नगरी अबको 35 योजना ल्याउन पार्टी नेताहरूलाई रवि लामिछानेको निर्देशन। कांग्रेसमा देउबा र गगनबीच संवादको प्रयास।
0: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सेवा सुविधा वृद्धिसम्मका सुझाव। कक्षा 12 पालिकाको क्षेत्राधिकार विधेयकले सम्बोधन गर्नुपर्नेमा जोड।
1: नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट गर्न खोजिएको आशंका। मलेसियाको नीतिप्रति सरकार र म्यान पावर व्यवसायको विरोध।
0: पाकिस्तानी सेना प्रमुख असिम मुनी राज तेहरान जाँदै इरान र अमेरिका बीचको मध्यस्थतालाई फेरि सक्रिय बनाउने प्रयास।
1: र टप एण्ड T20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। केही दिन अघि एक चर्चित सांसदले काठमाडौँको फोहोर व्यवस्थापन बारेको बैठकमा चर्का चर्की गरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ त्यही बैठकको दृश्य छ अनि तिनै चर्चित सांसद टेबलभरि फोहोरै फोहोर बान्ता गर्दै भन्दैछिन्, कहिले गर्ने फोहोर व्यवस्थापन। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: कर्णाली प्रदेशमा प्रारम्भिक तहमा दलित बाल बालिकाको विद्यालय सहभागिता 33% भन्दा धेरै, बीचैमा विद्यालय छाड्ने क्रम भने घट्न सकेन।
1: जागरकोटमा भूकम्प गएको 34 महिनापछि प्रभावित नागरिकका लागि आवास पुननिर्माणको काम शुरू, करिब 24,000 प्रभावितका घर पुननिर्माण हुने।
0: कर्णालीमा नेकपा भित्र विवाद, मन्त्री परिषदले अझै पाउन सकेन पूर्णता।
1: र 14 दक्षिण एसियाली खेलकुद साग आउँदो चैत्र 20 28 गतेसम्म हुने, 28 खेल समावेश गर्ने।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो, मातृभूमि रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेशमा प्रारम्भिक तहमा दलित बालबालिकाको विद्यालय सहभागिता 33% भन्दा बढ़ी भए पनि कक्षा बढ़दै जाँदा घट्ने गरेको छ। दलित महिला संघको आयोजनामा विजयनगरमा भएको दलित बालिका भेलामा कक्षा 9 र 10 पुग्दा यो घटेर 23.8% झर्ने गरेको तथ्याङ्क पेश गरिएको छ। कार्यक्रमका सहभागी दलित बालबालिकाको अधिकार, सामाजिक न्याय र समानताको सुनिश्चितताका लागि राज्यका सबै निकाय गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभएको छ। उनीहरूले दलित बालबालिकाको सशक्तिकरण, अधिकार संरक्षण र सामाजिक न्यायका लागि सामूहिक अभियानलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका हुन्। भेलामा सहभागीले दलित बालबालिका अझै पनि शिक्षा, स्वास्थ्य, पोषण तथा सामाजिक सुरक्षामा पछाडि रहेको बताएका छन्। जाति विभेद, हिंसा, सामाजिक बहिष्कार र बाल विवाह जस्ता समस्या दलित बालबालिकाको विकासका मुख्य चुनौतीका रूपमा रहेको उनीहरूको भनाइ छ। बालबालिका भविष्यका कर्णधार मात्र होइन, वर्तमानका साझेदार हुन् भन्ने नाराका साथ अधिकार, समानता, न्याय र आत्मसम्मानका लागि संयुक्त आग्रह गरिएको छ। भेलामा सहभागीले नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम लगायतका कानूनी र नीतिगत व्यवस्था भए पनि दलित बालबालिकालाई लक्षित गरी विशेष बजेट तथा अधिकारमुखी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन्। राष्ट्रिय बाल सञ्चालकको उपाध्यक्ष सञ्चिता वादीले दलित भएकै कारण आफूलाई विचारा ठान्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो। यस्तै नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष मधुबन विसीले दलित समुदायले पुस्तौंदेखि जातीय विभेद र विभिन्न प्रकारका हिंसा भोग्दै आएको बताउनुभयो। अधिवक्ता गीता कोइरालाले बालबालिकामाथि हुने हिंसाको शुरूआत कतिपय अवस्थामा घरबाटै हुने गरेको बताउनुभयो। गैर सरकारी संस्था महासंघका अध्यक्ष घनश्याम केसीले दलित समुदायका सवाल र चुनौती सम्बोधन गर्न सबै पक्ष एक भएर अघि बढ़नुपर्ने बताउनुभयो। यस्तै इन्से कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले कर्णालीमा हिंसा पीड़ितलाई सहयोग गर्दै आएको पनि बताउनु भएको छ।
0: अधिकार कर्मीहरूले र नागरिक समाजले पनि राज्य र पीड़ित समुदायबीच पुलको भूमिका निर्वाह गर्नुपर्ने भन्दै समाजमा विभिन्न प्रयास भइरहे पनि हिंसाका घटना अपेक्षा अनुसार घट्न नसक्नुका कारण पहिचान गर्नुपर्नेमा जोड़ दिइएको छ। मानव अधिकार रक्षक तथा नागरिक समाजका अगुवा पीताम्बर ढकालले दलित समुदायले भोगेका विषयमा सार्वजनिक रूपमा बोल्न सक्नु नै महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक श्याम प्रसाद यादवले हिंसामा परेका व्यक्तिलाई सहयोग गर्न प्रहरी प्रतिबद्ध रहेको बताउनु भएको छ। वीरेन्द्रनगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका सरला रेग्मीले बालबालिकालाई कहाँ व्यवस्थापन गर्ने र त्यहाँ उनीहरूको सुरक्षा तथा संरक्षणको अवस्था कस्तो छ भन्ने विषयमा ध्यान दिन काम भइरहेको बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगका रमेश थापाले बालबालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै उनीहरूको संरक्षण र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड़ दिनुभएको छ। दलित महिला संघ सुर्खेतका अध्यक्ष मंजू सुनारले बालबालिका आफैले आफ्ना माग र समस्या उठाउन थालेकाले उनीहरूको आवाजलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम बनाउनु पर्नेमा जोड़ दिनुभयो। बालबालिकालाई सहयोग र अवसर प्रदान गरे उनीहरू स्वयं अघि बढ़न सक्ने उहाँको भनाइ रहेको छ।
1: चाजुकोटमा विनाशकारी भूकम्प गएको 34 महिनापछि भूकम्प प्रभावित नागरिकका लागि शून्य लागतमा आवास पुननिर्माणको काम औपचारिक रूपमा शुरू भएको छ। भेरी नगरपालिका एक रावत गाउँका 60 वर्षीय स्थानीय चन्द्र कामीको घर शिलान्यास गर्दै पुननिर्माण अभियानको शुरूआत गरेको हो। 2080 साल कार्तिक 17 गते जाजरकोटको रामयात्रा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित नागरिकका घर पुननिर्माण गर्ने अभियान अन्तर्गत आवास निर्माणको काम शुरू गरेको छ। उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य बुढा भूगर्भवी तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुरेश सुनार, भिरी नगरपालिकाका प्रमुख चन्द्रबहादुर घरते, उपप्रमुख सीता जैसी, प्रमुख जिल्लाधिकारी खडानन्द अधिकारी लगायतका स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रममा सांसद खड्क बहादुर बुढाले भूकम्प प्रभावित घर पुननिर्माणको काम शून्य लागतमा शुरू हुनु खुशीको विषय भएको बताउनुभयो। उहाँले एक वर्षभित्र राजकोटका 7,000 भूकम्प प्रभावित घर निर्माण गर्ने गरी सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। राजकोटमा पुननिर्माणका लागि 5-7 अर्ब रूपियाँसम्म बजेट विनियोजन भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुरेश सुनारले राज्य स्तरबाट पुननिर्माणका लागि आवश्यक प्रक्रिया पूरा गरी आवास निर्माणको काम अघि बढ़ाइएको बताउनुभयो। घर निर्माण गर्न नसक्ने भूकम्प प्रभावितलाई आवश्यकता अनुसार अनुदान उपलब्ध गराउने व्यवस्था रहेको पनि सुनारले बताउनुभयो। पुननिर्माणको काम अहिले पहिलो चरणमा भिरी नगरपालिकाको 1-3 शुरू गरिएको छ।
0: सल्यानमा अवैध रूपमा जंगलको ओडारमा लुकाई राखेको 7 थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। प्रहरीले बनगाड कुपिन्ने नगरपालिका 12 भदाले स्थित भदाले सामुदायिक वनको नजिकै रहेको ओडारबाट भरुवा बन्दुक बरामद गरेको हो। स्थानीयले दिएको सूचनाको आधारमा जंगलको नजिकै रहेको ओडारमा लुकाई राखेको भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो। जंगली जनावर चोरी शिकार गर्नेले भरुवा बन्दुक लुकाएको हुन सक्ने उहाँले बताउनुभयो। उहाँका अनुसार भरुवा बन्दुक कसले लुकायो भन्ने खुलेको छैन। चोरी शिकारी गर्ने क्रममा बन्दिल्ला हानेको बन्दुकको गोली लागेर 1 साता पहिले 1 वृद्धको मृत्यु भएको र 8 पक्राउ परेको उहाँले जानकारी दिनुभयो। प्रहरीले अवैध रूपमा लुकाई राखेको भरुवा बन्दुक बरामद गर्दै आएको र गत वर्ष मात्रै 100 थान बढ़ी बरामद गरे पनि गाउँघरमा स्थानीयले अझै लुकाई राखेको हुन सक्ने बताइएको छ।
1: धेरै खबरमा खबरको सिलसिला जारी नै छ। लभनीय छोटो विश्राम।
2: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुशीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान नवाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अङ्कल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हात जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत, दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98-580-25-002 र 98-20-43-41-61।
6: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
7: हो त नि रेडियो टाइगर आयो
8: यो हो रेडियो टाइगर 79.2 MHz गर्जन सधैँ बाघ
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
10: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही भदौ 13 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाठेघरको क्यान्सरको जाँचका साथै पाठेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ। हाम्रा दैनिक सेवाहरू: हर्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
11: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशमा प्रारम्भिक तहमा दलित बालबालिकाको विद्यालय सहभागिता 33% भन्दा धेरै, बीचैमा विद्यालय छाड्ने क्रम भने कायमै, जाजरकोटमा भूकम्प गएको 34 महिनापछि प्रभावित नागरिकका लागि आवास पुननिर्माणको काम शुरू, करिब 24,000 प्रभावितका घर पुननिर्माण गरिने लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कालीकोटको सदरमुकाम मान्मा बजारमा 14 भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन्। 3 वटा घर पहिरोले बगाइसकेको छ भने बाँकी घरको मुनिबाट पहिरो बगिरहेको छ। कुनै पनि बेला ती घर समेत ढल्ने जोखिम रहेको स्थानीयवासीले बताएका छन्। खाडाचक्र नगरपालिकाले प्रशासकीय भवन निर्माणका लागि जग खन्दा निस्किएको पहिरो नियन्त्रण नगर्दा बजारको मुख्य सड़कसँगै नागरिकका घर समेत जोखिममा परेका हुन्। अति जोखिमयुक्त क्षेत्रमा नगरपालिकाले प्राविधिक प्रतिवेदन समेत व्यवस्था गर्दै भवन निर्माण गर्न खोज्दा यस्तो विपद निम्तिएको स्थानीयवासीको आरोप छ। नगरपालिकाले आवश्यक भू प्राविधिक अध्ययन र माटो परीक्षण नगरी भवन निर्माण गर्न खोज्दा समस्या आएको स्थानको भनाइ छ। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महतराले सड़कको मापदण्ड विपरीत छेउमा सड़क छेउमा भवन निर्माण गर्न खोजेकाले काम रोक्न नगरपालिकालाई निर्देशन दिए पनि अटर गरेको बताउनुभयो। नगर प्रमुख कमल बहादुर शाहीले भने यो स्थानमा भवन निर्माण गर्नुको विकल्प नरहेको दावी गर्नुभएको छ।
0: यता जाजरकोटमा बाढ़ी पहिरोले स्थानीयको घरबारी बगाएपछि सुरक्षित स्थानका रूपमा पीड़ितहरूलाई विद्यालयमा बसोबासको व्यवस्था गरिदिँदा विद्यार्थीहरूको पठन पाठन रोकिएको छ। जाजरकोटमा गत साउन 29 गते आएको अविरल वर्षासँगैको पहिरोले भेरी नगरपालिका दुई रिसाङमा चारजनाको मृत्यु भएको थियो भने 11 जना घाइते भएका थिए। पहिरोबाट विस्थापित परिवारलाई त्रिभुवन आधारभूत विद्यालय रिसाङ, विष्णु प्रावि दारनेटा, नरज्योति प्राथमिक विद्यालय कल्याणपुर राखिएको छ। विद्यार्थीको पठन पाठन अवरूद्ध भएको जनाइएको छ। धेरै नगरपालिका नगर प्रमुख चन्द्र प्रकाश घरतीले विकल्प केही नभएपछि विद्यालयलाई नै तत्काल अस्थायी आश्रय स्थलका रूपमा प्रयोग गर्नुपर्दा विद्यार्थीहरूको पठन पाठनमा समस्या भएको बताउनु भएको छ।
1: रकमपश्चिममा भूकम्पले भत्किएका 27 सामुदायिक विद्यालय भवन पुननिर्माण गरिएको छ। 2080 साल कार्तिक 17 गते जाजरकोट भूकम्पबाट क्षतिग्रस्त भएका भवनको कर्णाली प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय मार्फत पुननिर्माण गरिएको हो। पूर्वाधार विकास कार्यालय चौरजारीका प्रमुख राम चन्द्र विशेले रुकुम पश्चिममा पुननिर्माणको लागि छनौट भएका 43 विद्यालय मध्ये 27 विद्यालय भवन पुननिर्माण भएको बताउनुभयो। बाँकी 16 विद्यालय चालू आर्थिक वर्षमा पुननिर्माणको प्रक्रियामा रहेको उहाँले बताउनुभयो। कार्यालय प्रमुख विशेले रुकुम पश्चिममा 6 स्थानीय तहमा भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाको पुननिर्माण कार्यक्रम अन्तर्गत 38,50,00,000 रूपियाँ प्रदेश सरकारले विनियोजन गरेको बताउनुभयो।
0: कर्णालीका मुख्यमन्त्री मंगल बहादुर शाहीले आफू नियुक्त भएको 23 दिनपछि विश्वासको मत लिनुभयो। विश्वासको मत लिएसँगै 3 एमाले सांसदहरूलाई मन्त्री नियुक्त गर्नुभएको उहाँले आफ्नै दल नेकपाभित्रको विवाद नमिल्दा मन्त्री परिषदलाई पूर्णता दिन भने सक्नु भएको छैन। मन्त्री परिषदले पूर्णता नपाउँदा सरकारका कामकाजमा अलमल भएको छ भने बजेट कार्यान्वयन, सेवा प्रवाह र विकास निर्माणका काममा असर परिरहेको छ। सरकारकै कारण कर्णाली सरकार संसद समेत बिजनेस विहीन भएको छ। अहिलेसम्म एउटा पनि मन्त्री परिषदको बैठक बस्न सकेको छैन। नेकपा संसदीय दलका नेता शाही गत साउन 12 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो भने झण्डै 3 साता एक्लै सरकार चलाउनु भएको थियो। कर्णालीमा 7 मन्त्रालय छन्। मुख्यमन्त्रीले विश्वासको मत लिनु अघि सत्ता साझेदार दल नेकपा एमाले बीच सरकारको भागभण्डा भएको थियो, जसमा नेकपाले मुख्यमन्त्री सहित 3 मन्त्रालय र एमाले 3 मन्त्रालय पाउने सहमति गरिएको छ। जस अनुसार एमाले आफ्नो भागका मन्त्रीको टुंगो लगाएर शपथ समेत भइसकेको छ। मुख्यमन्त्रीले शुरूमै 3 सातासम्म एक्लै सरकार चलाउनु भएको थियो। पूर्व मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले अहिले आफ्नै दलमा विवाद नमिलाउँदा कसरी सरकार चलाउनु होला भन्ने चिन्ता भएको बताउनु भएको छ। शाही मुख्यमन्त्री भएदेखि अहिलेसम्म एउटा पनि मन्त्री परिषदको बैठक बसेको छैन। अहिलेसम्म मुख्यमन्त्री स्तरीय 2 निर्णय मात्र भएको मुख्यमन्त्री कार्यालयका सचिव लक्ष्मी कुमार विकले बताउनु भएको छ। एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा टेकराज पसाई, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा कलबहादुर हमाल र सामाजिक विकास मन्त्रालयमा जितबहादुर मल्ल मन्त्री बनिसक्नु भएको छ। नेकपाको भागमा मुख्यमन्त्री सहित भौतिक पूर्वाधार तथा शहरी विकास, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय परेको छ। तर पार्टीभित्रको विवादले मन्त्री परिषदले पूर्णता पाउन नसकेको हो। दलभित्र मन्त्री बन्ने आकांक्षीको संख्या धेरै हुँदा सरकारमा सहभागी हुनेहरूको टुंगो लाग्न नसकेको बताइएको छ।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
12: के तपाईलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
13: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
5: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाई हुने।
12: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
5: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
13: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
12: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
14: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
15: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
12: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6971-77-77। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
16: हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98-585-6690।
17: नमस्ते काका, चिटिक्लो परेर कता जान लाग्नु भयो?
18: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
17: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
18: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
17: 198-198।
19: हजुर, तपाईँहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
20: रेडियो भेरी एफएम

0: पाकेकाले स्याउटिप्न र ओसार पुसार गर्न धेरै नेपाली युवा त्योतर्फ गइरहेको इलाका प्रहरी कार्यालय जुम्लाले जनाएको छ। भारतर्फ जाने नेपालीको संख्या बढ़ेसँगै उनीहरूको सुरक्षाका लागि नेपाल भारत नाका जमुना र भारतको रूपडियाको बस पार्कमा सुरक्षा व्यवस्था मिलाएको कार्यालयले जनाएको छ।
1: धेरै खबरमा अब खेल खबर। अस्ट्रेलियाको डर्बिनमा चलिरहेको टप एन टी20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकेडेमीसँग खेल्दैछ। खेल नेपाली समय अनुसार आज दिउँसो 3:15 बजे शुरू हुनेछ। नेपाल एले प्रतियोगितामा यसअघिका खेलका दुई खेलमा लगातार हार बेहोरिसकेको छ। पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपाल ए दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्ससँग 9 विकेटले पराजित भयो। लगातार दुई हारपछि नेपाल ए आजको खेल पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। हर्बर्ट हरिकेन्स एकेडेमी पनि घरेलु परिस्थितिको फाइदा उठाउँदै नेपाल एलाई दबाव राख्ने योजनामा रहेको छ।
0: 14 दक्षिण एसियाली खेलकुद साग आउँदो चैत्र 20 गतेदेखि 28 गतेसम्म हुने भएको छ। पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल एसएओसीको बैठकले प्रतियोगिताको मिति तोकेको हो। त्यो बैठकले पाकिस्तानमा हुने 14 सागमा विभिन्न 28 खेल समावेश गर्ने निर्णय पनि गरेको छ। प्रतियोगितामा क्रिकेट, भलिबल, फुटबल, बीच भलिबल, ब्याडमिन्टन, बास्केटबल, गोल्फ, ह्याण्डबल, हकी, टेबल टेनिस, ट्रायथलन, त्यस्तै भारोत्तोलन हुने भएको छ। यसै गरी एथलेटिक्स, पौडी, आर्चरी, फेन्सिङ, रोबिन, रग्बी सेभेन, त्यस्तै सुटिङ, स्क्वास, बिलियर्ड एण्ड स्नुकर, बक्सिङ, जुडो, कबड्डी, कराते, तेक्वान्दो, टेनिस, कुस्ती र उसु हुने भएका छन्। सागको 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो।
1: खेल खबर सँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: कर्णाली प्रदेशमा प्रारम्भिक तहमा दलित बालबालिकाको विद्यालय सहभागिता 33% भन्दा धेरै बीचमै विद्यालय छाड्ने क्रम भने घट्न सकेन।
1: जाजरकोटमा भूकम्प गएको 34 महिनापछि प्रभावित नागरिकका लागि आवास पुननिर्माणको काम शुरू। करिब 24,000 प्रभावितका घर पुननिर्माण गरिने।
0: कर्णालीमा नेकपाभित्र विवाद, मन्त्री परिषदले अझै पाउन सकेन पूर्णता।
1: र 14 दक्षिण एसियाली खेलकुद साग आउँदो चैत 20 देखि 28 गतेसम्म हुने, 28 खेल समावेश गरिने। अवस्त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको 7 बजेको छ।
3: एस टाइम्स का प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुरीगाउँमा जाओ।
4: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही भाद्र 13 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
6: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
7: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
6: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामान

0: कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
1: कान्छी, गहना कहाँबाट किने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
2: विजय सुनचाँदी पसलमा नै किन नि?
1: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 98483658। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सुन।

0: सन्जु कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइपु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिदी हुनुहुन्छ।
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463368।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सँगै बाजे।

अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भुरिगाउँ बजार बर्दिया।

0: गाह्रो पो भयो त भा
1: ल काका किन चिन्ता गर्नु भएको घर सञ्चालित स्टोर छ नि
2: हो अब चिन्ता गर्नुहोस् तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू पहाड़ी तथा रैथाने गेडागुडी दालहरू शुद्ध र ताजा कोदो र फापरको पिठो जुम्ली मार्सी र स्थानीय अनधि चामल घरमै तयार गरिएको शुद्ध घिउ र मह रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777 घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया
3: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ यदि छ भने अब तपाईँको लागि खुसीको खबर काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ यदि तपाईँलाई ग्यास एसिडिटी पेट पोल्ने खाना नपच्ने डकार धेरै आउने पेट फुल्ने तथा भारी हुने अल्सर बारम्बार पेट दुख्ने अपान्न वाए टाइफाइड एच पाइलोरी संक्रमण कब्जियत वा पखाला गल ब्लाडर स्टोन फ्याटी लिभर जन्डिस हेपाटाइटिस ए बी सी कलेजो सुन्निने सिरोसिस कलेजोमा पानी जम्ने कलेजोमा सिस्ट वा ट्युमर अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस् पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस् स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस् याद राख्नुहोस् प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी बीपी चोक नेपालगंज नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य फोन नम्बर 081530105 र 97053500450
4: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज

शुभप्रभात कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यात रहने छ, के भन्छ फली ज्योतिष शास्त्रले आजको तपाईँको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बार राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई तपाईँ फोन गरेर सुसज्जित बनाउँदै गर्नुहोला, म ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढाउँछु।

0: राजनीति 2083 साल आज भदौ 8 गते आज सोमबार तदनुसार ईस्वी सन् 2026 रहेको छ। आज अगस्त 24 तारीक नेपाल सम्मत 1146 गुल्लाथ्व रौद्रनाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु श्रावण शुक्ल पक्ष आज श्रावण शुक्ल पक्षको आज परम पवित्र पावन दिन रहेको छ। आज सूर्योदयमा द्वादशी रहेको छ। साची घटी यानि अहोरात्र आज द्वादशी रहनेछ। पूर्व साढा नक्षत्र 38 घडी 49 पला 21 बजेर 11 मिनटसम्म प्रतियुगा घडी 18 पला भवकरण 27 घडी 52 पला आज आनन्दजीकोमा उत्पात युग रहेको छ। आजको दिनमानको समय 32 घडी 11 पला बिहान सूर्योदय 5 बजेर 39 मिनट जाँदा भयो। साँझ सूर्यास्त 6 बजेर 32 मिनटमा रहनेछ। आज वहिद्यव्यो भय आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। अब यो जानकारी सहित ग्रह गोचरको पालो रहेको छ। ग्रह गोचरमा यतिखेर सूर्य सिंह राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर धनु राशिमा रहेका छन् भने मंगल ग्रह यतिखेर मिथुन राशिमा, बुध सिंह राशिमा, बृहस्पति कर्क राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देखिन्छ। आज जन्मिने सम्पूर्ण जातकको लागि धनुराशि रहनेछ। रात्रिको 4 बजेर 47 मिनटसम्म भोलि बिहान उठ्दा हामीलाई चन्द्रमाले राशि परिवर्तन गरेर भोलि बिहानको समयमा भने मकर राशिमा प्रवेश गर्दै हुनुहुन्छ। अब यो जानकारी सहित कार्यक्रममा रहेर ग्रह गोचर पनि तपाईँलाई जानकारी गराए। अबको दिनमा तपाईँको यो दिन विशेष गरी कसरी व्यतीत हुन्छ, तपाईँका ग्रह गोचर पछि आजको राशिफलले कसरी तपाईँको दिनलाई निर्माण गरिरहेको छ, फली ज्योतिषहरूले तपाईँको दिनलाई कसरी आजको दिन साथ दिने अथवा कसरी तपाईँको दिनलाई चाहिँ अगाडि बढ़ाउने खालको कामहरू गरिरहेको छ भन्ने कुरामा हामी ढिला नगरिकन अबको क्रममा भने प्रस्तुत गर्छौ तपाईँका राशिले के भन्छ, तपाईँका मेष आदि 12 राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि राम्रो दिन छ। आजको दिनमा वैदेशिक कामको लागि शुभ गर्नुहोला। स्वास्थ्यमा सुधार हुनेछ। कर्म सफल बन्दै जाने योग छ। पशु चौपाएर कृषि व्यवसायमा मनज्ञ धनार्जन गर्न सकिने खालका सम्भावना छन्, तर यात्रा नगर्नुहोला। आफ्नै घर परिवारसँग रमाएर बस्नुहोला। आजको दिन सुखद बन्ने योग छ। लामो दूरीको यात्राहरूबाट सहज हुनेछ। मान सम्मानमा पनि वृद्धि रहनुका साथसाथमा पारिवारिक भ्रमण आजको दिनमा सुखद बन्दै जाने योग छ। प्रेम सम्बन्धीका सम्बन्धहरूले आजको दिनमा धेरै कुरामा सहज पार्नेछ। अचानक पुराना मित्रहरूसँग भेटघाट हुने सौभाग्य प्राप्त रहन्छ। कर्कट राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि रहन्छ भने आर्थिक तर्केका कामहरूबाट पनि सफल हुने योगहरू देख्न सकिन्छ। छैटौं ग्रह भएकाले खानपिनमा स्वास्थ्यमा समस्या हुने भएकाले खानपिनमा विशेष ध्यान नदिए अलिकति खर्चिलो दिन पनि बन्न सक्नेछ। स्वास्थ्यका कामहरू परिपूर्ण हुने योग छ। राजकीय सम्मान प्राप्त रहन्छ। आजको दिनमा तपाईँको राशिमा सूर्य स्वगृही भएर बस्नु, बुध आफ्नै साथमा बसेर बुध इत्यादि राजयोग बनाउँदै गर्दा आजको दिनमा विशेष गरी पञ्चम स्थानको चन्द्रमा पनि हुनु सन्तान पक्षबाट पनि नयाँ र खुसीका कुराहरू सुन्न पाइनेछ। आजको दिन हर्षित मुद्रामा दिन व्यतीत रहने संकेत छ। सूर्यका कामहरू अलिकति केही कुराहरूमा अधुरो हुन सक्छ। मन खिन्नता रहनेछ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ। मान सम्मानमा वृद्धि रहन्छ। आटेका तकेका कामहरूबाट पनि सहज राशिमा संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिष पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय, भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: मन हल्का रहनेछ, खेलकुदका क्षेत्रमा मन जान सक्छ, सांगीतिक रुचि वृद्धि रहनेछ। आजको दिनमा अचानक छोटो यात्रा तर असाध्यै अर्थपूर्ण यात्रा रहनेछ। सोच परिवर्तन हुन सक्छ, आजको दिनमा नयाँ कामको थालनी हुन सक्ने सम्भावनाको योग छ। राजनैतिक अवस्थाहरू सुधार भएर जाने वृश्चिक राशिमा संकेत छ। सबैले तपाईँको प्रशंसा गर्छन्, अतिथिको रूपमा कसैले स्वागत गर्छन्, स्वादिष्ट मिष्टान्न भोजनको अवसर प्राप्त रहन्छ। काममा भने एकदमै सफलतापूर्ण यात्राहरू रहनेछन्। अलिकति बाह्रौं चन्द्रमा मनमा धेरै चिन्ताहरू लाग्न सक्छ, पारिवारिक चिन्तन अथवा आर्थिक चिन्तनले सताउन सक्छ, दिन नमिठो रहन सक्छ। मिठो दिन बनाउन अथवा सकारात्मक दिन बनाउनको लागि ओम चन्द्रमसे नमः मन्त्र जप गर्नु, त्यसमा पनि धनस्थानबाट आउँछ। आज धन कारोबारहरू बिग्रिन सक्छ, व्यापार बिजनेस गर्दै हुनुहुन्छ, सामान्यतया हिसाबमा एकदमै ध्यान दिनु पर्ने योग छ। साढे सातको शनि भए पनि आजको दिन असाध्य सुखद बन्दै जान सक्ने सम्भावना छ। तपाईँको लागि नसोचेका सफलताहरू प्राप्त रहन्छन्, आफ्नो पारिवारिक आशीर्वाद पनि प्राप्त रहन्छ। मेलमिलापमा गरिएका कामबाट सकारात्मक हुने योग रहेको छ, दिन सफल बन्नेछ। तपाईँको काम असाध्य रूपमा चर्चित रहनेछ, काम सबैले प्रशंसा गर्न लायकको हुन सक्ने योग छ। आजको दिन सुखद बन्ने योग छ। आजको दिनमा गरिएका हरेक कामहरूले तपाईँलाई भोलिका दिनमा दीर्घकालीन रूपमा फाइदा दिने सम्भावना छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय, भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय, भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत, भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम, कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर, कार्यक्रम जतेश धर्पणको व्यवसायमा तपाईँहरूलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी। आज एउटा तपाईँहरूसँग सल्लाह गर्नु पर्यो, महत्वपूर्ण कुरा छ है। आज कार्यक्रम सुन्दै हुनुहुन्छ, कतै कोही पनि नजानुहोला, एकदमै धेरै महत्वपूर्ण कुरा भन्छु। मैले धेरैचोटि तपाईँहरूलाई के भन्ने गर्छु भने अष्टम स्थानमा चन्द्रमा बस्नु एकदम अशुभ मानिन्छ भन्छु मैले, होइन? धेरैले प्रश्न उठाउनुहुन्छ कि अब अलिक कम कम पढाइ भएको गुरुहरूले कहाँ लेखा छ के लेखा छ भन्नुहुन्छ। म आज तपाईँहरूले कुरा हिजो पनि म एकजनासँग एकदमै धेरै कुराकानी गरेँ, त्यो घरमा लगभग 3 व्यक्तिको हामीले चिना मान्छे मृत्यु भएको मान्छेको चिनायौँ रिसर्च गर्नको लागि। हिजो हामीले 3 मान्छेको चाहिँ अष्टम स्थानमा चन्द्रमा परेको प्रमाण पाइयो, यो हाम्रो यता रिसर्चको विषय रह्यो। आज मैले लघु जातकमको एउटा श्लोक पढ्छु म तपाईँलाई है। सश्रेष्ठमे पिचन्द्र सद्यो मरणाय पाप सन्दृष्टः अष्टाभिः शुभ दृष्टो हो वर्षे मिश्रेष्ठ धर धनः। एउटा श्लोक छ यो लघु जातकममा, यो बालारिष्ट योग अध्यायमा पर्छ यो श्लोक। अब यसको अर्थ म तपाईँलाई भनिदिन्छु। यदि बालकस्य जन्म कुण्डल्यां चन्द्रमाः षष्ठे वा अष्टमे स्थान स्थितः, यदि कुनै पनि जातक बालकको अथवा बालिकाको, जो पनि हो जातक भनेको जन्म लिनेवालाको, जन्म कुण्डल्यां जन्म कुण्डलीमा चन्द्रमाः चन्द्रमा षष्ठे वा अष्टमे स्थाने षष्ठौं स्थानमा अथवा रोग स्थानमा वा अष्टम स्थानमा स्थितः स्थिर रहेको छ, के चन्द्रमा स्यात् पाप ग्रहे, त्यसमा पाप ग्रहले पनि दृष्टस्थ भवती दृष्टि गरेको छ भनी त झन्, जस्तै पाप ग्रह भनेको शनि राहु केतु मंगल होइन इत्यादि, अब कहिलेकाहीँ सूर्यलाई पनि सूर्यको पोजिसन हेरेर अलिकति क्रूर ग्रह भन्छ, त्यसलाई पापी भन्न भनेको राम्रो ग्रह होइन, सौम्य ग्रह होइन नि त, त्यस्ता गरेर दृष्टि गरेको छ भने होइन। तर्हि तस्य जातकस्य शीघ्रं मरणं भविष्यति, त्यस्तो अवस्थामा त्यस जातकको शीघ्रं मरणं भविष्यति, मृत्यु हुन सक्ने सम्भावना बढ़ी हुन्छ। यदि षष्ठाष्टमस्त चन्द्रमा छैटौं वा अष्टम स्थानको चन्द्रमालाई पाप ग्रहले न दृष्ट, पाप ग्रहले देखेको छैन भने, जस्तै सौम्य ग्रहेण होइन पाप ग्रहले देखेको छैन, सौम्य ग्रहेण सौम्य भनेको शुभ ग्रहहरूले दृष्टो भवती दृष्टि गरेको छ। सौम्य भनेको बृहस्पति शुक्र बुध, अब बुध पनि फेरि कहिलेकाहीँ जुनसँग बस्छ त्यसकै फल दिन्छ भन्छन् फेरि होइन, त्यसलाई मान्न सकिएन। बृहस्पति र शुक्र चाहिँ पक्का हो, चन्द्रमा त आफै सौम्य ग्रह आफ्नै ठाउँमा अष्टम स्थानमा गएर बसिहाल्यो। दृष्टो भवती तरहि जातकस्य शुभ ग्रहले दृष्टि गरेको छ भने पनि अष्टमे वर्षे मरणम भविष्यति, अष्टम वर्षमा उसको ठूलो कालखण्ड आउँछ अरे, मरणम भविष्यति भविष्यति इति चेत हुन सक्ने सम्भावना, भविष्यति हुन सक्छ, मर्न सक्छन्, मर्छ भनेको छैन शास्त्रले, मर्न सक्छन् होइन। यदि चन्द्रमा षष्ठे वा अष्टमे स्थाने स्थितः सौम्य ग्रहेण पाप ग्रहेण च दृष्टो भवति, शुभ ग्रहले पनि देखेको छ अशुभ ग्रहले पनि देखेको छ, तर्हि जातकस्य त्यस जातकको चतुर्थे वर्षे मरणम भविष्यति, जन्मबाट चतुर्थ वर्षमा अशुभ हुन सक्छ। उक्तञ्च लघु जातके, यो लघु जातक भनेको छ षष्ठेष्टमे पिचन्द्र सद्यो मरणाय पाप सन्दृष्टः अष्टाभि शुभ दृष्टो वर्षे मिश्रस्तदर्धेनः। यदि हि जन्म लग्न पश्चात पापग्रही जिते स्थाने लग्नाधिपतिः पापग्रह संयुतः पापग्रही स्थितः पापग्रह दृष्टो वा भवति सचग्रहो लग्नात् सप्तमे स्थाने स्थितः स्यात् चेत् जातकस्य एकमास्य अभ्यन्तर मरणम भविष्यति, राम्रो एकै मृत महिनामा मृत्यु हुन्छ। कोही कोही मान्छेहरू चाहिँ एकदम जन्मेको एक महिनामा कसैको मृत्यु भइहाल्छ भने यहाँ शास्त्रले के भनिदियो भने
यदि जन्म लग्न पश्चात पापग्रही जित स्थाने लग्नाधिपति पापग्रही लग्नमा पनि पाप ग्रह बस्यो, लग्नलाई पनि पाप ग्रहले देख्यो, अष्टम स्थानमा चन्द्रमा बस्नु, अष्टम स्थानमा गएर अशुभ ग्रह दृष्टि गर्नु भने त एकै महिना नेतन्त भनिदियो भने यस्तो छ समस्या। यदि चक्रस्य पूर्वार्धे सर्वे पाप ग्रह सिद्धास्यु तथा च वृश्चिक लग्ने वा कीट लग्ने जातकम जातस्ता स्यात् तरि तस्य निश्चितम मरण भविष्यति। राम राम, वृश्चिक लग्नवाला कर्कट लग्नवाला पनि त्यस्तो व्यक्तिको फेरि चन्द्रमा आठौँ छ भने झनै धेरै चाँडो, किनभने वृश्चिक उसको आफ्नो निज ग्रहको ठाउँ रह्यो, कर्कट लग्न भनेको आफ्नो स्वामी ग्रह भन्छ, चन्द्रमा झनै अशुभ हुन्छ भन्न खोज्या होला। यदि हि चन्द्रमा लग्नसित स्यात् सप्तमे स्थाने पाप ग्रह स्यु तरहि जातकस्य मरणं भविष्यति। अब लग्नमा चन्द्रमा छ, सप्तम स्थानबाट पाप ग्रहले लग्नमा देख्यो भने पनि मान्छेको अलिकति राम्रो हुँदो रहेनछ। यो लघु जातकमा भएका श्लोक मैले पढिरहेको छु, श्लोकको अर्थ लाग्यो है। यदि हि आदित्य ग्रहण काले सूर्यो लग्नस्थो भवति तस्मिन्नेव स्थाने शनिश्चरस्य पापग्रहस्य स्यात्, अष्टमे स्थाने मंगलस्थ भवति तर्हि जातकस्य तस्य मातुस्य स्वच्छघातेन मरणं संभाव्यते। हेर्नु यहाँ, आदित्य ग्रहण काले सूर्य ग्रहण कालमा सूर्यो लग्नस्थ भवति, सूर्य ग्रहण युग लाग्यो, लग्नमा चाहिँ बसेर त्यसमा पनि फेरि शनि सँगसँगै भएर बस्यो, अनि अष्टम स्थानमा गएर मंगल छ, त्यस्तो चाहिँ जातकको आमालाई शस्त्रघातद्वारा मरण गराउँछ भनेर लेखिदियो। एकदम धेरै कुराहरू छन् है। अष्टमे वा केन्द्रस्यपि पापग्रह स्थास्यु चन्द्रमा च क्षीण लग्ने सतीस्य जन्म भवति चेत् जातक स्मरणम भविष्यति। हेर्नु अब यहाँ, अष्टम स्थानमा वा केन्द्रमा पनि पापग्रह सहित भएको चन्द्रमा छ, तर क्षीण लग्नेवाला चन्द्रमा भनेको एकदम चन्द्रमाको डिग्री अनुसार भएपर्छ, तपाईँलाई अलिकति कुरो बुझ्नुहुन्न, चन्द्रमाको डिग्री अनुसारको चन्द्रमा छ भने पनि त्यस्तो मान्छेको पनि मृत्यु हुन सक्ने सम्भावना हुन्छ है। त्यस कारणले गर्दा अलिकति यो तपाईँहरूले के बुझ्नु पर्यो भने, अब यस्तो व्यक्तिलाई, अब तपाईँलाई मैले अप्ठ्यारो मात्रै पार्दै त भएन, यसको चाहिँ भङ्ग गर्ने यो यसको उपाय के छ त, अरिष्टात् अभिज्ञाय आयुर्नश्यति। अरिष्टात् अभिज्ञाय, मेरो जन्म कुण्डलीमा अरिष्ट छ, अकाल मृत्यु छ भन्ने कुरा तपाईँलाई थाहा भएन भने आयु नश्यति, आयु जान्छ, सकिन्छ, मरिन्छ। तर अरिष्टभङ्ग प्रकाशम मान किरण युक्तो हो बलवान गुरु लग्नस्थ सम्पूर्णान्य अरिष्टानि विनाशयति। त्यसको लग्नमा जसको मान्छेको आठौं चन्द्रमा हुँदाहुँदै पनि लग्नमा चाहिँ बृहस्पति बलवान भएर उच्च भएर बसेको छ, लग्नाधिपति स्वगृह भएर बसेको छ, लग्न पनि त्यत्तिकै बलवान छ भने फेरि अलिकति मरिसिहाल्दैन है भनौँ, फेरि शास्त्रले अलिकति आस्था देखायो नि होइन। यथा त्रिशूलधारी महादेवाय भक्तिपूर्वकम् कृत एक प्रणाम समस्त महापापानि नाशयन्ति उक्तञ्च लौदादके। जसरी भगवान शिवलाई हाम्रो उपासना गर्दा, शिवको स्वरूपलाई हनुमानको उपासना गर्दा मान्छेको आयु वृद्धि हुन्छ, त्यसै गरी लग्नमा भएको बृहस्पतिले मान्छेलाई आयु वृद्धि गराइदिन्छ भने फेरि सर्वा निमान त्रिर्बल स्फुर दश सुन्जालो लग्नासुत प्रथम सुरसा राजमन्त्री एको बहुनि दुरितानि सुदुस्तराणि भक्त्या प्रयुक्त इव सुलधर प्रणाम। लग्नेशो बलवान सन् केन्द्रस्थ शुभग्रही दृष्टो भवेत् अशुभग्रह दृष्टि शून्यश्च भवति एवं स्थितैः सर्वे मृत्युयोगाः विनश्यतिः सद्गुणैः सहितासुर पारित लक्ष्मीश्च तथा प्राप्त्यम दीर्घायुर्भवति। अब लग्नमा बलवान ग्रह केन्द्रहरूमा पनि धेरै केन्द्र भनेको एक चार सात र दस यो भावमा चाहिँ शुभ ग्रहहरू बस्यो भने, अति शुभ ग्रहलाई पनि अर्को शुभ ग्रहलाई दृष्टि गर्यो भने, त्यस्तो खण्डमा चाहिँ अलिकति फेरि अशुभ योगहरू कम हुन्छन् भन्थ्यो, कम हुन्छन् भनौ, पुरै ठ्याक्कै हुँदैन भनौ। फेरि एकम स्थित सर्वे मृत्यु योगा विनश्यति सद्गुणे सहित शुर पारजित लक्ष्मी स प्राप्य
त्यस्तो अवस्थामा चाहिँ उस्तो व्यक्तिको लग्नहरू हेरेर केन्द्रवर्ती ग्रहहरू हेरेर तपाईँहरूलाई थाहा भएन अथवा थाहा पाइसकेपछि उपायहरू गर्नुभयो भने के हुन्छ तपाईँहरूले चाहिँ आयु वृद्धि हुन्छ लक्ष्मी च प्राप्यम लक्ष्मी भनेको पैसा पनि कमाउन सक्नुहुन्छ दीर्घम आयुर्भवती दीर्घजीवी पनि हुन सक्छन् है अब लग्नाधिपोति बलवान सुमेर ज्येष्ठ केन्द्र स्थितै शुभ खगे रवलोक्यमान

च लक्ष्म्या के छ भने लग्नस्थ गुरु सर्वेपि अरिष्टम प्रसमयति लग्नमा भएको बृहस्पतिले धेरै कुराको अशुभलाई अरिष्टलाई शान्त गर्छ है लग्नस्थ बलिर भवति चेत् शुभ दृष्टै सती केन्द्रस्थोपि सन् अरिष्टम नश्यति लग्नमा बृहस्पति बलवान हुनु त्यही बृहस्पतिलाई पनि फेरि शुक्र चन्द्रमा जस्ता सौम्य ग्रहहरूले दृष्टि गर्नु अलिअलि अरिष्टलाई पनि नाश गरिदिन्छ है यस्तै यस्तै खालको कुराहरू मैले तपाईँलाई आज थोरै यो मलाई धेरैको दिनदेखि भन्दै

0: धेरै पनि पर्दैन, 50-60 रुपियाँमा आइहाल्छ हनुमान चालिसा, होइन? त्यसो भएको होला यो 50-60 रुपियाँ खर्च गरेर घरमा एउटा सानो पुस्तक ल्याउने, अनि एउटा चाहिँ तपाईँले हनुमानजीको चाहिँ फोटो ल्याएर चाहिँ भित्तामा राख्ने, पूर्व उत्तरको साइडमा भनेको स्थान कोडतर्फ त्यहाँ दिनदिनै बिहान बेलुका बत्ती बाल्ने, धुपबत्तीहरू गर्ने, होइन के सकिन्छ? अब कति मान्छे कोठामा बसेर कार्यक्रम सुनिरहनु भएको छ, कोठामा बस्नुले पनि त्यही कोठाको पूर्व उत्तर साइडमा यसो थोरै सानो मन्दिर जस्तो ल्याएर राख्ने, तपाईँलाई अब धेरै सामान तपाईँलाई पूजा गर्न मन लागेन भने पनि कम्तीमा हनुमानजीको फोटोमा अगाडि आएर बत्ती मात्रै बालिदिनुहोस्, थोरै दिनभरि बाल्नु पर्दैन, यति थोरै घिउ हालेर तपाईँको अझ राम्रो भयो। हनुमान चालिसा पाठ गर्ने, यसो धुप बाटीको धुप देखाउने, होइन? अनि हनुमानजीलाई चाहिँ उपासना गर्ने, हनुमानजीको नाममा जय जयकार लाउने, शिवको नाममा जय जयकार लाउने, विष्णुको नाममा जय जयकार लाउने, आयु वृद्धि हुन्छ, कर्म राम्रो हुन्छ, होइन? कसको छ छैन आफन्तमा छ क्या, हुनेले थाहा हुनेले अनिवार्य रूपमा गर्नै पर्यो, होइन? भोलि केही अशुभ नहोस् भनेर, छैन भने पनि गर्नु, अझ धेरै आयु लामो वृद्धि हुन्छ, होइन? मान्छेलाई यसरी यो ग्रहले कहिलेकाहीँ संकेतहरू गरेका हुन्छन्। मैले धेरैचोटि भन्ने गरिरहेको छु, अष्टम स्थानमा चाहिँ विशेष डेन्जर हुन्छ, त्यही भएको कारणले गर्दा मैले तपाईँहरूलाई हनुमान चालिसा पाठ गर्नुहोस् भन्छु, र थाहा नहुनेले पनि हनुमान चालिसा धेरै पर्दैन। मैले धेरै हनुमान चालिसा बाँडे, त्यो बाँड्ने कुरामा धेरै गाली पनि खाइँदो रहेछ क्या, किनभने अब सामाजिक क्षेत्रमा काम गर्दाखेरि गाली खानु स्वाभाविकै जस्तो लाग्न थाल्यो आजभोलि। अब एकतिर लगेर चाहिँ एकजनालाई 100 हनुमान चालिसा बाँड्नु छ भनेर दियो, उहाँले अब आफ्नो मान्छे दिन्छ के हुन्छ, मलाई पुगेन, ए फलानालाई मात्र दियो, गुरुले चाहिँ फलानालाई चाहिँ आफ्नो भक्त बनायो, हामीलाई वास्ता गर्न, यता अर्का धेरै कुराहरू सुनेपछि अहिले अन्तिममा हामीले यो काम पनि राम्रो होइन रहेछ। यो सबैलाई कि अब संसारलाई चाहिँ हामीले एकट्ठा गर्न सक्नु पर्यो, त्यो पनि सम्भव हुँदैन, होइन? त्यसो भएको हुँदा अब धेरै पनि पर्दैन, 50-60 रुपियाँमा धेरै पऱ्यो, 100 रुपियाँमा अलि फोटो आउन सक्छ, होइन? अब त्यो तपाईँहरूले किनेर पनि पढ्न सक्ने खालको पुस्तक भएको नै हामीले यसलाई अहिले छोडेका छौँ। र अर्को कुरो भन्छु, हनुमान चालिसाको पुस्तक तपाईँले अरूलाई दान गर्नुहुँदा पनि तपाईँको आयु वृद्धि हुन्छ, स्वास्थ्यलाई सुधार पनि हुन्छ, है? यति चाहिँ भने मैले तपाईँहरूलाई कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु, हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृतिको बारेमा धेरैभन्दा धेरै जानकारी दिने प्रयास गर्छु। थोरै एकैछिन लिन्छु विश्राम, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453-97658-94-143-76-1।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष धर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। हामी हाम्रो आफ्नो बारेमा विशेष विशेष जानकारीहरू र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142673601 तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेको छ। यतिखेर अब अघि हामीले केही बालाष्ट्र युग अध्यायको हामीले केही कुराहरू चर्चा गर्यौं। बालकको अरिष्टको योगहरूलाई थोरै मात्र जानकारी गर्नु धेरैवटा श्लोक छन् यस्ता हामीसँग, तर तपाईँहरूलाई सबै कुरा त सम्भव पनि नहुने। हामीले यी सबै कुराहरू चाहिँ युट्युबमा राख्ने भनेर धेरै वर्षौंदेखि हामीले जमर्क गरेका छौं, अलिकति समय भने मिलिरहेको छैन। अब हामी त्यसलाई पनि एकदमै आजभोलिको जमानामा सबैले युट्युबमा फेसबुकमा खोजिरहनु भएको छ, हामीलाई थाहा छ, धेरै म्यासेज आउँछन् यो तपाईँले बोलेका शब्दहरूलाई युट्युबमा राखिदिनु पर्यो भन्नुभएको छ, तर त्यो गर्नलाई अलिकति सबै कुरालाई तयारी गर्नुपर्ने भएकाले अलिकति समय निरन्तरता दिन नसकिने हो कि भन्ने कुराले हामी अलिकति चिन्तित भइरहेका छौं। यतिखेर हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ भन्दै थियो, उहाँको फोन डिस्कनेक्ट भएछ। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न र आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरूको लागि कोही जिज्ञासु आउनु भएको छ, उहाँलाई स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
1: डोल
0: प्रसाद जोशी बझाङ जिल्लाबाट बोल्दै हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ डोल प्रसादजी यतिखेर? साइपाल एफएम। कहाँनिर पर्नु घर ठ्याक्कै?
1: है,
0: अनि कार्यक्रम दैनिक रूपमा सुन्नुहुन्छ कि कहिलेका मात्रै हो? अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ? काका कहाँ हुनुहुन्छ अहिले? काठमाडौँ हुनुहुन्छ। त्यहाँ काकीहरू कहाँ हुनुहुन्छ? ए, काकाको बिहे भएको छैन भनेपछि तपाईँसँग चिना छ कि केही साल महिना गते समय लेख्नु भएको छ?
1: साल महिना
0: गते समय
1: हो,
0: चिना छैन। साल महिना गते समय
1: 2055 साल भदौ महिना 28 गते आइतबार
0: 7:45 बेलुका बासा भन्दा छ नि तम्रोतिर, होइन?
1: बासा
0: भन्दा जान्ने हो त म तम्रो भाषा जान्दछु कि नै?
1: जान्दछौ
0: अलिअलि धन्यवाद। 55 सालको भदौको 28 गते तम्रो काकाको जन्म भएको छ, 7:45 बासा, होइन? मृगशिरा नक्षत्रको तेस्रो पाउबाट कमल प्रसाद नाम जोर छ, मिथुन राशि हुन्छ, के नाम हेर्ने गर्नु भएको छ अरे, थाहा छ कि? बामनले नारायणको दिन चुराएको नाम अथवा चिट्ठामा लेखेको नाम के छ त्यो पनि थाहा छैन? अनि त्यही भएर थाहा नहुने मान्छेले फोन नगर्नु भन्ने कारण त्यही हो, तपाईँहरू मान्नुहुन्न? कमल नाम आउँछ, लग्नमा बृहस्पति छ, त्यो पनि स्वगृही छ, असाध्य राम्रो छ, धनस्थानमा शनि, पैसा असाध्य अशुभ छ, पैसा कमाउनै सक्दैन न है। अब यो मान्छेको मंगल विद्यास्थानमा नीच भएर बसेको छ, पढाइले उन्नति प्रगति हुँदैन, काल सर्पयोग परेको छ, काल सर्पले धेरै कुरामा सताएको छ, शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने कामहरू गर्नु होला, अहिले त्यस्तो अरिष्ट ग्रहहरू छैनन्, घरमा अलिकति काल सर्पयोगहरूको शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। मैले के भने ग्रहहरू राम्रा छन्, शान्तिहरू गर्नु, पूजापाठ गर्नु, पठाइदिनु, कुण्डलीमा अलिकति ग्रहहरू थोरै बिग्रिएका छन्, राम्रै हुन्छ, राम्रोसँग गर्नु होला, अलिकति पैसा कमाउने कुरोमा अलिक गाह्रै छ मान्छेलाई। मैले फेरि पनि भने त पैसा कमाउने कुरोमा अलिक गाह्रै पर्छ यस्तो मान्छेलाई, किनकि धनस्थानमा शनि निज भएर बसेको छ, धनस्थानको मालिक मंगल गएर निज भएर विद्यास्थानमा गएर बसेको छ, पढाइमा पनि राम्रो भएन, विद्यामा के अरे सम्पत्तिमा पनि राम्रो भएन। भन्न खोजेको अलिकति ग्रहहरू दोषयुक्त छन्, विशेष गरी ग्रहका शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त। सूर्य ग्रहण यो कालसर्पको शान्तिहरू गर्नुपर्छ, कालसर्पले धेरै कुरामा बिग्रिएको छ। मैले भने नि कालसर्प युगहरू परेका छन्, सबै कुराको शान्ति गरे चाहिँ राम्रो हुन्छ। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98 4 57 97 658 र 98 1 42 73 601 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहने नै छ र हामीसँग भएका विशेष विशेष जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? हजुर अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँले?
2: रेडियो त गुरु म त सनातन गुरु बेटुलबाट अनलाइन गरेर सुनिरहेका छु।
0: कुन गाउँमा हुनुहुन्छ तपाईँ ठ्याक्कै आज भन्नु त?
2: बजाङको बुङ्गल नगरपालिका साथ यतातिर सेरो सेरो फेर लाग्थ्यो तर अनलाइनमा चाहिँ रेडियो सुन्छ।
0: लो भन्नु त अहिले साल महिना गते समय कसको हेर्नुहुन्छ?
2: आज मेरो छोराको हेर्नु पर्छ गुरु।
0: हजुर
2: 2083 साल साउन महिनाको 4 गते सोमबार दिउँसोको बेलुकीतिर दिउँसो भन्दा पनि 5:47 थाक्छ।
0: 5:47 बासा भन्दा छ नि तपाईँतिर होइन त, थाहा भन्नुपर्ने हो।
2: हजुर
0: बासा भन्दा छ नि तपाईँतिर?
2: बासा भन्नुपर्छ गुरु यहाँ त।
0: तम्रोमा जे भन्नुपर्ने हो तमलाई जे थाहा छ तहै भन्नुपर्ने हो त, म पनि तम्रो भाषा त जान्ने हो त होइन। 2083 कुन जिल्लामा भयो तम्रो चेलाको जन्म चाहिँ? बैशाख जिल्लामै भएको। 83 साल श्रावणको 4 गते अस्ति भर्खरै होइन, एक महिना बल्ला पुरा भयो नि। अनि तपाईँको चेलाको नाम चाहिँ ठबाट ठकुर अथवा ठक कुमार नाम आउँछ, के नाम राख्नु भएको छ पण्डितजीले? नारायण गर्नु कि भएन?
2: व्यक्तिको नाम चाहिँ के राख्नु पर्ला गुरु भनेर मैले मेसेज गरेको थिएँ वाट्सएपमा, ठाकुरै राखेको छु नाम त।
0: ए भनेपछि मैले नाम जुराइदिएँ।
2: हजुर हजुर।
0: अनि त्यहाँको पण्डितजीले नाम के हुन्छ भनेर पहिला सोध्नु पर्थ्यो नि, के नाम जुराउनु हुन्थ्यो गुरुबाले?
2: यताको गुरुबाहरूले पनि छ जति नै आउँछ तर भन्नुभएको थियो, अब खासै नाम छोडेको त गुरुलाई नआएर त्यसै अल्पन भएको भयो त्यहाँका गुरुहरू।
0: ए जेस्तो नाम राख्न गाह्रो भएको थियो, मैले ठाकुर नाम राख्दै कन्या राशि हुन्छ, यो तपाईँको चेलाको लागि राम्रै छ, त्यस्तो नराम्रो ग्रहहरू छैनन्। अहिले संकटा भन्ने ग्रह छ 8 वर्षसम्म र चन्द्रमा पनि चलिरहेको छ, चन्द्रमा चल्नु संकटा चल्नु अलिकति स्वास्थ्यमा बाधाहरू हुने खालका योग हुनु, अरू त्यस्तो नराम्रो छैन। पठाइ पढाइ लेखाइ उन्नति प्रगति सबै कुरामा राम्रो छ, आर्थिनु पर्ने ग्रहहरू छैन है त। आठ वर्षसम्म संकटा छ, 6 वर्ष 8 महिनासम्म चन्द्रमा छ, चन्द्रमाले चिसोको काम गर्छ, भनेको बच्चालाई न्युमोनियाहरू हुने टाइफाइडहरू हुनुहुने हुन सक्छ, संकटाले घर परिवारमाले अशुभ गराउँछ, बाबालाई पनि पिर्ने खालको योग छ, भनेको बाबा पिर्ने त होइन, संकटाले कहिलेकाहीँ बुवालाई पनि अशुभ गराइदिन्छ, खर्चहरू धेरै भइदिन सक्छ, बुवाको कारोबारहरू बुवाको विवाहहरू एकदम ध्यान दिनुहोला। समग्रमा चिना राम्रो हो, अहिले संकटतन्त्रमाको शान्तिहरू यसो कहिले काहीँ अब अहिले गर्न मिलेन, छ महिना पछाडि यसो कहिले काहीँ शान्तिहरू गर्नु, अहिले आत्तिनु पर्दैन, यो साल नआत्तिनु, 2084 सालको वैशाखको महिनामा मजाले शान्ति गराउनु राम्रो हुन्छ है त। वास्तुहरूको लागि ठिकै छ, त्यसको नराम्रो योगहरू तपाईँको यहाँ देखेको छैन, आत्तिनु पर्दैन है। अब यो बल्ला बच्चा जन्मेको छ, अहिलेको लागि राम्रो छ, पछि फेरि तपाईँलाई मलाई फोन गर्नु होला, अहिले छुट्टिन्छु। राधे राधे
2: राधे राधे
0: गुरु। कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने तपाईँलाई प्रयास गरिरहेका छौ। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौ। भूत भविष्य अनि धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा गरिरहेका छौ। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईँहरूलाई चिना हेर्छौ, धेरैले हामीलाई भन्ने गर्नुहुन्छ चिनाहरू मिलेन भने के हेर्ने होइन। यो नेपाल संस्कृत विश्वविद्यालयले हस्तरेखाको थोरै कुराहरूलाई यसपालिबाट समेटेको भन्ने खबर आएको छ। केही कुराहरूमा हस्तरेखाको बारेमा अथवा निधारको बारेमा अथवा चाहिँ छातीहरूको बारेमा पनि अथवा रौँहरूको बारेमा पनि केही कुराहरू शास्त्रमा भएका कुराहरूलाई 12 कक्षामा पढ्ने खालको विषयलाई समेटेको कुराहरू छ। तर हस्तरेखाबाटै ती सबै संसारै चाहिँ नहुने है, अनि यो सामुद्रिक शास्त्रहरूमा भएका शास्त्रमा अलिकति उद्धृत गरेकाहरूलाई विशेष गरी 12 कक्षामा समेटेर पढाइ भइरहेको अवस्थाहरू हामीलाई जानकारी प्राप्त भएको छ। हाम्रो पाला पनि कम कम थियो, अब आजभोलि अलिकति हस्तरेखाहरूलाई अनि मान्छेलाई चाहिँ अनुहारहरू हेरेर भन्ने कुराहरूलाई अलिअलि शास्त्रले जुन व्याख्या गरेको छ त्यो व्याख्या गरेकोमा थोरै यसको अलिअलि सहजताको लागि गरेको छ है। अब हामीले सामुदायिक शास्त्र अनुसार सप्तसाराहरू होइन, सप्तसाराहरू के हुन् भनेर हामीले पढ्दाखेरि सातवटा साराहरूको लक्षणहरू पनि हामीले पढ्ने गरेका छौँ। त्यसमा अहिले विशेष गरी मान्छेको अनुहार हेरेर अथवा हात हेरेर पनि केही कुराहरूमा अलिकति पढ्न अथवा जान्न सक्नु भनेर चाहिँ जुन सामुदायिक शास्त्रमा भएका कुराहरूलाई शास्त्र विश्वविद्यालयले पनि त्यसमा एड गरेको छ अथवा थपेको छ भन्ने कुरामा जानकारी प्राप्त भएको छ। यो खुसीको कुरा हो, तर यसमा अझ गहिरेर पढ्न सक्यो भने होइन धेरै कुरामा राम्रो हुन्छ। अब यसको बारेमा म तपाईँहरूलाई अझ थप तपाईँहरूलाई जानकारी गराउने प्रयास गर्छु। आजको लागि यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, म उहाँलाई फेरि पनि स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
3: राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता यतिखेर? अलिकति आवाज सानो आइरहेको छ, ठुलो आवाजमा बोलिदिनु है त।
3: मकवानपुरबाट
0: हजुरको शुभ नाम। फेरि आवाज गइहालो
3: हजुर।
0: अहिले तपाईँ जुन हिसाबमा हजुर भन्नुभएको हो त्यसै गरी बोल्नु न, हजुरको नाम के हो?
3: कृष्ण
0: आचार्य। कहाँनिर पर्यो तपाईँको मकवानपुरमा घर? हजुरको आवाजै आएन हजुर। घरि तपाईँ बोल्नुहुन्छ, घरि तपाईँ बोल्नुहुन्न, अलि ठुलो स्वरमा तपाईँले कानमा त्यस्तो भन्दै थिएँ, के भन्दै थिएँ, उहाँको फोन डिस्कनेक्ट भइसकेछ। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ। आफ्नो अनि आफन्तहरूको बारेमा हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ। हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ। भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष चर्चा र परिचर्चाहरू हामी गर्ने एउटा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँग जोडिएका छौं। हामी तपाईँहरूसँग भएका विशेष विशेष कुराकानी अनि धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष गरी चर्चा र परिचर्चाहरूको बारेमा हामी जानकारी दिने प्रयासमा छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै चर्चा र परिचर्चाहरू गर्ने प्रयास गर्छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? हजुर हजुर, यमुनाजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ यतिखेर? छोराको बारेमा, छोराको साल महिना गते समय भनिदिनु त।
4: 82 साल
0: सात गते
4: बुधबार
0: एघार बजेर 52 मिनटमा बेलुका। कुन जिल्लामा भयो जन्म? तपाईँको छोरा कि छोरी हो? छोरा। छोराको नाम केशव नाम आउँछ, मिथुन राशि हुन्छ है। नामकरण गर्नुहुन्छ कि हुँदैन गुरुबार बोलाएर? नाम राख्नु भएन भने केशव नाम राख्नुहोला, चिना बनाउँदाखेरि धेरै कुरामा ख्याल गर्नुहोला। तपाईँको छोराको लागि केशव नाम मेष राशि हुन्छ, लग्नमा मेष लग्न मान्छे एकदम खरौ स्वभावको हुन्छ रे, एकदम कडा होइन। अहिले त्यस्तो नराम्रो कुराहरू छैन, राम्रै छन्। एउटा अङ्गारक भन्ने युग परेको छ, सामान्य विद्यामा कमजोरी हुन सक्छन्। विद्यालाई राम्रो गर्न मंगलबारको दिन घर परिवारमा सधैँभरि तपाईँले चाहिँ लसुन प्याज माछा मासु नखाने अहिलेदेखि बानी गर्नुभयो भने छोराको लागि नराम्रो छैन, राम्रै हुन्छ। आत्तिनु पर्दैन, धेरै कुरामा राम्रो छ है त। अरू केही छ? आमा बुवासँग सम्बन्ध, बाबु आमाको सम्बन्ध सबै कुरामा राम्रो छ। यसलाई अलि पछि गएर कालसर्पयोग पनि परेको छ, कालसर्पयोगको पनि शान्ति गर्नुपर्छ। कहिलेकाहीँ राति झस्किने तर्सिने हुन सक्छ, त्यसमा आत्तिनु पर्दैन। अहिले सामान्य अङ्गारको शान्तिहरू गराउनु, त्योभन्दा पनि अझ मंगलबारको दिन चाहिँ विशेष व्रतहरू बस्नु होला, अरू कुरामा नआत्तिनु। कालसर्पयोगहरू पनि परेको छ, यसले गर्दा कहिलेकाहीँ घर परिवारमा सामान्य झगडा हुन सक्छ, त्यस्तो अशुभ छैन है। नौ अङ्क राम्रो हुन्छ, सबैभन्दा तपाईँको यो छोराको लागि रातो सेतो रङ राम्रो हुन्छ, दक्षिण पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूलाई हामी तपाईँलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं। आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू हामी तपाईँसँग गर्ने प्रयासमा छौं र हामी लामो समयदेखि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142-73601 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। फेसबुकमा तपाईँ हामीसँग भेटघाट गर्नको लागि फेसबुकमा हामीलाई फलो गर्नु भएको छैन भने लक्ष्मण सुवेदी 333 सर्च गरेर फेसबुकमा पनि हामीसँग साथी बन्न सक्नुहुन्छ र हामीलाई फलो पनि गर्न सक्नुहुन्छ। फलो गरिसकेपछि हाम्रा विभिन्न ज्योतिषका कुराहरू हामी तपाईँलाई ल्याउने तयारीमा छौं, त्यो कुराहरू पनि थाहा पाउँदै गर्नुहुन्छ। युट्युबमा पनि लक्ष्मण सुवेदी 333 सर्च गर्नुभयो भने हामीलाई तपाईँले भेट्न सक्नुहुनेछ। त्यस्तै गरेर इन्स्टा भनौँ तपाईँले चाहिँ होइन, टिकटकहरूमा पनि हामीलाई फलो गर्दै हामीसँग जोडिन सक्नुहुनेछ भने हाम्रो एनटिसीको नम्बर छ 98453 97658 98453 97658। यो नम्बरमा तपाईँहरूले चाहिँ वाट्सएप गर्न सक्नुहुन्छ। वाट्सएप यसमा तपाईँले जोइन गरेर हामीसँग वाट्सएपबाट पनि धेरैभन्दा धेरै कुराहरू जानकारी दिन सक्नुहुन्छ। है अलिकति कार्यव्यस्तता धेरै हुने भएकाले समय कहिलेकाहीँ अपुरो हुन सक्छ। हामीसँग निरन्तर जोडिने प्रयास गर्नुभयो भने पक्कै पनि तपाईँहरूलाई राम्रो हुन सक्छ। आज हामीले तपाईँहरूलाई फेरि पनि जानकारी गराउनुपर्छ, हामीले तपाईँहरूको लागि धेरैभन्दा धेरै कुराहरूको जानकारी दिइरहेका छौं। 12 गते शुक्रबार ऋषि तर्पणी रक्षाबन्धन जनै पूर्णिमा लेखेको छ पञ्चाङ्गमा, तर पूर्णिमाको व्रत चाहिँ 11 गते बिहिबारको दिन पूर्णिमा व्रत बस्ने, अनि त्यस दिन पूर्णिमा व्रत बसेर भोलिपल्ट जनै फेर्ने अथवा हातमा राखी बाँध्ने, रक्षाबन्धन बाँध्ने भनौँ, रक्षाबन्धनहरू बाँध्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ। है जनै पूर्णिमाको बारेमा जानकारी गरायौं। हामीले प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने प्रयासमा लागिरहेका छौं। निरन्तर हामी तपाईँसँग अगाडि बढ़िरहनेछौ र तपाईँसँग भएका विभिन्न कुराहरूको हामी दिनैभरि तपाईँलाई दिउँसोको समयमा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा म लागिरहेको छु। कार्यक्रमको समय अवधिभर तपाईँहरूले पनि फोन गरेर आफ्नो चिनाहरू सक्नुहुन्छ भने दिउँसोको समयमा पनि तपाईँहरूले हामीसँग रहेर चिनाहरू हेर्ने, चिनाहरू बनाउनको लागि फोन गर्ने, आफ्नो ग्रह शान्तिहरूको लागि सम्पर्क गर्ने पनि गर्न सक्नुहुनेछ। र तपाईँले कार्यक्रम भन्दा अरू बेला दिउँसोको समयमा पनि तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी भएर तपाईँ र मेरो प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारीबाट हामी तपाईँसँग जोडिएका छौं र जोडिने पनि प्रतिबद्धता गर्दै आजको लागि कार्यक्रमको लगभग अन्तिम भागमा आइसकेका छौं। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरंगबाट रहनेछ। तबसम्मको लागि भने आज दिनुहोस् तपाईँको दिन मंगलमय आनन्दमय रहोस्। जय जय श्री कृष्ण, जय जय श्री राधे।

0: होस् हुने, झट्का आउने वा चेतनामा परिवर्तन हुने जस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजान परिवार कल्याण महाशाखाले आग्रह गरेको छ। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैरातीकै ठाउँमा सामान्य वर्षा भए पनि अहिले बिहान पख कुनै पनि ठाउँमा पानी परेको छैन। काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँमा घाम लागेको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। अरू ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ। राति पनि कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना भने छ। ठूलो वर्षाको सम्भावना भएका पहाड़ी तथा नदी आसपासका क्षेत्रमा पहिरो गेग्रान बहाव तथा स्थानीय खोला नालामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। विशेष गरी यात्रा गर्दा मौसमको अवस्था र सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान महाशाखाले सुझाव दिएको छ। गाड़ीहरूको प्रदर्शनी नाडा अटोसो 2026 को 18 संस्करण भोलिदेखि काठमाडौँको भ्रिकुडी मण्डपमा शुरू हुँदैछ। यसपटकको नाडा अटोसोमा अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी सहित नाम चलेका दुई र चार पाङ्रे नयाँ ब्राण्ड लन्च गर्ने तयारी छ। आयोजक नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अनुसार यस वर्षको स्वर्ण जयन्ती संस्करणमा 200 भन्दा बढ़ी स्टल रहनेछन्। प्रदर्शनीमा यात्रुवाहक गाड़ीका 23, हल्का व्यावसायिक गाड़ीका 17 र दुई पाङ्रे गाड़ीका 13 गरी 53 गाड़ीका ब्राण्ड सहभागी हुँदैछन्। प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ गाड़ी, विद्युतीय गाड़ी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ। यस्तै झण्डी 70 स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एक्सेसरीज तथा ग्यारेज उपकरण लगायत सामग्री प्रदर्शन हुनेछन्। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार नाटा अटो शोमा नयाँ गाड़ी र प्रविधिको प्रदर्शनीसँगै उपभोक्ता, व्यावसायिक, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अरू सरकारवाला बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर समेत उपलब्ध हुनेछ। यस वर्षको प्रदर्शनीमा मेड इन नेपाल र मेड फर नेपाल समेत रहनेछ। नेपालमै उत्पादन तथा एसेम्बल भएका गाड़ी, ईभी, ब्याट्री, हेलमेट तथा अन्य मोटोमोबाइल कम्पोनेन्ट्सको प्रवर्धन गर्ने तयारी गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: हरेक मान्छेको सपना जपना र चाहना पैसा
1: पैसामा छ शक्ति पैसामा छ सहारा
0: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
1: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
0: यक्ष प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
1: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमणले त्यहाँका स्थानीयवासी तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् प्रधानमन्त्री शाहको भ्रमणसँगै मुस्ताङको पर्यटन धार्मिक क्षेत्र र सड़क पूर्वाधार विकासले थप प्राथमिकता पाउने अपेक्षा गरिएको छ यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की पनि मुस्ताङ पुग्नु भएको थियो वहाँ काठमाडौँबाट पोखरा आउँदै नेपाली सेनाको हेलिकप्टर मार्फत सिधै मुक्तिनाथ क्षेत्र पुग्नु भएको थियो तर प्रधानमन्त्री शाह भने बर्खायाममा समेत बेनी जोमसम सड़क खण्डको कठिन यात्रा गर्दै आफै गाड़ी चलाएर अस्ति शनिबार जोमसम पुग्नुभयो प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणले त्यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु प्रसाद लालचन्दले बताउनुभयो प्रधानमन्त्रीको पहिलो स्वदेश भ्रमण मुस्ताङबाट शुरू हुनु र सड़क मार्गबाट यात्रा गर्नुले जिल्लाको सड़क पूर्वाधारतर्फ समेत सरकारको ध्यान जाने आशा बढ़ेको उहाँको भनाई छ उहाँले कोरला नाकालाई व्यवस्थित र प्रभावकारी बनाउन सके मुस्ताङको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिने समेत बताउनुभयो राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले पुराना राजनैतिक दलसँग 35 वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ हिजो काठमाडौँमा भएको नीति संगठन र नेतृत्व कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो विगतमा अरू नेता तथा दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ राजसभासँग नरहेको उहाँको भनाइ छ उहाँले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आउँदो पुस्ता र देशको भविष्यका लागि दीर्घकाल योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बलात्कार तथा यौन हिंसाका पीड़ितको पहिचान खुल्ने तस्विर भिडियो वा अरू सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको छ मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत पीड़ितको पहिचान र गोपनीयताको सम्मान गर्न तथा अपराधमाथि अर्को अपराध नगर्न संचार माध्यम पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको हो यौन हिंसाका घटनामा पीड़ितको पहिचान सार्वजनिक गर्नु संवेदनशील र गम्भीर गैर कानूनी विषय भएको उहाँको भनाइ छ विशेष गरी यौन हिंसाका पीड़ित बाल बालिकाको पहिचान सार्वजनिक गर्नु अझ गम्भीर कसुर हुने भन्दै उहाँले समाचार तथा अरू सामग्री सम्प्रेषण गर्दा पीड़ितको गरिमा गोपनीयता सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई ध्यान दिनुपर्ने बताउनु भएको छ अब विदेशको खबर विमानले बनाउने लामो समय टिक्ने कन्ट्रेल अर्थात विमान आकाशमा उड्दा बन्ने बादल जस्तो धर्काबाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग उडान मार्गमा सामान्य परिवर्तन गर्ने प्रविधिको ठूलो स्तरमा परीक्षण शुरू भएको छ बेलायत सरकार गुगल एनएटीएस क्याम्ब्रिज विश्वविद्यालय इम्पेरियल कलेज लन्डन लगायतका संस्थाको सहकार्यमा अघि बढ़ेको अपरेशन ब्लू स्काइज कार्यक्रमले वास्तविक हवाई यातायातमा यसको प्रभावकारिता र सुरक्षा परीक्षण गरिरहेको छ एआईले मौसम तापक्रम आर्द्रता र उपग्रहका तस्विर विश्लेषण गरी लामो समय टिक्ने कन्ट्रेल बन्न सक्ने क्षेत्र पहिचान गर्नेछ त्यसपछि यस्ता क्षेत्रमा जाने विमानलाई सुरक्षित सीमाभित्र सामान्य उचाइ परिवर्तन गराई कन्ट्रेल बन्ने सम्भावना घटाइने खबरमा उल्लेख छ यसअघि सीमित उडानमा गरिएको परीक्षणले यस्तो प्रविधिबाट कन्ट्रेलको जोखिम पहिचान गरे विमानको मार्गमा न्यून परिवर्तन गर्न सकिने देखाएको थियो नयाँ अनुसन्धानले यही प्रविधिलाई ठूलो हवाई मार्गमा लागू गरेर परीक्षण गरेको छ परीक्षण सफल भए भविष्यमा उडान योजना बनाउँदा इन्धन र सुरक्षासँगै कन्ट्रेलबाट हुने जलवायु प्रभावलाई समेत ध्यानमा राख्न सकिनेछ वैज्ञानिकहरूका अनुसार यसले उडान क्षेत्रको समग्र जलवायु प्रभाव कम गर्ने व्यावहारिक र कम खर्चिलो नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ अब खेल खबर नेपाल प्रिमियर लीग एनफिल्ड टोली काठमाडौँ गोर्खाजले पहिलो विदेशी खेलाड़ीको रूपमा भारतका विकेट किपर ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। काठमाडौँले तेस्रो संस्करणको एनपीएलका लागि उनलाई अनुबन्ध गरेको हो। भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाड़ी भरतले आफ्नो देशका लागि 7 टेस्ट खेलेका छन्। उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरूबाट इण्डियन प्रिमियर लीग आईपीएल समेत खेलिसकेका छन्। उनले प्रथम श्रेणी क्रिकेटमा 6,000 भन्दा बढ़ी रन बनाएका छन्। भरतले यही वर्षको जून महिनामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। अनुभवी खेलाड़ी भरतको आगमनले टोली थप बलियो बनेको काठमाडौँ गोर्खाजले जनाएको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जापानिज इन्सेफलाइटिसको जोखिम बढ़दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिन महाशाखाको सुझाव। नाडा अटो शोमा गाड़ीका नयाँ प्रविधि र नयाँ ब्राण्डको प्रदर्शनी हुने। सरकारवाला बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको समेत अवसर। एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरूको प्रयास। भविष्यमा जलवायु प्रभाव तथा खर्च घट्ने अपेक्षा। र भारतका केएस भरतले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने।
1: एनबीएल
3: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही भाद्र 13 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
7: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
7: ए रमेश पर्ख न, कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
7: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
7: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-37-582।
6: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
9: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सिक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-41-61।
10: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681086390। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सिंह।

0: एकांशी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुन चाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 98 83 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाजै।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
4: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरी गाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534304।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
2: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
3: यही भाद्र 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
4: अशोक साल त ढुक्क नारे बल्ली
5: हाँ त पोर्सालिक बात सम्झोट आमहिन्द लक्टेर हटबरा पानी बस्तबेर अस्ति कहाँ र सिक्दा त सोचो त लट्ठी ठिक्कम घर डान डान पानी बर्से टिकी मन छटपटाए लाग
4: हाँ त धन्न ब्यालम लट्ठी ठिक्कम से सुरक्षित ठाउँमा सरली नारे बत्ती
5: हाँ हो बदा
6: बर्खक ब्यालमा बहिया ढ्यार जोखिम रहत उहमार बहिया

0: सन्जु कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सिंह।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग सुने
1: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ यदि छ भने अब तपाईँको लागि खुसीको खबर काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ यदि तपाईँलाई ग्यास एसिडिटी पेट पोल्ने खाना नपच्ने डकार धेरै आउने पेट फुल्ने तथा भारी हुने अल्सर बारम्बार पेट दुख्ने अपान्न वाए टाइफाइड एच पाइलोरी संक्रमण कब्जियत वा पखाला गल ब्लाडर स्टोन फ्याटी लिभर जन्डिस हेपाटाइटिस ए बी सी कलेजो सुनिने सिरोसिस कलेजोमा पानी जम्ने कलेजोमा सिस्ट वा ट्युमर अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस् पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस् स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस् याद राख्नुहोस् प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी बीपी चोक नेपालगंज नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य फोन नम्बर 081-530-105 र 97-53-00-450
2: ओहो हामी बिरामी भएपछि कहाँ जाने त
3: तपाईँलाई थाहा छैन नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली
2: हो र त्यहाँ सुविधाहरू के रहेछ त
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने मुख बाङ्गो हुने बाथ रोग ढाड दुख्ने मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ
2: अन्कल सेवाहरू
3: नवजात तथा बाल रोग विशेषज्ञ मृगौला तथा मूत्र रोग विशेषज्ञ हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ प्याथोलोजी भिडियो एक्सरे डिजिटल एक्सरे ईसीजी कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत दिशा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ सम्पर्क फोन नम्बर 081-533-719 98-480-22-229 र 98-605-22-229
4: यो हो तपाईँको आफ्नै रेडियो रेडियो टाइगर 99.2 MHz रेडियो टाइगर स्टुडियो टाइम
0: अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नाचुङ्गा सुरुङ मार्ग आजदेखि 9 सिटसम्मका निजी गाडीलाई पनि प्रयोग खुल्ला, तत्कालका लागि शुल्क नलाग्ने। 12 प्रहरीले किशोरसँग लिएको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि प्रश्न, एकजना प्रहरी पक्राउ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन प्रेस काउन्सिलको आग्रह। मानव वन्यजन्तु द्वन्दको समाधान स्थानीय स्तरमै खोजिनु पर्नेमा सरकारवालाको जोड। राहतभन्दा बीमा कार्यक्रमलाई प्राथमिकता दिन वन मन्त्रालयको सुझाव। हर्बुज जलमार्गबाट चल्ने जहाजहरूसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित। मध्यपूर्वको तनाव थप बढ्न सक्ने। र टप इन टी20 श्रृंखलामा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। नागढुङ्गा सुरुङ मार्गमा आजदेखि 9 सिटसम्मका निजी गाडीलाई पनि आवागमन खुल्ला गरिएको छ। आपतकालीन गाडीलाई मात्र खुल्ला रहेको यो सुरुङमा बिहान 9 देखि बेलुका 6 बजीसम्मका लागि कार, जीप र भ्यानलाई परीक्षणको रूपमा चल्न दिइएको हो। सुरुङ मार्ग सुरक्षा युनिटका अनुसार अहिलेका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने गर्जुधारामा रहेको फ्लाइओभर पनि सञ्चालनमा ल्याइएको छ। सुरुङभित्र अधिकतम गति प्रति घण्टा 40 किलोमिटर तोकिएको छ। ओभरटेक गर्न र गाड़ी रोक्न पाइँदैन। पैदलयात्री, दुई पाङ्रे र प्रज्वलनशील पदार्थ बोक्ने गाडीले भने सुरुङ मार्गमा प्रवेश पाउने छैनन्। झण्डै 29 अर्ब रूपियाँको लागतमा निर्मित 2.68 किलोमिटर लामो यो मुख्य सुरुङको गएको साउन 11 गते उद्घाटन गरिएको थियो। एक हप्ताको परीक्षण र चालकहरूको अनुभव विश्लेषणपछि अरू गाड़ीलाई पनि क्रमशः प्रवेश दिने तयारी छ। नियमित सञ्चालनपछि भने गाड़ीको प्रकार अनुसार निश्चित शुल्क तोकिनेछ। 12 एक बालिकाको बलात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एकजना प्रहरी पक्राउ परेका छन्। किशोरको बयान चलिरहेका बेलामा बयान कक्षमा खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले अनुसन्धानका क्रममा एक प्रहरीलाई पक्राउ गरेको हो। भिडियोमा किशोरले कसरी बलात्कार गरेको भन्ने खुलाएका छन्। प्रहरीले गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो। भिडियो कसरी र कसको संलग्नतामा बाहिर गयो भन्ने बारेमा छानबिन भइरहेको र दोषीमाथि कार्यवाही गर्ने मधेश प्रदेश प्रहरीका प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो। व्यक्ति गोपनीयता सम्बन्धी ऐन 2075 अनुसार अदालतमा अभियोग पत्र दायर नभएसम्म अनुसन्धानका क्रममा रहेका आरोपीको पहिचान वा बयान सार्वजनिक गर्न पाइँदैन। यसैबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले अदालतले फैसला नगर्दै नाबालकको बयान भिडियो भाइरल बनाउनु गलत भएको बताउनु भएको छ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन आग्रह गर्दै उहाँले दोषीलाई कानून बमोजिम सजाय हुनुपर्ने तर न्यायको प्रक्रिया उल्लंघन गर्न नहुने उल्लेख गर्नुभएको छ। मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि स्थानीय स्तरमै समाधान खोज्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले हात्ती र बाँदर जस्ता वन्यजन्तुको व्यवहार वातावरण अनुसार छिटो परिवर्तन हुने भएकाले यसको समाधान पनि स्थानीय स्तरमै खोजिनुपर्ने बताउनुभयो। झन्झटिलो राहत प्रणाली सुधारेर बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्नेमा उहाँको जोड़ छ। 2067 सालमा 7 वन्यजन्तुको क्षति बापत 1 लाखबाट शुरू गरेको राहत दायरालाई अहिले 17 पुर्याएको भए पनि र राहत प्रक्रिया झन्झटिलो भएको भन्दै उहाँले अब बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर सह अस्तित्व कायम गर्नुपर्ने बताउनुभयो। बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक ओम छेत्रीले सह अस्तित्वका नाममा किसानले मात्रै सबै भार बोक्नुपर्ने अवस्थाको अन्त हुनुपर्ने बताउनुभयो। वन्यजन्तुका कारण किसानले बालीनालीको क्षतिसँगै मानसिक तनाव र बसाईसराईको जोखिम समेत भोग्नु परेको उल्लेख गर्दै उहाँले किसानको जीविकोपार्जन र वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन बीच सन्तुलन मिलाउनु पर्ने धारणा राख्नुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। दुवैजनाले वारिस मार्फत अदालतमा रिट निवेदन दिनुभएको हो। कांग्रेस केन्द्रीय समितिले असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। त्यस विरूद्ध देउवा र खड्काले रिट पेश गर्नुभएको हो। विशेष महाधिवेशन बारेको सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्चले अनुमति पनि दिएको थियो। त्यसैले यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने र नहुने देउवा र खड्का लगायत संस्थापन इतर पक्षको भनाइ छ। अहिले रिट अध्ययनका क्रममा रहेको सर्वोच्च अदालतले जनाएको छ, गएको पुसमा भएको विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्ष सहभागी भएको थिएन। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। उदयपुरको बेलका नगरपालिका नम्बर 5 जहरडामा स्कूल बस अटो ठोकिँदा 3 जनाको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। बिहान 9:45 समयमा सुपाडेबाट लाल बजारतर्फ गुडिरहेको अटो र विपरीत दिशामा गुडिरहेको सफल आदर्श इंग्लिश बोर्डिङ स्कूलको बस एकापसमा ठोकिएका प्रहरीले जनाएको छ। दुर्घटनामा अटोमा सवार 5 जना घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गोपा अस्पताल लगिएको थियो। उपचार क्रममा अटो चालक बेलका नगरपालिका 5 28 वर्षकै इन्द्र थापा, 34 वर्षकी इन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ। अब विदेशको खबर, इरानको संसदले होर्मुज जलमार्ग हुँदै जाने व्यापारिक जहाजहरूसँग शुल्क लिने प्रस्तावलाई स्वीकृति दिएको छ। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिले हिजो यस सम्बन्धी मस्यौदा कानूनलाई पारित गरेको इरानी संचार माध्यमले जनाएका छन्। यस विषयमा इरानी संसदमा गएको मार्च महिनादेखि छलफल शुरू भएको थियो। यद्यपि इरानले तत्कालै यो शुल्क असुल्न भने पाउने छैन, यो नियम पूर्ण रूपमा लागू हुनका लागि अझै सम्पूर्ण संसदमा भोटिङ भई पारित हुने पर्नेछ र त्यसपछि इरानको सर्वोच्च निकाय गार्जियन काउन्सिलले यसलाई अनुमोदन गर्नुपर्ने थप प्रक्रिया बाँकी नै छ। प्रस्तावित कानून अनुसार इरानले जलयात्रा सुरक्षा र वातावरणीय सेवा उपलब्ध गराए बापत यो शुल्क लिन लागेको हो। इरानको यो कदमले विश्व तेल बजारमा ठूलो हलचल ल्याउन सक्ने अनुमान छ। विश्वको झण्डै 20% कच्चा तेलको व्यापार यही हर्मुज मार्ग भएर हुने गर्दछ। यदि यो शुल्क लागू भयो भने कच्चा तेलको ढुवानी लागत बढ्नेछ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य महँगो हुने जोखिम बढ़ेको छ। यस्तै अहिले मध्यपूर्वमा द्वन्द चर्किरहेको बेला इरानको यो निर्णयले क्षेत्रीय तनाव झनै बढ़ाउने विश्लेषकहरूले बताएका छन्। पश्चिमा राष्ट्रहरूले यसलाई इरानको रणनीतिक दबावको रूपमा लिएका छन्। यसले अन्तर्राष्ट्रिय जल यातायातको स्वतन्त्रतामाथि चुनौती थप्दै समग्र मध्यपूर्वको सुरक्षा अवस्थालाई थप जटिल बनाउन सक्ने चिन्ता व्यक्त गरिएको छ। अब खेल खबर, नेपाल ए टोलीले अस्ट्रेलियामा जारी टप इन टी20 श्रृंखलामा आज तेस्रो खेल खेल्दैछ। नेपाल र होवर्ट हुरिकेन्स एकाडेमी बीचको खेल डार्विनमा रहेको मरारा क्रिकेट मैदानमा अहिले 3:15 शुरू हुनेछ। प्रतियोगितामा नेपाल ए र होवर्ट हुरिकेन्स एकाडेमी दुवैका लागि यो खेल निकै महत्वपूर्ण छ। दुवै टोलीले यसअघि खेलेका 2-2 खेल गुमाएका छन् र अङ्क विहीन छन्। नेपाल एले प्रतियोगिताको पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 हारेको थियो। दोस्रो खेलमा भने नेपाल ए बंगलादेश हाई पर्फर्मेन्स 11 9 पराजित भयो। नेपाल ए 9 टोली सहभागी प्रतियोगिताको अंक तालिकाको पुच्छारमा छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नागढुङ्गा सुरुङ मार्ग आजदेखि 9 सम्मका निजी गाडीलाई पनि प्रयोग खुल्ला, तत्कालका लागि शुल्क नलाग्ने। 12 प्रहरीले किशोरसँग लिएको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि प्रश्न, एकजना प्रहरी पक्राउ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन प्रेस काउन्सिलको आग्रह। मानव वन्यजन्तु द्वन्दको समाधान स्थानीय स्तरमै खोजिनुपर्नेमा सरकारवालाको जोड, राहतभन्दा बिना कार्यक्रमलाई प्राथमिकता दिन वन मन्त्रालयको सुझाव। हर्मुज जलमार्गबाट चल्ने जहाजसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित, मध्यपूर्वको तनाव थप बढ़न सक्ने। र टप इन टी20 श्रृंखलामा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही भाद्र 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुन्तली खरिद बिक्री पनि गरिन्छ। विजय सुन्तली पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार। विजय सुन्तली पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छ।
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला अपराह्नको 4 बज्यो।
2: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
3: यही 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
4: होइन दिदी, किन निराश भएर बस्नु भएको?
5: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी।
4: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसाली पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
6: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारबाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
2: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल भुरीगाउँ बजार बर्दिया। सम्पर्क मोबाइल नम्बर 98 484 54 304।
7: यो साल त ढुक्क भयो है बुढी।
8: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
7: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
9: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
10: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाग।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबु नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगाउ बर्दिया।
3: प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974774।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861086393।
4: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सँगै बाघ झैँ।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही भाद्र 13 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका

0: 在家，不在家，来冲突，来干扰。
1: चल गई, तुझे खल गई।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
5: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
6: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
5: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो, भुरिगाउँ बर्दिया। प्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774।
7: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जिउ दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका एक, भुरिगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
3: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना:
8: यही भाद्र 13 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरिगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
9: हो त नि, रेडियो टाइगर आयो।
2: यो हो रेडियो टाइगर 79.2 MHz। गर्जन सस्नदै बाघ झैं।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
1: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
0: विजय सुनचाँदी पसलमा नै किन नि?
1: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9843683858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन।

0: viejo.
1: Mira, Laure. तपाईं सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ्छ।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मुक्तिको सन्देश थारू भाषामा। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

0: प्रिय मैगर कवि लाहुद्रा, आजिक कार्यक्रम सुनके अपने हिन कसिन लागल? आशा बा पक्कै फेन आशिषमय लागल हुई। यदि यी कार्यक्रम के लाग अपने के छन् कौनो प्रश्न, जिज्ञासा हो सुझाव कलेसे, वस्तहका बाइबल सम्बन्धी कौनो पुस्तक पुस्तिका पाइकजा ठुबी कलेसे, एकदम ढुकचुक निमानका पत्रचार करी हमार ठेगाना बा कार्यक्रम मुक्ति सन्देश, TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS के लाग मोबाइल नम्बर 96,98,470,35,679 ओ NCL के लाग 98,133,00,690। वस्तहके फोन नम्बर बा 01,559,10,53। यदि अनलाइन मा फेन रेडियो सुनक चाहथ्यु भी कहलेसे हमार वेबसाइट हो www.twrnepal.com। म अपना सुन सक्दी।
1: कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के छन् त समस्या, के हुन् त विकल्प? कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी, कार्यक्रम हमार खेती हमार कृषि हरेक महिनाको 1 र 15 गते, समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर FM सुन्न नभुल्नुहोला। कार्यक्रम हमार खेती हमार कृषि।
2: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
1: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
1: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-6 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, CDO कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
4: खुसीको खबर: के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ABC, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।

0: सुन साई
1: लो आयो क्या आयो क्या आयो होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
2: हो त नि रेडियो टाइगर आयो
3: यो हो रेडियो टाइगर 79.2 MHz गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने माग बढ्दो, संविधानले मृत्युदण्ड निषेध गरेको कानून मन्त्री गौतमको भनाई। कानून संशोधन भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउँदा पीड़ितले न्याय पाउने।
0: कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा दुईवटा रिट। कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त। लुम्बिनीमा तीनजना मन्त्री थपिए। बागमतीका मुख्यमन्त्री थापाको नियुक्ति विरूद्ध कारण देखाओ आदेश।
1: ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा अचाक्ने मूल्य वृद्धि, बजार अनुगमनको तयारी भइरहेको सरकारको जवाब।
2: थोरै भए पनि नाफा बढी कमाउने भन्ने हिसाबले राख्नु पर्छ।
3: थोरै जिल्लामै बजार अनुगमन प्रभावकारी बनाउन हामीले कार्यक्रम पनि बनाइरहेका छौँ।
0: भारतको तमिलनाडु सरकारले गरीब परिवारलाई वर्षको 3 सिलिण्डर ग्यास कृत्यमा दिने, झण्डै 1,30,00,000 परिवार लाभान्वित हुने योजनामा 40 अर्ब भारू खर्च हुने अनुमान।
1: र टप इन्ड T20 श्रृंखलामा नेपालले होबर्ट हरिकेन्सलाई 155 रनको लक्ष्य दियो।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
7: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
5: फोन 056-421-2161, 596-617, मोबाइल 98550-607-68, 98511-62594, 98510-54224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन माग गरेका छन्। संविधान र मानव अधिकार सम्बन्धी नेपालले गरेका प्रतिबद्धताहरूसँग बाझिए पनि यसलाई चिर्ने ल्याखत संसदले राख्नुपर्ने उनीहरूको तर्क छ। 12मा 3 वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको विषयसँगै विगतका कतिपय घटना समेत स्मरण गर्दै सांसदहरूले समय अनुकूल ऐन परिवर्तन गर्नुपर्नेमा जोड़ दिएका छन्। 12को बालिका हत्या प्रकरणलाई लिएर सड़कदेखि सामाजिक सञ्जाल र संसदसम्म दोषीलाई फाँसी दिनुपर्ने गर्ने सहितका कड़ा सुताएको माग चर्किएको छ। बाह्रको घटनामा गृहमन्त्री छुदन गुरूङ, कानून मन्त्री छोविता गौतम सहित पाँचजना मन्त्रीहरूले मध्यरातमा पीड़ित पक्षसँग तीन मुद्दे सहमति गरेका छन्। सहमति अनुसार विद्यमान कानूनमा सजायको व्यवस्था पुनरावलोकन गरी सुझाव दिन सात सदस्यीय न्याय संकल्प समिति गठनको प्रक्रिया अघि बढ़ाएको कानून मन्त्रालयले जनाएको छ। सड़क, सामाजिक सञ्जाल र संसदमा उठेको मृत्युदण्डको मागबारे कानून मन्त्री छोविता गौतमले सामाजिक सञ्जालमा लेख्दै नेपालको संविधानको धारा 16 उपधारा 2 मृत्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको उल्लेख गर्नुभएको छ। यद्यपि कानूनका जानकारहरू भन्ने समस्या सजायको व्यवस्थामा नभई प्रहरीको फितलो अनुसन्धान र कार्यान्वयनमा रहेको बताउँछन्। मुलुकी अपराध संहिताको दफा 41(c) अनुसार बलात्कारपछि हत्या गर्ने कसुरदारलाई जीवित रहेसम्म आजीवन कारावास हुने स्पष्ट कानून व्यवस्था छ। कतिपय कानूनमा थप सुधार र भएका कानूनको प्रभावकारी कार्यान्वयनबाट बलात्कार लगायतका घटना कम गर्न वा पीड़कलाई कार्यवाही गर्न सकिने व्यवस्था छ। कानूनविदहरू विद्यमान सजाय पर्याप्त रहेको तर प्रहरी अनुसन्धानमा दक्षता र संवेदनशीलताको कमी तथा सरकारी वकिलप्रतिको अविश्वास मुख्य चुनौती रहेका बताउँछन्। त्यसैले कड़ा कानूनको मागभन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउनु नै पीड़ितलाई न्याय दिने सही बाटो रहेको विज्ञहरूको भनाइ छ।
1: यसैबीच बाराको सिमरामा बालिका बलात्कारपछि हत्या भएको घटनाका आरोपितको भिडियो खिच्ने प्रहरी हवलदार पक्राउ परेका छन्। हवलदार कुमार विकलाई पक्राउ गरेर फौजदारी कसुरमा अनुसन्धान अगाडि बढ़ाएको बाराका प्रहरी उपरीक्षक एसपी नरेन्द्र कुँवरले जानकारी दिनुभयो। बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल खलैया लगिएको थियो। यौन हिंसामा परेका बाल बालिकालाई राखिने अस्पतालकै कोठामा प्रहरी र अन्यले समेत भिडियो खिचेको पाइएको छ। त्यही भिडियो खिचेका हवलदार विक पक्राउ परेका हुन्। कानून अनुसार आरोपित बाल बालिकाको पहिचान खुलाउन र फोटो भिडियो सार्वजनिक गर्न मिल्दैन, तर ती बालकले घटनाबारे विस्तृतमा बताएका थिए जुन भिडियो प्रहरी र अन्यले खिचेर सार्वजनिक गरेको पाइएको थियो। भिडियो सार्वजनिक भएपछि प्रहरीको चर्को आलोचना भइरहेका बेला एकजना प्रहरी पक्राउ परेका हुन्। यसैबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले अदालतले फैसला नगर्दै नाबालकको बयान भिडियो भाइरल बनाउनु गलत भएको बताउनु भएको छ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभिव्यक्तिको बयानलाई भाइरल सामग्री नबनाउन आग्रह गर्दै उहाँले दोषीलाई कानून बमोजिम सजाय गर्नुपर्ने तर न्यायको प्रक्रिया उल्लंघन गर्न नहुने उल्लेख गर्नुभएको छ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। दुवैजनाले वारिस मार्फत अदालतमा रिट निवेदन दिनुभएको हो। कांग्रेस केन्द्रीय समितिले असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। त्यस विरूद्ध देउवा र खड्काले रिट पेश गर्नुभएको हो। विशेष महाधिवेशन बारेको सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्च अदालतले अनुमति दिएको थियो। त्यसैले यो मुद्दा अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने देउवा र खड्का लगायत संस्थापन इतर पक्षको भनाई छ। अहिले रिट अध्ययनका क्रममा रहेको सर्वोच्च अदालतले जनाएको छ। गएको पुसमा भएको विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्ष सहभागी भएको थिएन।
1: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। आज बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कार्कीको पक्षमा हाल कायम रहेका 92 जना मध्ये 57 मत खसेको छ। यस्तै विपक्षमा 22 मत खसेको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसदले विश्वासको मत दिएका छन्। नेपाली कांग्रेसका सांसदहरूले विपक्षमा मत गरेका छन्।
0: यस्तै लुम्बिनी प्रदेश सरकारमा नयाँ 3 मन्त्री थपिएका छन्। आज मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख समक्ष 3 नाम सिफारिश गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नयाँ नियुक्त भएका दिपेन्द्र बहादुर कुणलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको छ। नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रम भोलि दिउँसोका लागि तय गरिएको छ। यससँगै मन्त्री परिषदका अन्य सदस्यहरूको जिम्मेवारी हेरफेर समेत भएको छ। अब लुम्बिनी मन्त्री परिषदले पूर्णता पाएको छ।
1: उच्च अदालत पाटन हेटौडा इजलासले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले आज अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा दुवै पक्षलाई भदौ 10 गते छलफलका लागि बोलाएको छ। राप्रपा सांसद कुमारी तामाङले मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको दावी गर्दै आन्तरिक आदेशको माग सहित रिट दायर गर्नुभएको हो। यसैबीच मुख्यमन्त्री थापाले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ, तर सत्ता साझेदार राप्रपाभित्र भने मुख्यमन्त्रीलाई समर्थन गर्ने विषयमा विवाद छर्किएको छ। पार्टी केन्द्रले विश्वासको मत नदिन र तटस्थ बस्न ह्विप जारी गरे पनि सरकारमा रहेका राप्रपाका 3 मन्त्री सहित केही सांसद भने विश्वासको मत दिने पक्षमा देखिएका छन्। विवादकै बीच राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गरेको पत्र उपसभामुखलाई बुझाइसकेको छ।
0: उदयपुरमा अटो र स्कूल बस एक आपसमा ठोकिँदा 3 जनाको ज्यान गएको छ, 2 जना घाइते भएका छन्। बिहान विपरीत दिशामा गुडिरहेका सफल आदर्श इंग्लिश बोर्डिङ स्कूलको बस र यात्रुवाहक अटो बेलुका नगरपालिका वडा नम्बर 5 जहडामा आपसमा ठोकिएका हुन्। दुर्घटनामा अटोमा सवार 5 जना घाइते भएका र उनीहरूलाई उपचारका लागि धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकोमा उपचार क्रममा 3 जनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले जानकारी दिनुभयो। ज्यान गुमाउनेमा बेलुका नगरपालिका 5 की 34 वर्षकी इन्द्रिया मगर, अटो चालक बेलका नगरपालिका 5 का 28 वर्षकी इन्द्र थापा र सुनसरीको बराह क्षेत्र नगरपालिका 7 की 18 वर्षकी दिया राई रहेका छन्। 3 जनालाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बढ्दो मूल्य वृद्धि र बजार अनुगमन बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: एनबीएल अटो लोन,
13: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
12: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
12: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
13: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
12: पैसामा छ शक्ति, पैसामा छ सहारा।
15: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
12: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
15: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
12: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
15: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
12: इतिहास, गाथा र कथा, गाँठका कुरा,
15: गाँठका कुरा।
12: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने माग बढ्दो, संविधानले मृत्युदण्ड निषेध गरेको कानून मन्त्री गौतमको भनाई, कानून संशोधन भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउँदा पीड़ितले न्याय पाउने, बाह्रको सिमरामा बालिका बलात्कारपछि हत्या भएको घटनाका आरोपितको भिडियो खिच्ने प्रहरी हवलदार पक्राउ, कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा दुईवटा रिट लगायतका खबर प्रस्तुत गरे।
1: अब बाँकी खबर। मुख्य चाडपर्व नजिकै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ़न थालेको छ। खास गरी दाल, चामल, खाने तेल, मरमसला लगायतका अत्यावश्यक खाद्य वस्तुको मूल्य पछिल्लो समय लगातार बढ़िरहेको छ। सरदरमा एक महिनामा मात्रै उपभोग्य वस्तुको मूल्य 20% बढ़ेको उपभोक्ताको गुनासो छ। व्यापारीहरूले विभिन्न वाहना बनाएर मनलाग्दी मूल्य बढ़ाउने गरेको उपभोक्ताको आरोप छ। चाडपर्वको समयमा उपभोग बढ़ने र बजारमा माग पनि बढ़ने भएकाले व्यवसायीले यही मौकामा कृत्रिम अभाव सृजना गर्ने, सामान लुकाउने तथा बढ़ी मूल्य असुल्ने सम्भावना पनि हुन्छ। बजार अनुगमन केवल चाडपर्वको समयमा गरिने औपचारिकतामा सीमित हुने गरेको गुनासो पनि छ। साथी हृदय रिमालले बजारमा अहिले देखिएको मूल्य वृद्धि स्वाभाविक हो कि अस्वाभाविक हो भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किरातीलाई सोध्नु भएको छ।
2: चाडपर्व लक्षित भनेर बजार अनुगमन पनि गरिरहेकै छौँ। यसलाई अस्वाभाविक भन्दा पनि हामीले अहिलेसम्मको तथ्याङ्क हेर्दा चाहिँ त्यस्तो अस्वाभाविक छैन। अलिकति चाडपर्वमा हुँदा हरेक वर्ष चाहिँ यो खाद्यान्नदेखि लगायत अन्य सम्पूर्ण वस्तुहरूको चाहिँ अलिअलि चाहिँ मूल्य बढ्ने नै देखिएको ट्रेन्ड रहेछ हामीले यसो हेर्दाखेरि, र अहिले पनि थोरै मात्रामा बढ्न सुरु गरेको चाहिँ छ। तथापि हामीले बजार अनुगमन गरेर सम्बन्धित संघ संस्थाहरूसँग चाहिँ कसरी यसलाई चाहिँ अस्वाभाविक ढङ्गले त्यो मूल्य वृद्धिको हुने सक्ने सम्भावना रोक्न सकिन्छ भन्ने छलफल पनि गरिरहेका छौँ।
11: वर्षेनी यो समस्या दोहोरिन्छ चाडपर्वमा, यो यहाँहरू कार्यान्वयन गर्ने निकाय मात्रै नीति निर्माण गर्ने कुरा अब मन्त्रालयसँग सरकार राख्ला, तैपनि यसमा ठोस रूपमा चाहिँ यो मूल्य समायोजन गर्ने अथवा चाहिँ तोक्ने अथवा सरकारले त्यो कुरामा कतिको प्रक्रियागत काम हुन्छ भित्री रूपमा?
2: यस्तो छ, अब कुनै पनि वस्तुको मूल्य राख्ने काम भनेको चाहिँ उत्पादनकर्ता या आयातकर्ताले गर्ने भएकोले गर्दा उहाँहरूलाई हामीले नियमन गर्दै गर्ने हो। जस्तो हामीले कुनै पनि वस्तुको मूल्य राख्न चाहिँ अलिकति सम्भावना छैन, किनभने अब एउटै वस्तु पनि देशका विभिन्न ठाउँमा सहरका विभिन्न कुनामा फरक फरक तरिकाले त्यो त्यहाँ पुग्दाखेरिको खर्च लाग्ने हुँदो रहेछ। त्यो हिसाबले गर्दा हामीले चाहिँ उहाँहरूले नियमन एउटा रेन्जसम्म चाहिँ राख्न सकिन्छ कि हरेक तरिकाको उहाँहरूको ट्याक्सदेखि लिएर मुनाफा सबै जोड्दाखेरि चाहिँ एउटा कुनै पनि वस्तुको चाहिँ यतिसम्म यतिदेखि यति राख्न सकिन्छ भन्नेसम्म चाहिँ गर्न सकिँदो रहेछ। पहिला पनि केही वस्तुहरूमा अब सरकारले त्यो गरेको रहेछ, विभागले त भन्दा पनि विभागले अनुरोध गर्ने हो मन्त्रालय मार्फत सम्बन्धित निकायसँग सम्बन्ध गरेर गर्ने गरेको हो। अहिले पनि हामीले त्यही कोसिस गरिरहेका छौँ। अहिले बजार लक्षितमा हामीले धेरै विषयवस्तुहरू चाहिँ उहाँसँगै छलफल राखेर कसरी कुनै पनि विषयवस्तु वस्तुको चाहिँ मूल्यहरूलाई अब अस्वाभाविक नबढाउने त यो के हो त कारण हरेक वर्ष तपाईँले अघि राख्नु भएकै जस्तो सबैले अहिले गुनासो पनि तिराएका छन्। हरेक वर्ष दसैँ तिहार आउने बेलामा चाडपर्व आउने बेलामा मूल्य वृद्धि हुनु कारण हुने के भन्दा अलिकति माग बढी हुने त्यतिखेर अरू बेला भन्दा त्यो हिसाबले पनि अलिकति माग बढ्नु साथ चाहिँ व्यवसायहरू मार्फत त्यो अलिकति उहाँहरूले थोरै भए पनि नाफा बढी कमाउने भन्ने हिसाबले राख्नु हुँदैछ। त्यसलाई चाहिँ अब हामीले नियमन गर्ने काम गरेका छौँ।
11: यो मूल्य यो अवस्थामा रहन्छ अथवा अलिकति उपभोक्ताले सहुलियत पाउने अवस्था त्यस्तो के रहन्छ त्यो अनुमान गर्न सकिन्छ?
2: त्यो अनुमान गर्दाखेरि त्यसै सहुलियतै भन्ने त अब राज्यले भोलिका दिनमा सरकारले अब निर्णय गरेर गर्दा फरक कुरा हो। अहिलेसम्म चाहिँ अलिअलि चाहिँ बढ़िरहेको त्यो ट्रेन्ड हेर्दाखेरि थोरै चाहिँ अहिले हरेक वर्षमा केही न केही चाहिँ मूल्य वृद्धि हुन्छ। र अघि पनि भने हामी त्यसलाई कसरी एउटा थोरै मात्रै रेन्ज राखेर त्यसलाई बढाउने धेरै अस्वाभाविक ढङ्गले अब उपभोक्तालाई अप्ठ्यारो पनि तरिका नबढाउनु भन्ने अनुरोध गर्ने हो। कार्ययोजना बनाएर विभिन्न संघ संस्था हामी 14-13 संस्था र हामी सरकारी निकायहरू मिलेर एउटा कार्ययोजना बनाइरहेका छौँ। त्यो कार्ययोजनालाई काम गर्नको लागि चाहिँ जब सबै ठाउँमा देश यहाँ देशभरि काठमाडौँ मात्रै होइन कि सबै सतहत्तर जिल्लामै अलिकति यो बजार अनुगमन प्रभावकारी बनाउन हामीले कार्ययोजना पनि बनाइरहेका छौँ।
11: पसलै पछि अलिकति फरक मूल्यको अनुभव गर्ने अवस्था पनि छ भन्ने गुनासो आउँछ बेला बेला, यसका लागि उपभोक्ता पीड़ित छ भने उसले चाहिँ कसरी कहाँ खबर गर्ने?
2: अब यो यस्तो हामीले के भने एमआर हरेक विषयमा एमआर पिलाउने विषयमा योभन्दा अगाडि पनि सरकारबाट केही निर्देशन भएको त्यो अनुसार हामीले बजारमा पहल पनि गर्यौँ र केही हदसम्म बजारमा एमआरपी भएका वस्तुहरू आउन थालेका छन्। अब त्यस्तो विषयमा उहाँहरूलाई अलिकति अप्ठ्यारो भएमा एमआरपी भन्दा बढी अब मूल्य तिर्नुपर्ने अर्थात् एमआरपी नभएका होइन अनि अस्वाभाविक ढङ्गले लागेमा त्यस्तो कुनै पनि मूल्य त्यस्तो लागेमा चाहिँ अब हामी अहिले विभिन्न ठाउँ उजुरी गर्ने ठाउँहरू छन् भन्ने ठाउँ छन्। जस्तै हेलो सरकार मार्फत सबै ठाउँ त्यहाँबाट पनि फेरि जान्छन्। त्यस्तै गरेर हाम्रै विभागलाई हेर्ने भने हामीसँग अब हाम्रै आफ्नै टोल फ्री नम्बर पनि छ, इमेल छ, होइन वाट्सएप, अनि के अरे हामीले आफ्नै पोर्टल पनि बनाएका छ। त्यहाँ उजुरी आउँछन् र पहिलाभन्दा उजुरी एकदमै बढी आइ पनि रहेको छ अहिले पछिल्लो समयमा। त्यो सुविधाहरू हामीले उपभोक्तालाई दिएको कारणले गर्दा धेरैले चाहिँ आफ्नो गुनासोहरू दर्ता गरिरहनु भएको छ र हामीले निरन्तर त्यसलाई समाधान गर्ने प्रयास पनि गरिरहेका छौँ।
0: उहाँ हुनुहुन्थ्यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किराती। नेपाल दर्पणमा खबरको सिलसिला। नागडुङ्गा सुरुङ मार्गमा आजदेखि निजी गाड़ी पनि सञ्चालन गर्न दिइएको छ। एक महिना अघि उद्घाटन गरेर आपतकालीन गाड़ीलाई मात्र प्रयोग गर्न दिइएको सुरुङ मार्गमा आजदेखि 9 जनासम्म यात्रु क्षमता रहेको निजी गाड़ीहरू कार जीप र भ्यान सञ्चालन गर्न खुल्ला गरेको नागडुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म सुरुङ सञ्चालन गरिनेछ। आज बिहानदेखि गर्जधारामा रहेको फ्लाइओभरको बाटो पनि सञ्चालनमा आएको छ। सुरुङभित्र गाड़ी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ। प्रति घण्टा 40 किलोमिटर भन्दा बढ़ीको गतिमा गाड़ी चलाउन पाइँदैन। गाड़ीको हेडलाइट बाल्नुपर्छ भने सुरुङभित्र गाड़ी रोक्न र ओभरटेक गर्न पाइँदैन। पैदल यात्री, द्विपाङ्रे र प्रज्वलनशील पदार्थ बोक्ने गाड़ीले भने सुरुङ मार्गमा प्रवेश पाउने छैनन्।
1: मध्य प्रदेशमा पछिल्लो समय महिला उद्योगी तथा व्यवसायीको संख्या उल्लेख्य रूपमा बढ़न थालेको छ। सरकारले महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्दा दस्तुरमा 35% छूट दिने व्यवस्था गरेपछि गृहिणीहरू उद्यमी बन्ने क्रम बढ़ेको हो। अहिले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने नयाँ व्यवसाय मध्ये झण्डै 70% महिलाकै नाममा हुने गरेका छन्। धनुषाकी अम्बिका श्रेष्ठ र सुनिता शाह जस्ता धेरै महिलाहरू अहिले आफै मालिक बनेर जेनरल स्टोर, फेन्सी, सिलाई कटाई र कृषिजन्य उद्योगहरू सफलताका साथ चलाइरहेका छन्। गएको आर्थिक वर्ष 2082-83 मध्य प्रदेशका 8 जिल्लामा 5068 नयाँ उद्योग र 6140 भन्दा बढ़ी वाणिज्य फर्म दर्ता भएका छन्। यस अवधिमा 4878 जना महिलाले प्रत्यक्ष रोजगारी समेत पाएका छन्, जसमा सबैभन्दा बढ़ी 12 र पर्साका महिलाहरू रहेका छन्। दर्ता शुल्कमा छूट, बैंकिङ ऋणमा सहजता र स्थानीय प्रशासनको सक्रियताका कारण महिलाहरू व्यापार व्यवसायतर्फ आकर्षित भएका हुन्। यसले महिला सशक्तिकरणसँगै मधेसको सामाजिक रूपान्तरणमा ठूलो योगदान पुर्याएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्होम खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात साउन 1 गते अनिवार्य रूपमा मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गरिने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा यस्तो व्यवस्था गर्न लागि हो। सभापति डाक्टर कृष्ण हरि बुढाथोकीका अनुसार समितिको बैठकले साउन 1 गते नै मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको छ। यस्तै केन्द्रीय बैंकको सामान्य कार्यवाहीमा परेका व्यक्ति वा संचालक पनि बैंकको पदमा बस्न अयोग्य हुने सर्वोच्च अदालतको हालैको फैसलापछि बैंकिङ क्षेत्रमा त्रास फैलिएको छ। यसप्रति बैंकरहरूले गम्भीर असन्तुष्टि जनाउँदै ऐनको दफा 100 संशोधनको माग गरेका छन्। तर राष्ट्र बैंक र कानून मन्त्रालयका अधिकारीहरूले भने यस्ता विषय बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफिया मार्फत सम्बोधन हुनुपर्ने सुझाव दिएका छन्।
2: यस्तै सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफियामा संशोधन गरी सचेत गराएका वा नसेत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको संचालक बन्न योग्य ठहराउने गरी कानून प्रक्रिया पनि अघि बढ़ाएको छ। अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यस बारेमा जानकारी दिनुभएको हो। अहिलेको व्यवस्थामा नियमकारी निकायले कानून विपरीत कार्य गरेको भनी कार्यवाही गरेको वा त्यस्तो कार्यवाही भएको 5 वर्ष अवधि व्यतीत नभएको व्यक्ति संचालक बन्न नपाउने कड़ा प्रावधान छ। सरकारले यसमा तर सचेत गराएको वा नसेत पाएको व्यक्तिको हकमा यो खण्ड लागू हुने छैन भन्ने वाक्यांश थप गरी संशोधन गर्ने तयारी गरेको छ।
3: हप्ताको पहिलो कारोबार दिन शेयर बजार उच्च अंकले घटेर 2600 बिन्दुबाट तल झरेको छ। शेयर बजार परिसूचक नेप्से आज 19.13 अंकले घटेर 2599.58 बिन्दुमा झरेको हो। लगातार 4 कारोबार दिन घटेर गएको बिहिबार बढ़ेको नेप्से शुक्रबार र आज पनि घटेको हो। आज सबै समूहको उपसूचक घटेर बजार राताम्य हुँदा निर्जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4,16,00,00,000 रूपियाँको कारोबार भएकोमा आज 350 कम्पनीका 85,72,000 कित्ता शेयर 3,23,97,00,000 रूपियाँमा किनबेच भएको छ।
2: मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि स्थानीय स्तरमै समाधान खोज्नु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले हात्ती र बाँदर जस्ता वन्यजन्तुको व्यवहार वातावरण अनुसार छिटो परिवर्तन हुने भएकाले यसको समाधान पनि स्थानीय स्तरमै खोजिनुपर्ने बताउनुभयो। झन्झटिलो राहत प्रणाली सुधारेर बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्नेमा उहाँको जोड़ छ। बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक ओम छेत्रीले सह अस्तित्वका नाममा किसानले मात्रै सबै भार बोक्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो। वन्यजन्तुका कारण किसानले बाली नालीको क्षतिसँगै मानसिक तनाव र बसाइसराईको जोखिम समेत भोग्नु परेको उल्लेख गर्दै उहाँले किसानको जीविकोपार्जन र वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन बीच सन्तुलन मिलाउनु पर्ने धारणा राख्नुभयो।
3: संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले वैशाख 12 गते यता सरकारले चलाएको विस्थापन अभियानका कारण उपत्यकामा 10 र बाहिर 2 गरी 12 सुकुम्बासीको ज्यान गएको दावी गरेको छ। मोर्चाले घटनाको निष्पक्ष छानबिन गर्न र होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीमाथि भइरहेको त्रास अन्त्य गर्न सरकारसँग माग गरेको छ। थापाथलीबाट कृतिपुर हुँदै अहिले भक्तपुरको बोडेको होल्डिङ सेन्टरमा पुर्याइएका विस्थापितहरूले बारम्बारको बाढ़ी र दमनका कारण आफूहरू गैर नागरिक सरह जीवन बिताउन बाध्य भएको भन्दै मानव अधिकारको रक्षा गर्न अपील गरेका छन्। अव्यवस्थित टहरा हटाउन डोजर प्रयोग गर्नुको साटो संवाद मार्फत दिगो समाधान खोज्न र पीड़ितहरूका लागि दिगो विकल्प दिन विस्थापितहरूले सरकार र सरकारवालासँग आग्रह गरेका छन्।
2: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको तमिलनाडु सरकारले विपन्न र कम आय भएका परिवारका लागि हरेक वर्ष तीनवटा खाना पकाउने एलपीजी ग्यास सिलिण्डर निशुल्क उपलब्ध गराउने भएको छ। तमिलनाडुका मुख्यमन्त्री श्री जोसेफ विजयले राज्यका गरीब परिवारका लागि यस्तो घोषणा गर्नुभएको हो। विधानसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री विजयले अन्नपूर्णी सुपर सिक्स योजना अन्तर्गत यो सुविधा ल्याएको जानकारी दिनुभयो। वार्षिक 2,50,000 रूपियाँसम्म आय भएका परिवारलाई कम आय वर्गको रूपमा परिभाषित गर्दै सरकारले यो कार्यक्रम तयार पारेको उहाँको भनाइ छ। योजना आउँदो जनवरीमा मनाइने तमिलहरूको मुख्य पर्व पोंगलदेखि औपचारिक रूपमा लागू हुनेछ। योजना कार्यान्वयनका लागि प्रत्यक्ष लाभ हस्तान्तरण अर्थात डीबीटी प्रणाली प्रयोग गरिनेछ, जस अनुसार उपभोक्ताले ग्यास खरिद गरेपछि त्यसको रकम सरकारले सोझै सम्बन्धित परिवारकी मुख्य महिलाको बैंक खातामा पठाइदिनेछ। सरकारको यो निर्णयबाट तमिलनाडुका झण्डै 1,30,00,000 परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान छ। यस योजना सञ्चालनका लागि राज्यको ढुकुटीबाट वार्षिक झण्डै 40 अर्ब भारतीय रूपियाँ खर्च हुने मुख्यमन्त्री विजयले बताउनु भएको छ। बढ़दो महँगीका बीच आएको यो घोषणालाई स्थानीय बासिन्दाले स्वागत गरेका छन्।
3: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन टी ट्वेन्टी श्रृंखला अन्तर्गत नेपालले होबर्ट हरिकेन्स एकाडेमीलाई 155 रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको हो। नेपालका लागि कुशल भुर्तेलले 39 रन बनाए भने मयन यादवले 31 रन जोड़े। कप्तान अनिल शाहले 28 रन बनाए। लोकेश बम 20 रनमा अभिजित रहे। डार्विनमा रहेको मरारा क्रिकेट मैदानमा अहिले ब्याटिङ गरिरहेको होबर्टले ताजा अवस्थामा 15 ओभर 5 बलको खेल सकिँदा 5 विकेट गुमाएर 103 रन बनाएको छ। प्रतियोगितामा नेपाल ए र होबर्ट हरिकेन्स एकाडेमी दुवैका लागि यो खेल निकै महत्वपूर्ण छ। दुवै टोलीले यसअघि खेलेका 2-2 खेल गुमाउँदै अंकविहीन छन्। 9 टोली सहभागी प्रतियोगितामा नेपाल अंक तालिकाको पुच्छरमा छ। यसअघि भएको पहिलो खेलमा नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकर्ससँग 8 विकेट तथा दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भएको थियो।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने माग बढ़दो। संविधानले मृत्युदण्ड निषेध गरेको कानून मन्त्री गौतमको भनाई। कानून संशोधन भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउँदा पीड़ितले न्याय पाउने।
2: कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा 2 रिट। कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त। लुम्बिनीमा 3 मन्त्री थपिए। बागमतीका मुख्यमन्त्री थापाको नियुक्ति विरूद्ध कारण देखाउ आदेश।
3: ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा अचाक्ली मूल्य वृद्धि। बजार अनुगमनको तयारी भइरहेको सरकारको जवाब।
2: भारतको तमिलनाडु सरकारले गरीब परिवारलाई वर्षको 3 सिलिण्डर ग्यास सित्तेमा दिने। झण्डै 1,30,00,000 परिवार लाभान्वित हुने योजनामा वार्षिक 40 अर्ब भारू खर्च हुने अनुमान।
3: र टप इन द टी ट्वेन्टी श्रृंखलामा नेपालले होबर्ट हरिकेन्सलाई 155 रनको लक्ष्य दियो।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बसेन्त पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के हुन् त समस्या, के हुन् त विकल्प, कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर FM सुन्न नभुल्नुहोला। कार्यक्रम हाम्रो खेती हाम्रो कृषि
1: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछ नि त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया
3: प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
4: तपाई सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैं बाग्छ

0: सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के हुन् त समस्या, के हुन् त विकल्प, कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर FM सुन्न नभुल्नुहोला। कार्यक्रम हाम्रो खेती हाम्रो कृषि,
1: यो हो रेडियो टाइगर 90.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम,
2: यति बेला साँझको 7 बजेको छ। साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्ध

0: ती सूचना
1: यही भाद्र 13 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि
2: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
3: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको, घर संसार स्टोर छ नि।
4: ओ अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया।
5: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
6: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
7: ल यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
2: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिल्तीराम राज खन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98-681-086-93।
8: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
8: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
9: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
10: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी, उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
11: कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के हुन् त समस्या, के हुन् त विकल्प। कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर FM सुन्न नभुल्नुहोला। कार्यक्रम हाम्रो खेती हाम्रो कृषि,
12: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: राम राम ओ नमस्कार। रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा टीकाराम चौधरीसँग आरती चौधरी स्वागत बा। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र के समन्वयमा रेडियो टाइगर बर्दिया सिन्हा उत्पादन करल कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा प्रविधि मसेना सम्बन्धित मेरमेरिक जानकारी कृषक गणके पुगेकलाग ओ कृषक हुक्र कर्ती एल खेती प्रणालीमा ऐना समस्या प्रश्न जिज्ञासा कृषक हुकनके आशा अपेक्षा गुनासो सुझाव सुनकेन मेरमेरिक जानकारी देना उद्देश्य से यी कार्यक्रम सञ्चालन करगेलक हो।
1: यी कार्यक्रम महिनामा दुईचो हरेक महिना 1 गते ओ 15 गते सन्ध्याके 7 बजे रेडियो टाइगर 99.2 MHz बर्दिया ओस्तक अनलाइनमा tigerkhabar.com ओ मोबाइल एप्लिकेशन हाम्रो पात्रो मसेफी सुन्ने सेकजाइट
0: ओस्तक रेडियो गिरवा एफएम 90.7 MHz शान्ति बजार ओ अनलाइनमा मोबाइल एप्लिकेशन हाम्रो पात्रो मसेफी सुन्न सिक्ने बाटी कार्यक्रम के फेडोस र प्रसारण बिहान के 7 बजे के सुन्न सिक्ने बाटी ओस्टाका एक फर्पा छ आदि फेन यी कार्यक्रम सुन्न सिक्ने बाटी। कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र ओ कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ हुकन सेना कृषक हुकन के आशा अपेक्षा ओ गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्र का मेरमेरिक जानकारी प्रसारण गरिने बाटी।
1: कृषि तथा पशुपन्छी गणके उत्पादन वृद्धि कैका कृषक समुदायके आय आर्जन ओ जीवन स्तर उठाके देश भरके कृषि क्षेत्रके देहोर उत्पादन बढाएकलक अनुसन्धान मसी विकसित प्राविधिक प्रकाशन प्रसारण ओ अभिलेखीकरण कैका संचार माध्यमके प्रयोग मसी प्रसार प्रसार कर्ती कृषकको सरोकार अलङ्कन सम् पुगैना काम यी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रकी मुख्य उद्देश्य रहलबा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदाय के मुख्य आय आर्जन के स्रोत कृषि पेशा रहल बा। एक और ग्रामीण आय आर्जन के स्रोत कृषि क्षेत्र भिलको कृषि सम्बन्धी प्रविधि ज्ञान सहज और सरल तरीका से न पुगैना परम्परागत प्रचार प्रसार के माध्यम ओटा प्रभावकारी निदेशक अवस्था में नवीनतम प्रविधि मसेन प्रचार प्रसार करक लाग आधुनिक तरीका से हाली हो छत्त सूचना पुगैना सूचना प्रविधि हो संचार के माध्यम एकदम उपयोगी बिना देख प्रणा भिलको से रेडियो टाइगर के सहकार्य में कार्यक्रम प्रसारण हुई थी।
1: सूचना और संचार प्रविधि से कृषक मन के आधुनिक खेती प्रणाली में समयमा आवश्यक सूचना ज्ञान ओ सिपके पहुँच कराके उत्पादन बढाइना सघैना कर्ना ओ समग्र कृषि विकासमा खास भूमिका निर्वाह करल बा। कृषकके खेतीबारीमा सदादिन जसिन कुछ न कुछ प्राविधिक समस्या देखा पर्न मिलक ओर्से ओकर समाधान केला सूचना ओ संचार प्रविधि के प्रयोग मसे समयमा समस्या के समाधान के उपाय कृषक ओ और सरोकार अलङ्कन देह सिक्दै
0: कार्यक्रम तेस्रो भागको आज कार्यक्रममा हाम्रा स्थानीय पालिका ठाकुर बाबा नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुवराज वंशेना बातचित करल बाटी सुनि उहाँसे करल बातचित।
2: आजको हमार खेती हमार कृषि रेडियो कार्यक्रममा ठाकुर बाबा नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुवराज बमसँग कुराकानी गर्न गइरहेका छौं। यति बेला किसानहरू धान रोपाई सकेर गोडमेलको तयारीमा हुनुहुन्छ। गोडमेल कसरी गर्ने, किराको रोकथाम कसरी गर्ने र धान उत्पादन कसरी बढाउन सकिन्छ लगायतका विविध विषयमा कुराकानी गर्न गइरहेका छौं। सँगसँगै ठाकुर बाबा नगरपालिकाले स्थानीय कृषकहरूका लागि के सहयोग गरिरहेको छ त यी विविध विषयमा कुराकानी गर्न गइरहेका छौं। स्वागत छ यहाँलाई रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा।
3: हजुर धन्यवाद।
2: आराम हुनुहुन्छ?
3: एकदमै।
2: हामीले नार्पसँगको सहकारीमा रेडियो कार्यक्रम हमार खेती हमार कृषि सञ्चालन गरिरहेका छौँ विगत 3 वर्ष अघिदेखि होइन।
3: हजुर
2: यो कार्यक्रममा विविध विषयमा विज्ञहरूसँग कुराकानी गर्नेछ। आजको अङ्कमा हामीले ठाकुर बाबा नगरपालिकाको कृषि क्षेत्रमा भएका कामहरूका विषयमा कुराकानी गर्न गइरहेका छौँ। विशेष गरी ठाकुर बाबा नगरपालिकाले कृषकहरूका लागि अघिल्ला वर्षमा के कार्यक्रम ल्यायो, यो आर्थिक वर्षमा के कार्यक्रम ल्याएको छ संक्षेपमा जानकारी गराइदिनुहोस् न।
3: हुन्छ, धन्यवाद बाबु सर। यो कार्यक्रम एकदमै किसानको लागि महत्वपूर्ण छ। यो कार्यक्रममा म विगतमा पनि केही पटक सहभागी भइसकेको छु होइन। यो कार्यक्रम किसानका लागि कसरी महत्वपूर्ण छ भने अब हामीसँग भएका हामीले प्रवाह गर्ने सेवाका सन्दर्भमा खुलस्त रूपमा हामी यो रेडियो मार्फत यो कार्यक्रम मार्फत किसान समक्ष पुर्याउँछौँ सजिलै तरिकाबाट। अनि किसानले सुनेर पनि कतिपय सेवा लिन आउने होइन, यस्तो सेवा रहेछ भन्ने जानकारी पाउनु भएको अवस्था पनि छ। उहाँहरूले किसानहरूले पनि भन्नुहुन्छ, रेडियोबाट धेरै कुराहरू हामीले सुन्छौँ भन्ने कुरा गर्नुहुन्छ। यो कार्यक्रम त्यसरी पनि महत्त्वपूर्ण रहँदै आएको छ, आगामी दिनमा पनि यो सञ्चालन हुने कुरामा पनि होस् भन्ने कामना पनि गर्न चाहन्छु। सर्वप्रथम तपाईँको प्रश्न, हाम्रो ठाकुरबाबा नगरपालिकामा विगतको आर्थिक वर्षहरूमा सञ्चालन भएका कृषि मैत्री कार्यक्रमहरू, किसान मैत्री कार्यक्रमहरू र यस चालु आर्थिक वर्ष 2082-83 चाहिँ कस्ता खालका कृषि कार्यक्रमहरू स्वीकृत भएका छन्, किसान मैत्री छन् कि छैनन्, होइन किसानलाई लाभ दिने टाइप खालका छन् कि छैनन् भन्ने सन्दर्भमा प्रष्ट पार्ने यो अवसर दिनुभएकोमा यो रेडियो टाइगर लगायत यो कार्यक्रमलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। सर्वप्रथम म विगतका आर्थिक वर्षहरूमा सञ्चालन भएका संक्षिप्त कार्यक्रमहरूको बारेमा जानकारी दिन चाहन्छु। विशेष गरेर हामीले ठाकुरबाबा नगरपालिकाको आधार वर्ष 2074-75 लिने गर्छौँ। त्यस यता अरू पालिकाको तुलनामा होइन किसानहरूले पनि आफै पनि भन्ने गर्नुभएको छ, उहाँहरूलाई पनि महसुस भएकै कुरा छ। विभिन्न प्रोजेक्टको माध्यमद्वारा हामीसँग जनशक्ति अलिक कम भएको कारणले गर्दा पनि हामीले एफर इन्टरनेसनल उज्यालोसँग साझेदारीमा कार्यक्रम सञ्चालन गरेका थियौँ। त्यस्तै गरेर अन्य संघ संस्थाहरूलाई पनि भित्र्याएर किसानका वास्तविक समस्यासँग सम्बन्धित रहेर, किसानका मागसँग सम्बन्धित रहेर कार्यक्रमहरू गर्न लगाएको सहयोगीको रूपमा संघ संस्था मार्फत पनि थुप्रै कार्यक्रमहरू सञ्चालन भएका छन् भने हाम्रो ठाकुरबाबा नगरपालिका मार्फत पनि किसानलाई प्रत्यक्ष फाइदा हुने खालका कार्यक्रमहरू हामीले जोड्दै आइरहेछौँ। विशेष गरेर यहाँको सम्भावना के छ, किसानका माग के छन्, होइन किसानको आवश्यकता के छ भन्ने कुरालाई दृष्टिगत गरेर हामी प्रत्येक आर्थिक वर्षको सुरुवातमा योजना तर्जुमा गर्ने बेलामा चाहिँ किसानलाई हामीले बोलाउँछौँ, भेला गर्छौँ, उहाँहरूको वास्तविक माग के हो त, तपाईँहरूले कस्तो खालको कार्यक्रम यो आर्थिक वर्षमा सञ्चालन गर्न चाहनुहुन्छ भनेर छलफल पनि गर्छौँ। हामी कहाँ एउटा राम्रो पक्ष के छ भने 9 वडामा किसानको सञ्जाल छ, वडा स्तरीय कृषक समन्वय समिति पनि रहेको छ अनि नगर स्तरमा पनि नगर स्तरीय कृषक समूह समन्वय समिति रहेको छ। प्रत्येक टोल टोलमा गाउँ गाउँमा किसान कृषक समूहहरूलाई पनि हामीले व्यवस्थित तरिकाले सक्रिय पार्दै आइराखेका छौँ। करिब करिब तपाईँको प्रत्येक आर्थिक वर्ष नवीकरण भएर क्रियाशील समूहहरू नवीकरण हुने गर्नुहुन्छ। विगतदेखि नै हाम्रो यो प्र्याक्टिस जारी छ। अन्य पालिकाहरूको तुलनामा हाम्रो नगरपालिकामा चाहिँ किसानको सञ्जाल यति मजबुत छ, राम्रो त्यो राम्रो पक्षको रूपमा लिएका छौँ हामीले। हामीले यो काम गर्नुहोस् है भन्यो भने म सानो उदाहरण दिन चाहन्छु, गत वर्ष 10 समूहलाई मात्रै हामीले ल थारू आलु उत्पादन गरौँ है हाम्रो बर्दियालाई चिनाउने भनेर 10 समूहमा हामीले त्यो प्रोग्राम लगेर गएको, स्थानीय बाली पनि भयो, त्यसको गुण त्यसको विशेषतालाई हामीले बाहिर चिनाउनु पर्छ भन्ने हेतुले अनि 400 उत्पादन गरिदिनु भयो। 400 उत्पादन गर्नुभयो, हामीले बेच्नको लागि हम्मे हम्मे भयो। यो वर्ष हामी बजारलाई पनि सुनिश्चित गरेर त्यसलाई अझ प्रमोट गर्दै अगाडि बढ्ने जमर्को गरिरहेका छौँ। त्यस्तै गरेर विशेष गरेर ठाकुरबाबा नगरपालिकाले हरेक कमोडिटीमा कसरी पालिकालाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने हिसाबले कमोडिटी वाइज हामीले प्रोग्रामहरू कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ। विशेष गरेर बर्दियाको उर्वर भूमि होइन बर्दियाको सम्भावना पनि खाद्यान्न बालीमा पनि अब धानको सम्भावना बढी भएको हुनाले हामीले धानलाई कर्मीले प्राथमिकता राखेर आएका छौँ। धानमा पनि अब खाइन धानलाई भन्दा पनि बिउ धानलाई खाद्यान्नको बिउ उत्पादनको लागि हामीले 2 सहकारीलाई एकदमै पुसअप गरेका छौँ होइन। सहकारीसँग जोडिएर करिब करिब 150 किसानहरू बिउ उत्पादनमा आबद्ध हुनुहुन्छ। उहाँहरूलाई प्रोत्साहनदेखि लिएर तालिमदेखि लिएर होइन प्राविधिक सेवादेखि लिएर हामीले कुनै कमी हुन दिएका छैनौँ। बीज वृद्धिको सन्दर्भमा प्रत्येक आर्थिक वर्षमा हामीले 10 चाहिँ बीज वृद्धि आत्मनिर्भर कार्यक्रम भनेर विनियोजन गर्दै आइरहेका छौँ। त्यसले चाहिँ हाम्रो पालिकालाई आत्मनिर्भर बनाउँदै गइरहेको पनि छ। यसै वर्षको कुरा गर्नुहुन्छ भने गत वर्ष अहिले हामीसँग 500 धानको उन्नत बिउ चाहिँ स्टक छ। त्यो बिउ हाम्रो पालिकालाई मात्रै होइन कि अहिले चाहिँ अन्य छिमेकी पालिका छिमेकी जिल्लाहरूमा एउटा सिस्टम छ, बिउ बजारीकरण गर्ने सिस्टम छ। डेसिसको माध्यमबाट हामीले बाह्य जिल्लाहरूमा पनि सहकारी मार्फत गइरहेको अवस्था छ। एउटा कुरा त्यो भयो होइन। त्यसै गरेर अब विशेष गरेर अब बेमौसमी तरकारीको पनि सम्भावना बढी भएको हुनाले बेमौसमी तरकारी चाहिँ यो हेफर इन्टरनेसनल नेपाल सँग जुन उज्यालोसँग साझेदारीमा परियोजना चलिरहेको छ उस त्यो प्रोजेक्टमा चाहिँ विशेष गरेर साना किसानहरू जोसँग जमिन थोरै छ त्यस्तो जमिनलाई उपभोग गर्ने हिसाबले एक कट्ठा दुई कट्ठा चार कट्ठा जति छ त्यसमा चाहिँ बेमौसममा विशेष गरेर यो सिजन भनेको हाम्रो यहाँको लागि बेमौसमी हो बर्खे सिजनमा तरकारी उत्पादन हुँदैन त्यो यहाँका उपभोक्ताहरूको मागलाई पनि फुलफिल गर्ने हिसाबले त्यो प्रोजेक्टलाई हामीले एकातिर बाख्राको कुरा भयो होइन खसी बोकाको कुरा भयो बाहिर पठाउने हिसाबले तर यहाँका उपभोक्ताहरूलाई बर्खे सिजनमा बेमौसममा चाहिँ तरकारी उपभोग गर्न कठिनाई नहोस् बाहिरबाट नआओस् भन्ने हिसाबले यहीँ आत्मनिर्भर बनाउने हिसाबले बेमौसमी तरकारी उत्पादन गर्नको लागि महिला विशेष गरेर स्वावलम्बी समूहहरू बनाएर अगाडि बढाएको अवस्था छ दोस्रो कुरा भयो होइन तेस्रो कुरा चाहिँ हामीले विशेष गरेर मुक्त कमैया सुकुम्बासी बस्तीहरू बढी भएको पालिका पनि हो बर्दिया जिल्ला पनि हो होइन यस्तो ठाउँ छ कि कतिपयसँग त तपाईँको घरेडीभन्दा घर बनाउने ठाउँभन्दा अरू जग्गा छैन होइन त्यस्तो कन्डिसनमा रहेका विशेष गरेर फाँटाहरूमा बस्ने किसानहरूको लागि अनि गत वर्ष त्योभन्दा अघिल्लो वर्षदेखि हामीले च्याउलाई विशेष फोकस गरेर त्यो फाँटाहरूलाई लक्षित गरेर हामीले च्याउको पकेट पनि सञ्चालन गऱ्यौँ दुई वर्ष होइन अहिले पनि हामीले च्याउको बिउहरू उहाँहरूलाई सहुलियत हिसाबले वितरण गर्दै आइरहेका छौँ उहाँहरू च्याउ खेती गरेर करिब करिब तपाईँको एक वर्ष चिसापानीसम्म नेपालगञ्जसम्म पनि तपाईँको बोकेर बिक्री गर्नुभयो यहाँ खपत हुन नसकेर च्याउमा धेरै किसानहरू जोडिनु भएको छ अहिले उहाँहरू विशेष गरेर च्याउबाट पनि आमदानी गर्न सकिँदो रहेछ है जग्गा जमिन नचाहिने सानो एरिया भयो भने अलिकता मेहनत गर्ने हो भने सानो एउटा घरबाट तपाईँको 80,000-1.5 लाखसम्म आमदानी गरेको पनि हाम्रा समूहहरूमा उदाहरणहरू छ होइन त्यसरी च्याउमा पनि हामी तेस्रो नम्बरमा च्याउलाई पनि आत्मनिर्भर बनाउने हिसाबले किसानहरूलाई जोड्ने गरी होइन करिब करिब 180-200 जना किसानहरू च्याउमा व्यावसायिक तौरले जोसँग जग्गा छैन होइन जमिन छैन त्यस्तो किसानहरू जोडिनु भएको छ उहाँहरूले आफ्नो व्यवसायले अगाडि बढाइराख्नु भएको छ तेस्रो नम्बरमा भयो त्यसरी च्याउलाई पनि अब हामीले यो कन्या च्याउ भनेको अब विशेष गरेर वसन्ती सिजन भयो हिउँदी सिजनमा सफल रूपमा हुन्छ होइन अब यो सिजनमा च्याउ हुँदैन त्यो कन्या च्याउ उत्पादन गर्न सकिँदैन अनि एकदमै अत्यधिक जाडो भएको बेलामा पनि कन्या च्याउ उत्पादन हुन सक्दैन होइन त्यस्तो ग्याप अवस्थालाई चाहिँ फुलफिल गर्नको लागि हामीले गत वर्षबाट एउटा प्रदर्शनीको रूपमा एउटा डेमोन्स्ट्रेसनको रूपमा होइन परीक्षणको रूपमा हामीले मिल्की मौसम हाम्रो सेवा केन्द्रकै अग्रसरतामा ट्रायल गरेर हामीले सफल रूपमा परीक्षण गरिसक्यौँ यो वर्ष हामीले 5 जना किसानलाई मिल्की मसरुमको बिउ दिएका छौँ यो बेलामा विशेष गरेर अत्यधिक गर्मी र अत्यधिक जाडो समयमा यदि बजारमा च्याउ खोज्नुहुन्छ उपभोक्ताहरूले त्यो बेलामा पनि च्याउ पाइयोस् भन्ने हिसाबले अनि त्यतातिर पनि जाँदैछौँ र हिउँद सिजनमा गोग्रे च्याउलाई प्रमोट गर्ने हिसाबले वर्षभरि हाम्रो पालिकामा चाहिँ च्याउको अभाव नहोस् भन्ने हिसाबले त्यो डिजाइन गरेर हामीले च्याउमा काम गरिरहेको अवस्था छ होइन यी तिनवटा कुरा मेन कम्युनिटी भयो त्यसपछि गत वर्षदेखि हामीले गत वर्षभन्दा अघिल्लो आर्थिक वर्ष 80-81 चाहिँ यहाँको सम्भावना चाहिँ जहाँ सिँचाइ छ 12 महिना विशेष गरेर ठाकुरद्वारा क्षेत्रमा कर्णालीको कुलो लाग्ने क्षेत्र भयो त्यसपछि बबई सिँचाइको यो एरिया कमान्ड एरिया त्यो क्षेत्रमा चाहिँ 12 मास पानी लाग्छ त्यस्तो ठाउँहरूमा चाहिँ बाँझो जमिन देखिन्थ्यो त्यसलाई निरुत्साहित गर्नको लागि हामीले वसन्ते मकैलाई प्रमोट गर्नको लागि पकेट पनि चलायौँ दुई वर्ष गत वर्ष हामीले यो 3-4-5 चलायौँ त्योभन्दा अघिल्लो आर्थिक वर्ष 2 आर्थिक वर्षमा चाहिँ ठाकुरद्वारामा चलाएर अहिले धेरै किसानहरू मकैमा जोडिनु भएको छ मकै नगदे बाली पनि हो होइन तुरुन्तै ग्यास हात लाग्छ पनि उहाँहरूले मेहनत पनि धेरै गर्नु पर्दैन तर पानीको चाहिँ सुनिश्चित हुनुपर्छ जहाँ पानीको सुनिश्चितता छ त्यस्तो ठाउँमा चाहिँ हामीले मकैलाई जोडेका छौँ अहिले तपाईँको 150 हेक्टर जति गएको वर्ष 150 हेक्टर जति तपाईँको वसन्ते मकै उत्पादन भएर धेरै किसानहरू उत्साहित हुनुहुन्छ 3 पकेट विशेष गरेर ठाकुरद्वारा अनि बग्नाको 3-4-5 अनि कर्मला क्षेत्रमा पनि सानो एरिया त्यो सिँचाइसँग हामीले साझेदारीमा सिँचाइले जहाँ कुलो नहर बनाइसकेका छ त्यस्तो ठाउँमा चाहिँ मकै गर्ने भनेर प्रदेश सरकारको सहयोगमा कर्मलामा 2 पकेट हामीले गरेर अहिले करिब करिब तपाईँको 150 हेक्टरमा मकै खेती विस्तार भएको अवस्था छ त्यसले पनि किसानलाई चाहिँ करिब करिब अहिले हामीले हामीसँग तथ्याङ्क चाहिँ हेर्दाखेरि सहकारीले नै सङ्कलन गर्छ अर्को कुरा मैले जोड्न खोज्दैछु होइन यो जो उत्पादन हामीले कमोडिटी लक्षित गऱ्यौँ ती उत्पादनहरूलाई धान भयो अनि गहुँ लगायत होइन मकै भयो मुसुरो त अझ सम्भावना बोकेको बाली हो होइन तोरी भयो होइन तोरीको पनि क्षेत्र विस्तार भइरहेको अवस्था छ अहिले पछिल्लो अवस्थामा यी सबै बालीहरूलाई अनि किसानले उत्पादन गर्छ अनि सहकारीले चाहिँ बजारीकरण गर्नुपर्छ भनेर विगत हामी 3-4 वर्षदेखि चाहिँ समर्थन मूल्य निर्धारण गरेर सहकारीलाई अगाडि लगाएर समर्थन मूल्यमा चाहिँ किसानको उत्पादन चाहिँ खरिद गरेर बिक्री वितरण बजारीकरण हुँदै आएको अवस्था चाहिँ छ।
2: अनि पहिले परम्परागत रूपमा गोरु र राङ्गाबाट खनाल गरिन्थ्यो, अनि किसानहरूलाई प्रविधि मैत्री उपकरणका लागि त्यस्तो के चाहिँ सहयोग गरिएको छ विगतका वर्षमा र आगामी वर्षमा गर्ने योजनामा?
3: राम्रो प्रश्न सोध्नुभयो, यो कुरा पनि महत्त्वपूर्ण छ किनभने अब पुरानो परम्परागत हिसाबले खेती गर्दाखेरि चाहिँ लागत कष्ट बढी पर्ने होइन उत्पादन लागत बढी पर्दाखेरि कैयौँ किसानहरू हतोत्साह भएको अवस्था पनि छ। त्यसो र अहिलेको जनप्रतिनिधिहरूले त किसानहरूलाई चाहिँ एकदमै सहुलियतमा अलिक ठुलै लार्ज स्केलमै होइन अनि ठुला इक्विपमेन्टहरू मेसिनरी उपकरणहरू सहयोग गरेर एकदमै उत्पादन लागत घटाउनु पर्यो भनेर कन्सेप्ट ल्याउनु भएको थियो, तर त्यो हामी अलिकता पछाडि धकेलिनु पर्ने अवस्था आयो होइन, अलिकति त्यसमा हामीले सफलता हात पार्न सकेनौँ किनभने कस्टम हायरिङको कन्सेप्ट अनि हाम्रो बर्दिया जिल्लामै अरू पालिकामा पनि त्यति सक्सेस नभई रहेको अवस्था, जस्तो राजापुर होइन मधुबन बारबर्दिया यस्तो फाँटिलो ठाउँ छ, त्यहाँ पनि प्राइभेट हिसाबले व्यक्तिगत हिसाबले केही कस्टम हायरिङहरू चलिसकेको छ अवस्था छ होइन। यहाँ चाहिँ हामीले पालिकाले नै अग्रसरता लिएर कस्टम हायरिङको कन्सेप्ट अगाडि सारेर ठुला मेसिनरी होइन कम्बाइन हार्वेस्टरदेखि लिएर होइन त्यो तपाईँको लेबलर मेसिनदेखि लिएर पालिकाले नै लिने भनेर दुईवटा आर्थिक वर्ष हामीले बजेट पनि विनियोजन गरेको अवस्था थियो होइन, त्यो अत्यावश्यक पनि हो फेरि, तर यहाँका किसानहरूको माग चाहिँ त्यो भएन। कस्तो भन्दाखेरि माग उहाँहरूको के रह्यो, साना इक्विपमेन्टहरूको रह्यो अनि बीचमा चेन्ज गर्नुपर्ने पनि परिस्थिति भयो। गत वर्ष मात्रै अब किसानकै मागलाई दृष्टिगत गरेर किन उहाँहरूले स्वाभाविक पनि हो त्यो, किन भन्दाखेरि हाम्रो जमिन टुक्रे जमिन छ, जबसम्म यो चगलाबन्दी हुँदैन तबसम्म त्यो ठुला मेसिनहरूले पनि त्यति प्रभावकारी काम नहुने भयो, अनि किसानहरूको माग पहिला हामीलाई साना मेसिनहरू चाहियो, मिनी टिलरहरू चाहियो अनि पावर टेलरहरू चाहियो, त्यसले नै हामीले काम गर्छ भने ठुलामा पछि जाउँला भन्ने जस्तो आशय देख्दाखेरि गत वर्ष त्यो कस्टम हायरिङको कार्यक्रमलाई कन्भर्ट गरेर तपाईँको 280 वटा त मिनी टिलर एउटा आर्थिक वर्ष सहयोग गरिएको छ 50% अनुदानमा। त्यस्तै गरेर अघिल्लो कार्यकालको जनप्रतिनिधिहरूको कार्यकालमा पनि ठुलो भोलममा साना मेसिनहरू सहयोग भएको छ होइन, अहिले करिब करिब उहाँहरूलाई सोध्नुभयो भने फिल्डमा गएर किसानहरूलाई हामीलाई त धेरै सहज भएको छ, उहाँहरूले जेठको असार रोपाई गर्नको लागि असारको 15-20 कुर्नु पर्थ्यो भने अहिले जेठ महिनाभित्र रोपाई गरिसक्नु भएको छ, आफ्नो साधन हुन्छ होइन। अर्को कुरा त्यो फाइदा भयो एकातिर उत्पादन लागत बढ्ने भयो दोस्रो कुरा फाइदा, अनि तेर्सो कुरा अनि गाई के अरे गोरु पाल्ने राँगा पाल्ने त्यो खर्च चाहिँ मिनिमाइज हुनुभयो क्या, उहाँहरूलाई दुःख हुन्थ्यो घाँस काट्नु पर्थ्यो परालदेखि लिएर सबै जुटाउनु पर्थ्यो गाई गोबर त हुन्थ्यो मल चाहिँ हुन्थ्यो मलमा चाहिँ प्राङ्गारिक मलमा उहाँहरूलाई अलिकता कमी भयो होला, तर उहाँहरूले समयमा खेती गर्न सक्ने हुनुभएको छ। अहिले करिब करिब प्रत्येक गाउँमा जानुभयो भने दुई चारवटा मिनी टिलर पावर टिलरहरू देखिन्छ, त्यसले चाहिँ खेती गर्नलाई सहजता पैदा गरेको छ, त्यो पनि एउटा सफल कार्यक्रम।
2: ठाकुरबाबु नगरपालिका कृषि शाखाले बजारीकरणलाई पनि महत्वको साथ हेरेर
3: एकदमै
2: छत्री बजार शुभारम्भ गर्यो होइन,
3: हजुर
2: त्यसै गरी बजार क्षेत्रमा किसानहरूले उत्पादन गरेका तरकारी बिहानदेखि करिब 9-10 बजेसम्म बिक्रीका लागि स्थल निर्माण गरिदियो, अब अहिले कृषि एम्बुलेन्सको कुरा पनि छ होइन, यो बजारीकरणलाई अझै व्यवस्थित गराउन उहाँहरूले उत्पादन गरेका तरकारीलाई चाहिँ सम्बन्धित ठाउँमा पुर्याएर कृषकहरूलाई सहज र सरल ढङ्गबाट बिक्री वितरण र उहाँहरूको आमदानीको स्रोत पनि बढाउनलाई के चाहिँ योजना बनाउनु
3: हो, यो कुरामा चाहिँ ठाकुरबाबा नगरपालिकाले विगतदेखि नै एकदमै ठुलो अभ्यास गर्दै आइरहेको छ होइन, म आफै पनि भुक्तभोगी छु यो कुरामा होइन, अनि हामीले के गरेनौँ कोभिडको बेलामा गाडीलाई हायर गरेर होइन किसानको उत्पादनलाई उपभोक्तासम्म पनि पुर्यायौँ रिस्क लगेर जोखिम मोलेर होइन, त्यो बेलादेखि त्योभन्दा अगाडि हेर्नुहुन्छ भने किसानकै सञ्जाल बनायौँ पनि होइन बजारीकरणको लागि सङ्कलन केन्द्रको लागि सञ्जाल बनाएर उहाँहरूले गर्नुहुन्छ कि भनेर युवाको सञ्जाल छुट्टै बनायौँ होइन, पुराना पाका किसानहरूको सञ्जाल पनि बनायौँ, तर पनि हामीले सोचे अनुसारको बजारीकरणको काममा सफलता हात पार्न सकेका छैनौँ होइन। अहिले चाहिँ संघीय सरकारले 12 ठूला बजारहरूलाई विशेष गरेर बुटोल भयो कोलपुर भयो धनगढी भयो यस्ता 12 ठूला बजारहरूलाई संघीय सरकारकै मदत रहने गरी होइन उहाँहरूले यो डिजिटल प्रविधिबाट प्रत्येक दिनको मूल्य अपडेट गर्ने होइन, त्यसपछि साना बजारहरूसँग लिङ्कअप गर्ने होइन, अनि सङ्कलन गर्ने त्यस्तो खालको कन्सेप्टका साथ अगाडि बढेको अवस्था छ। त्यो ठुला बजारसँग हामी नजोडिकन अगाडि बढ्नै नसकिने अवस्था रहेछ होइन, देखियो, हामीले पनि पास सिक्यौँ। त्यसो भएर अहिले चाहिँ पछिल्लो अवस्थामा पनि हामी प्रयासरत छौँ। तपाईँले भने जस्तै छत्तरी बजारको स्थापना गऱ्यौँ, त्यसबाट हुन्छ कि होइन, त्यसको पनि एकदमै राम्रो उद्देश्य थियो, हाइवे थियो हामीसँगै होइन, हाइवेमा गाडीहरू दैनिक 150-150 गाडीहरू त गुड्छन्। त्यसो भएर हाम्रो ठाकुरबाबा नगरपालिकाको यहाँको स्थानीय उत्पादनलाई टक्क सजाएर हामीले त्यही हाइवेको छेउमा राखिदियौँ भने होइन, पानीबाट घामबाट ओद लाग्नको लागि हामीले छत्तरी पनि सहयोग गरेका थियौँ, किसान नै बस्ने गरी बन्दोबस्त गरेका थियौँ, तर किसानहरूले आफै बजारीकरण गर्न सक्ने स्थिति रहेन। उहाँहरू उत्पादन गर्न राजी हुनुहुन्छ, तर हामी बजारीकरण गरेर बसेर दिनभरि बस्न सक्दैनौँ भन्नुहुन्छ। टोकरीमा बोक्ने पानी लागेको छ एउटा त होइन, उहाँहरू घर घरमा जानुहुन्छ, बिहान पकाउनुहुन्छ, एक डेढ घन्टा घुम्नुहुन्छ, अनि आफूसँग भएको थोरै हुन्छ चिज उत्पादन होइन, त्यो उत्पादन खपत गर्नुहुन्छ, गइहाल्नुहुन्छ। अनि हाट बजारहरू पनि छन् हामीसँग प्रत्येक वडामा होइन, कृषिलाई पहिलो प्राथमिकता दिने भनेर हाट बजारलाई व्यवस्थित गर्दै पनि लगेको अवस्था छ। विशेष गरेर एउटा वडामा एउटा कृषि हाट बजार हुने कन्सेप्टका साथ पालिका अगाडि बढेको अवस्था छ होइन। अहिले संघीय सरकारसँग पनि सहयोग लिएर यो हाट बजारलाई अझ व्यवस्थित गर्ने, यहाँ हामीलाई आवश्यक पर्ने उत्पादन के हो, तरकारी खाद्यान्न, यहाँ आवश्यक पर्ने उपभोग्य चिजहरू यहाँ खपत गराउने पहिलो प्राथमिकता, दोस्रो चिज बढी भएको चिज बाहिर पठाउने कन्सेप्टका साथ विभिन्न प्रोजेक्टहरूसँग पनि अहिले हेफरसँग हामीले साझेदारी गर्ने मूल उद्देश्य पनि त्यही थियो होइन। विशेष गरेर तरकारी फलफुलहरूमा, फलफुलमा त हामी आत्मनिर्भर छैनौँ, बाहिरबाट नै आउँछ, अझै पनि आउँछ फलफुल, हाम्रो व्यावसायिक रूपमा छैन। बगैँचाहरू पनि पुराना बगैँचा भएका पनि मासिँदै गइरहेका छन् होइन, नयाँ हामीले विस्तार गर्न खोजे अनुसार अगाडि बढेको अवस्था चाहिँ छैन। किनभने यो वर्ष पनि हामीले गत वर्ष फलफुल पकेट विस्तार कार्यक्रम भनेर राखेको, किसानहरूको चासै छैन। अनि ठूला किसानहरू जसको जग्गा जमिन अलि धेरै छ, उहाँहरू बाहिर हुनुहुन्छ होइन, यहाँ हुने किसानहरूले आफूलाई खानको लागि खाद्यान्न लगाउनुहुन्छ, त्यसो भएको कारणले होला फलफुलमा त्यति आकर्षण छैन होइन। दुई चारजनाले व्यावसायिक रूपमा गर्न खोज्नु भएको छ, त्यो राम्रो पक्ष हो। अनि यो वर्ष पनि प्रत्येक वर्ष हामीले फलफुल विस्तार गर्नुपर्छ, फलफुल बगैँचाहरू सुदृढ गर्नुपर्छ भनेर साना कार्यक्रमहरू पनि हामीले जोड्दै गइरहेका छौँ। त्यो फलफुलको फलफुलतिरको कुरा भयो। अनि तरकारीको मेन यहाँ समस्या भनेको सानोतिनो स्केलमा तरकारीहरू गर्नुहुन्छ किसानहरूले, अनि परिपाटी नमिलाएर एकै सिजनमा वात्तै उत्पादन गर्नुहुन्छ, अनि अफ सिजनमा एकदमै ग्याप हुन्छ, खाली हुन्छ। त्यसो भएको उनीहरूले अलिकति समस्या भएको हो। सिजनमा चाहिँ बढी उत्पादन हुने, अनि आवश्यक परेको बे सिजनमा चाहिँ कम उत्पादन हुने त्यस्तो अवस्था छ। त्यसलाई हामीले मिलाएर कसरी सकिन्छ, अब दैनिक जस्तो भुरीगाउँ जस्तो मास भएको बजारहरूमा जस्तो नेपालगञ्जमा सुरु भएको छ होइन, बिहानै किसानहरू आउनुहुन्छ, राख्नुहुन्छ, ताजा तरकारी खान पाइन्छ भन्ने हिसाबले पनि त्यो सेल राम्रो हुँदो रहेछ। अनि हामीले यहाँ प्र्याक्टिस गऱ्यौँ अनि निरन्तर चल्न सक्छ।
4: किसानहरू कतिको सन्तुष्ट अथवा खुसी हुन्छ?
3: किसानहरू खुसी हुनुहुन्छ यहाँ, जब हामीले एक डेढ महिना सुरु गऱ्यौँ तर निरन्तर पछिसम्म बढ्न सक्नु भएन होइन। अहिले त बर्खा सिजन भयो, पानी सानी पर्छ, यो बेलामा त तरकारी पनि हुँदैन वास्तवमा किसानको उसमा खेतबारीमा होइन। अब तरकारी हुने सिजनमा उहाँहरू निरन्तरता दिन्छौँ भन्ने कुरा गर्नुभएको छ। उहाँहरूले जो जसले त्यहाँ बस्न थाल्नु भएको थियो, करिब तपाईँको 30-35 जनासम्म पनि पुग्नु भएको थियो होइन। अनि हामीले स्पेस पनि दिएको उद्योग वाणिज्य सँगसँग मिलेर होइन, यो एरियामा बस्नु भनेर उहाँहरू उत्साहित हुनुहुन्थ्यो। अनि यहाँको मण्डीसँग उहाँहरूको अलिकता तालमेल मिलाएर अनि अलिकता दिगो हिसाबले सञ्चालन गर्ने गरी हामीले त्यो सोच बनाइरहेको छौँ, छलफल गर्दैछौँ।
4: आगामी अङ्कमा यहाँसँग थप पालिकाले गरेको किसानमुखी कार्यक्रमका विषयमा पनि कुराकानी गरौँला होइन। आजको कार्यक्रमको अन्त्यमा यो नागसँग हामीले विज्ञहरूसँग कुराकानी गर्छौँ, रोपाई सकेको पनि एक डेढ महिना भयो, अब धानमा गोडमेल गर्ने अथवा झार हटाउने, त्यसमा पानीको सिँचाइको कुरा होला, कस्ता खालका रोग लाग्छन् अप्नाउनु पर्ने सावधानीका कुरा होला, संक्षेपमा किसानहरूलाई धान उत्पादन बढाउनलाई यो समयमा मल त्यसपछि गएर सुन्चाइ
3: हो
4: अनि त्यहाँको झारपात निकाल्ने कुरा यिनी विषयमा संक्षेपमा जानकारी।
3: हाम्रो बर्दिया लगायत हाम्रो पालिका पनि होइन, यो धान उत्पादनको एकदमै उर्वर भूमि हो। यो बर्दियाको धानले गर्दा धेरै जिल्लाहरू धानिएको पनि छ होइन, बाहिर आयात निर्यात हुन्छ, यहाँ ठुलो भोलममा उत्पादन पनि हुन्छ होइन। त्यसो भएको हुनाले तपाईँले एकदमै महत्वपूर्ण प्रश्न सोध्नुभयो, धानको उत्पादन बढाउनको लागि होइन, त्यस विभिन्न रोग किरादेखि लिएर होइन प्रकोपबाट हानि नोक्सानी रोक्नको लागि किसान सदैव सजग हुनुपर्छ। विशेष गरेर तपाईँले अहिलेको समयभन्दा पछि भन्दा पनि सुरुकै फेजदेखि नै विशेष ध्यान दिनुपर्ने हुन्छ। जस्तो अब जग्गा तयारी पनि हाम्रो कतिपय अवस्थामा पुगेको हुँदैन, होइन, राम्रोसँग जग्गा तयारी हतपत गर्छौँ, आज जोत्छौँ भोलि रोप्ने तर्खरमा जान्छ, त्यसले उत्पादन घटाउँछ, अवश्य पनि उत्पादन घटाउँछ। जब जोताइ पुगेन, जग्गा तयारी पुगेन, तयारीमा हामी एकदम चुकेका छौँ। किसान दाजुभाइ दिदीबहिनीहरूलाई आगामी वर्ष पनि होइन यो काम लाग्छ भन्ने हिसाबले मैले जोड्न खोजेको। अब जग्गा तयारी, मल व्यवस्थापन, होइन, हुन त अब मलको इस्यु छ, होइन, राष्ट्रव्यापी रूपमा हाम्रो देशव्यापी रूपमा मलको अभाव नै रहेको छ। त्यो मलको अभावलाई नै दृष्टिगत गरेर मैले जोडिहालेँ, ठाकुरबाबा नगरपालिकाले गौशालालाई उत्पादनमुखी बनाउनुपर्छ भन्ने हिसाबले त्यो गोबरलाई चाहिँ प्राङ्गारिक मल उत्पादन गर्ने कारखानासँग जोड्दैछ, होइन, त्यो उत्पादन हुन थाल्यो भने त हामीलाई रासायनिक मल एकदम अहिले आइरहेको रासायनिक मल अहिले गत वर्ष हामीले सत्रवटा लट दुईटा कम्पनी गरेर मल हामीलाई प्राप्त भयो ठाकुरबाबा नगरपालिकामा। करिब करिब तपाईँको हाम्रो मागको 57% मात्रै माग के अरे आपूर्ति भएछ कि आएछ। हामीले मागेको 100%मा तपाईँको आधा मात्रै आउने रहेछ, होइन, आउँदै आउँदैन कि मल भने जति आउँदैन। त्यसो भएर अभाव खड्किराख्ने, त्यो प्राङ्गारिक मल उत्पादन भयो भने त आधा त्यसले फुलफिल गर्ने भयो, होइन, त्यसपछि सहज होला। अब 1-1.5 वर्ष त्यो उत्पादन हुन लाग्छ। त्यसले चाहिँ एकदमै महत्वपूर्ण काम हामी किसानसँग जोड्दैछौँ। किसानसँग भएका अहिले गाई वस्तु पाल्न छोडियो, होइन, अनि त्यसो भएको हुनाले एकै ठाउँमा गाईहरू छ, गौशाला छ, गौशालाको मल गोबर त्यतिकै खेर गइरहेको छ। त्यसलाई सदुपयोग गरेर राम्रो प्राङ्गारिक मल उत्पादन गरेर किसानलाई दिने हो भने त किसान पनि सन्तुष्ट हुने भयो, किसानको खेतबारी पनि उर्वर हुने भयो। अनि किसानको खेतबारीमा भएको अहिले पराल भयो, छाली भयो, त्यतिकै खेर गइरहेको छ। त्यो पराल छाली होइन, त्यो सबै उहाँ गौशालामा जोडिन्छ, त्यही कारखानामा जोडिन्छ, उहाँहरूले लिएर दिनुहुन्छ, बेच्नुहुन्छ, सित्तैमा दिने पनि होइन, बेच्नुहुन्छ, अनि मल त्यसको सट्टामा मल ल्याएर आउनुहुन्छ। त्यो तरिकाले हामीले जोड्दैछौँ, होइन, मलको सन्दर्भमा त्यो कुरा गरेँ। अब धान बाली महत्त्वपूर्ण छ हाम्रो, अब विशेष गरेर सबै उपभोक्ताहरूले अब हामीले बिहान प्रत्येक दिन एक दिनमा पनि भात खान सकेनौँ भने नि होइन कस्तो तलतल लागिहाल्छ। त्यसो भएर यसलाई प्रमुख बालीकै रूपमा हामीले लिने गरेका छौँ। पछिल्लो अवस्थामा यहाँ चाहिँ हामी खोज्दाखेरि चाहिँ मसिनो धान खोज्ने, होइन, चामल खोज्ने, सबैलाई त्यो लागिसक्यो, स्वादको हिसाबले राम्रो चाहियो। तर लगाउँदाखेरि मोटो धान लगाउँदाखेरि अलिकति कता तालमेल नमिलेको अवस्था भएको हुनाले विगत हामी 3 आर्थिक वर्षदेखि मसिनो तथा बासनादार धानको कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ। यो वर्ष गएको वर्षमा पनि मात्रै पनि हामीले 11 बिघामा सामा मन्सुले धान विस्तार गर्नुभएको छ, हामीले थोरै सहयोग गरेका छौँ, किसानहरू जोडिनु भएको छ। त्यो 11 बिघाको उत्पादन भएको धान चाहिँ सहकारीमा आउँछ, सहकारीले चाहिँ सिंहबाहिनीले त चामलै निकालेर बाहिर सेल गरिरहेको अवस्था छ, होइन, बाहिरको माग अनुसार त्यसले बाहिर पठाउँछ। यहाँका मुख्य गरी यहाँका होटलहरू, यहाँ आएका पाहुनाहरूलाई मसिनो तथा यहाँको स्थानीय होइन लोकल चामल खुवाउने हिसाबले उद्देश्यले त्यो हामीले जोड्दै आइरहेका छौँ। त्यसो भएर यो वर्ष पनि त्यति अहिले म हिजो मात्रै पनि बिदाको दिन भए पनि म सर घुमेका थिएँ, होइन, अनि मजाले त्यति एकदम सुक्खा खडेरी पनि छैन अहिलेसम्मको कन्डिसन हेर्दाखेरि। गत वर्ष अलिकता उतार चढाव देखिएको थियो, विशेष गरेर किसानहरूले सावधानी हुनुपर्ने बेला छ यो बेला। जस्तो अब किरा लागिदिन्छ कहिलेकाहीँ, अलिकता सुक्खा खडेरी पर्ने जस्तो भयो भने किराको प्रकोप भत्तै बढ्छ, फट्याङ्ग्राहरू भयो, होइन, गवारोहरू विशेष गरेर मसिनो धानलाई त फेरि त्यो गवारोले होइन होइ क्षति गर्छ। त्यस्तो बेलामा चाहिँ उहाँहरूले आफूले पहिचान गर्न सक्नु भएन भने पनि हामी हाम्रो सेवा केन्द्रमा प्राविधिकहरू हुनुहुन्छ, उहाँहरूलाई लिएर देखाउनु पर्यो के भएको भनेर, समयमै पहिचान गर्नु पर्यो। समय बितिसकेको
4: हिसाबले हेर्ने हो भने यति बेला चाहिँ मौसमले साथ दिन्न कि पानी पर्दैन कि भन्ने थियो,
3: ठाटोपटोरमा
4: देशभरिका विभिन्न ठाउँमा परेका छन्, अझ विशेष गरी भनौँ ठाकुरबाबा नगरपालिका सहितका आसपासका क्षेत्रमा त पानी परेको छ, किसानहरूलाई चाहिँ
3: एकदम उचाइ बनाएको छ राम्रो छ। अहिलेसम्म धान बिक्रीको अवस्था छैन, होइन, अब पछि चाहिँ तपाईँको अलिकता तपाईँको अत्यधिक धेरै पानी आइदियो, बाढी आइदियो भने रोगको प्रकोप, गत वर्ष त्यहाँ 6-7 महिनामा बाढी आयो अनि 81 तपाईँको धानै ओइलाउने होइन रोग देखा पर्यो, होइन, अनि कतिपय अवस्थामा अब यो मौसम अनुकूल भइदिँदैन, किसानले सोचेको एउटा हुन्छ, भइदिन्छ अर्कै, अब समस्या त छ होइन,
4: सजग हुनुपर्छ परम्परागत रूपमा गरे त्योभन्दा पनि अब अहिले गोडमेलमा ख्याल गर्न पर्यो,
3: विशेष गरेर गोडमेल गर्न पर्यो, दुई पटक तपाईँको युरिया टप ड्रेसिङ गर्नु पर्यो होइन, युरिया कहाँ छ भन्नु होला किसानहरूले फेरि होइन, युरिया चाहिँ थोरै भए पनि आइ नै रहेछ होइन, अब आज मात्रै कृषि तथा त्यो साल ट्रेनिङले हामीलाई कोटा दिएको छ, हामी भोलि कोटा तोकेर सहकारीहरूले ल्याउँदैछन् दुई तिन दिनमा, यो आवश्यकतालाई महसुस गरेर पनि हामीले संघीय सरकारलाई होइन माननीयहरूलाई पनि हामीले राख्ने कुराहरू राख्यौँ, यहाँको समस्या रसायनिक मलको राखेर नै अहिले थोत्रै भए पनि पटक पटक आइरहेको छ, अब युरिया र डिएपीसँगै आउँदैछ, यो लट आयो भने यो बेला ठिक्क भएको छ टप ड्रेसिङ गर्न, एक लट त गरिसक्नुभयो उहाँहरूले झगडा गरेर पहिला नै होइन, अब गोडेर झार उखेले झार निकालेर अनि टप ड्रेसिङ गरिदिनु भयो भने धान एकदमै राम्रो फस्टाउँछ होइन।
4: आगामी अङ्कमा यहाँसँग थप विषयमा कुराकानी गरौँ, अनिकै व्यस्त समयका बावजुद पनि नार्कसँग रेडियो टार्गेटले सहकार्य गरेको रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा समय दिनुभयो, महत्वपूर्ण समय र जानकारीका लागि ठाकुर बाबा नगरपालिका कृषि शाखा प्रमुख ध्रुवराज बमजु यहाँलाई धेरै धेरै धन्यवाद।
3: हुन्छ बाबु सर, हजुरलाई पनि धन्यवाद, विशेष गरेर लोकप्रिय कार्यक्रम जुन छ किसानको खेत खेत

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया
3: प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz
5: रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 8 बजेको छ
6: यस साइन्सेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भुरिगाउँ बजार बर्दिया
7: राजवंशी मेडिकल हल भुरिगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ उपलब्ध सेवाहरू गर्भवती सुत्केरी मानसिक स्वास्थ्य समस्या दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श हात गोडा जिउ दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी मालिस गर्ने सेक्ने आधुनिक मेसिनबाट सेवा दिइने दिशा पिसाब रोकिएमा निष्कासन गराउने सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श रगत दिशा पिसाबको परीक्षण समेत गराइने बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने कहाँ जाने कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने राजवंशी मेडिकल हल ठाकुरबाबा नगरपालिका एक भुरिगाउँ सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61
0: सन्जु कहाँ हो कि यति हतार हतारमा
8: अन्त कहाँ हुनु नि नमन सपिङ सेन्टरमा हो
0: अरे अरे सपना तिमी कता जान लागे कि
9: कहाँ हुनु नमन सपिङ सेन्टरतिर

0: गर्व न कता हेरेको के
1: कहाँ रहिने दिदी नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै सबैजनाले नमन नमन भन्छ न के छ र त्यहाँ
2: के छैन र त्यहाँ खाद्य तथा किरानाका सामान कस्मेटिक सामान दैनिक उपभोग्य सामग्री होटलका लागि आवश्यक सम्पूर्ण सामान गिफ्ट खेलौना र बर्थडेका सामग्री सजावटका सामग्री संगीत र खेलकुदका सामग्री घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 35 582
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि
3: होइन दिदी किन निराश भएर बस्नु भएको
4: छोराको बिहेको दिन पनि आइसक्यो आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी
3: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि
5: हाम्रा सेवाहरू हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र हारमाला छड्के तिलहरी फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ
6: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि प्रोप्राइटर नरेश सुनार नरेश सुनचाँदी पसल भुरीगाउँ बजार बर्दिया सम्पर्क मोबाइल नम्बर 98 484 54 304
7: नमस्कार तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाँच्छै

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।
1: बत्ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद किसीको नमस्कार। आज कार्यक्रममा बालिका बलात्कार र हत्याको प्रसंगमा मृत्युदण्डको मागले तात्यो संसद,
1: सघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्नुपर्छ,
2: हत्यारा र बलात्कारीलाई प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौ,
3: मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन।
0: तर एक कानूनविद भन्छन्,
4: फाँसी लिएर मात्रै पनि त यो समाधान हुने विषय होइन, सेक्सुअल भायोलेन्सका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर अनुसन्धान गर्नुपर्छ।
0: अनि युक्रेनलाई सहयोग जारी राख्ने ब्रिटिस प्रधानमन्त्रीको प्रतिबद्धता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। किएव भ्रमणमा रहेका ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमले रूसको तर्फबाट खतरा हुँदाहुँदै युक्रेनलाई सहयोग जारी राख्ने बताएका छन्। युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा किएवमा आयोजित कार्यक्रममा उनले प्रहार गर्नु अघि रूसी क्षेपास्त्रहरूलाई ध्वस्त पार्ने नयाँ प्रविधिहरूको विकासमा युक्रेनलाई साझेदारहरूले सघाउने बताए। ब्रिटेनले खास गरी लामो दूरीका क्रूज क्षेपास्त्र बनाउनका लागि सघाउने वर्णमले वाचा गरे। उनका अनुसार त्यस्ता क्षेपास्त्रहरूले रूसको भित्री भूभागसम्म मार हान्न सक्नेछन्। बर्नमले भने, तपाईहरूले शान्तिपूर्ण रूपमा बाँच्न पाउने अवसरको माग गरिरहनु भएको छ। आफ्नो र आफ्ना बालबच्चाको सुन्दर भविष्य बनाउने तपाईहरूको अधिकार हो। त्यो दिन नआएसम्म हामी तपाईहरूसँगै हुनेछौ। ब्रिटिश प्रधानमन्त्री एन्डी बर्नम। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेन नझुक्ने भन्दै कड़ा अभिव्यक्ति दिए। संयुक्त राज्य अमेरिकाले अर्को महिनाका लागि निर्धारित एउटा ठूलो संयुक्त जल तथा स्थल सैनिक अभ्यास रद्द गरेको दक्षिण कोरियाले जनाएको छ। इरानसँग युद्धका लागि अमेरिकी फौजहरू पुनः परिचालित हुँदा उक्त सैनिक अभ्यास प्रभावित भएको दक्षिण कोरियाको मरिन कोरले उल्लेख गरेको छ। ट्विन ड्रयागन्स नाम दिइएको संयुक्त सैनिक अभ्यास दशकौंदेखि हुँदै आएको छ। यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतासँग एकदमै राम्रो सम्बन्ध भएका कारण दक्षिणसँग संयुक्त सैनिक अभ्यासबाट पछि हट्न लागेको बताएका थिए। सिरियाको एउटा अदालतले एक उच्च मुस्लिम धर्मगुरूलाई आफ्नो पदको दुरूपयोग गरेको र हिंसा भड़काएको अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। पूर्व राष्ट्रपति बशर अल असदको पालामा अहमद हासुन सिरियाका अति प्रभावशाली धार्मिक व्यक्तित्व थिए। तत्कालीन शासनप्रति उनको दृढ समर्थनलाई लिएर आलोचकहरूले उनीहरूकै शब्दमा हासुनलाई ब्यारेल बम मुफ्ती भन्ने गर्थे। सन् 2024 डिसेम्बरमा नयाँ सत्ता आएपछि सजाय पाउने असदकालका उनी दशौं ठूला व्यक्ति हुन्। पाकिस्तानका सेना प्रमुख आसिम मुनिरले इरान र अमेरिका बीच पुनः शान्तिवार्ता गराउने प्रयास स्वरूप तेहरानमा इरानी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। वाशिङटनले इरान विरूद्ध थप आर्थिक प्रतिबन्धहरू लगाउने तयारी गरिरहेका बेला मुनिर तेहरान पुगेका हुन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरूद्ध लगाउन खोजिएको प्रतिबन्धलाई कुनै पनि शत्रु विरूद्धको सबैभन्दा ठूलो आर्थिक कार्यवाही भनी व्याख्या गरेका छन्। र यसै महिनाको शुरूतिर एक पाकिस्तानी टिकटक इन्फ्लुएन्सरको हत्या गरेको अभियोगमा प्रहरीले उनको परिवारका पाँचजना सदस्यलाई गिरफ्तार गरेको छ। पंजाब प्रान्तको तक्षशिलामा सामसु बीबीको गोली हानी हत्या गरिएको थियो। आयसा गिलमाना नामले अनलाइनमा परिचित सामसु बीबीका 13 लाख फलोअर थिए। प्रहरीको गिरफ्तारीमा पर्नेमा सामसु बीबीका बुवा र भाइ समेत छन्। पीड़ितको फोन र 100 भन्दा बढ़ी सीसीटीभी क्यामेराको जाँच गरेपछि सन्दिग्धबारे निष्कर्षमा पुगिएको प्रहरीले बीबीसीलाई बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। बारा जिल्लामा एकजना 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर संघीय संसदको प्रतिनिधि सभाको आजको बैठकमा कानूनमा मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग चर्किएको छ। त्यसमा सत्तापक्ष र विपक्षी दलका सांसदहरू एकमुख देखिएका छन्। बलात्कार र हत्याका घटनापछि यसअघि पनि यस्ता मागहरू उठ्ने गरेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक विशेष र शून्य समयमा बोल्ने सांसदहरूले देशमा बलात्कारपछि हत्याका घटना बढ़दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले त्यस्ता घटनाहरूमा दोषीलाई कड़ा कानूनी कार्यवाही हुनुपर्ने व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। त्यसमा सत्तापक्षकै सांसदहरू पनि थिए। सांसद प्रकाश पाठक,
2: अब हत्यारा र बलात्कारीलाई राज्यले जेलमा राखेर राशन खुवाउने होइन, प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं।
0: नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले पनि मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग गरिन्।
1: हाम्रा छोरीहरू घरबाट बाहिर निस्किँदा सुरक्षित फर्किन्छन् भन्ने विश्वास हामीले कहिले गर्न पाउने? संविधान र मानव अधिकारका प्रचलित मान्यता सहित आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै यस्ता जघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्ने गरी कानून परिमार्जन गर्नुपर्छ।
0: सत्तापक्षीय अर्की सांसद आशा झा
6: भन्छन्, आवश्यकता नै आविष्कारको जननी हो, अनि एक ज्यान जानुको बदला मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन।
0: नेपालको संविधानले मृत्युदण्डको व्यवस्था गर्ने गरी कानून बनाउन बन्देज लगाएको छ, तर राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीको तर्क छ,
7: एउटी नेपाली छोरीको जीवन भन्दा ठूलो कुनै संविधानको धारा वा कुनै प्रोटोकल हुन सक्दैन। हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो। भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ। नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा बाधक बन्छ भने सरकारले त्यसको पुनरावलोकन र कानूनी समाधान खोज्ने राजनीतिक साहस देखाउन म आग्रह गर्न चाहन्छु।
0: धाराको उक्त घटनाको अनुसन्धानको क्रममा दुई नाबालक सहित अहिलेसम्म 9 जनालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ। कि अहिलेको नेपालको कानूनमा दण्डको व्यवस्था अपर्याप्त नै छ? त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल भन्छन्,
4: हाम्रो कानूनमा ग्याप छैन, त्यति धेरै फितलो कानून चाहिँ होइन, सजायमा पनि हामी कहाँ कमजोर छैन, सजाय पनि सफिसियन्ट रूपमै छ, तर हामी कहाँ जुन अनुसन्धान गर्ने प्रक्रिया नै असत्यै फितलो, एकाउन्टेबल नहुने, संवेदनशील नहुने, होइन, अनुसन्धान गर्ने मेकानिजमको जुन खालको प्रभावकारिता चुस्तता हुनु पर्थ्यो नि त्यो नै छैन कि। अनि त्यस पछाडि समाजमा जुन प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुराहरू, अवेरनेसका कुराहरू, अहिले त हरेक स्थानीय तहमा प्रहरीहरू छ नि त, होइन, स्थानीय तह र प्रहरी मिलेर यस्तो घटना भयो भने तुरन्त कम्प्लेन मेकानिजमहरू अलिक स्ट्रङ बनाउने, कम्प्लेन गर्न लगाउने, यसको बारेमा जानकारी तुरन्त दिनु भन्ने त्यो खालको चाहिँ भएन कि। हामी एडभोकेसी त गर्यौँ, अलिक सतै एडभोकेसी भयो जस्तो छ कि। सजायमा मात्रै केन्द्रित भएर फाँसी दिएर मात्रै पनि त यो समाधान हुने विषय होइन नि त।
8: सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांशले चाहिँ होइन मृत्युदण्ड नै दिनुपर्छ यस्तो अपराधमा भनेका छन्, त्यसमा चाहिँ तपाईँको धारणा?
4: मेरो त के हो भने अब नेपालले चाहिँ 1998 मृत्युदण्ड उन्मूलन गर्ने गरी चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिमा हस्ताक्षर गरेका छ, होइन, अनुमोदनै गरेको छ। त्यसो हुँदा तत्काल नेपालले मृत्युदण्ड दिने गरी कानून बनाउन सक्दैन। अब मैले दिनुपर्छ भन्ने भन्दा पनि हाम्रो दिनै सक्दैन, बनाउनै सक्दैन अहिले तत्कालको अवस्थामा, त्यसको प्रोसेस लामो हुन्छ, होइन। तर अब त्यो एउटा पाटो छ, मैले भने कानून कमजोर छैन हामी कहाँ, अनुसन्धान गर्ने निकायलाई चाहिँ अलिक प्रभावकारी रूपमा काम लाउनु पर्छ, उनीहरूको संवेदनशीलता, पीड़ितको संवेदनशीलता अनि प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुरामा चाहिँ प्रहरीहरूको जुन खालको भूमिका हुनुपर्छ, जसरी अरू देशहरूमा जस्तो खालको भूमिका देखिन्छ हामी कहाँ त्यो देखिएन के।
8: वर्षे नै तथ्याङ्क हेर्ने हो भने पटनाहरू न्यूनीकरण गर्न नसक्नुको कारण चाहिँ यो जुन अब
4: एकाउन्टेबलै नभएको, एकदमै कम्प्लेन मेकानिजम स्ट्रङ भएन। अनि तपाईँको अहिले त प्रहरीमा गयो, जारी दरखास्त लिँदैन तुरन्त प्रहरीले, तर कम्प्लेन सुन्ने, त्यसलाई पेन्डिङ राखेर पनि त त्यसको संवेदनशीलतालाई अलिकति सूक्ष्म रूपमा अध्ययन गर्न सक्छ नि त। प्रहरीमा हाम्रो ह्युमन रिसोर्स त्यो तालिम लिएको, त्यो हाई कमान्ड लेभलका मान्छेहरूले एकदमै ट्रेनिङहरू लिएका छन्, तर जुन फिल्डमा खट्ने मान्छेहरू छन् नि, जुन तल्लो लेभलमा जुन अनुसन्धानमा संलग्न हुने फोर्सहरू, उहाँहरूसँग त्यो संवेदनशीलताको तालिम पनि छैन र कसरी व्यवहार गर्नुपर्छ भन्ने नै छैन। मैले प्रहरीलाई दोष लाउँदिन, स्टेटले जुन प्रहरीलाई लगानी गर्नु पर्थ्यो, जुन खालको स्रोत साधन सम्पन्न गराउनु पर्थ्यो, क्यापेसिटी बिल्डिङका कुरा, सबै कुरा चाहिँ त्यो चाहिँ अनुसन्धान निकायलाई चाहिँ अलिक चुस्त दुरुस्त एकदम प्रभावकारी रूपमा स्टेटले जबसम्म त्यो गराउन सक्दैन नि, तबसम्म पीड़ितले न्याय पनि पाउँदैन र पीड़ितको न्यायमा पहुँच पनि हुँदैन कि। अहिले त स्थानीय तहमा धेरै अधिकारहरू छ, उसले पनि यस्ता संयन्त्रहरूको विकास गर्नुपर्छ, स्कूल लेभलमा अवेरनेस कार्यक्रमहरू गर्नुपर्छ, यस्ता घटना घट्यो भने तुरन्त कहाँ जाने, कसलाई समाउने, होइन, सोच मात्रै होइन, कानून त राम्रो बनाएर मात्रै हुँदैन, कानूनलाई चलाउने संयन्त्रहरू, ल इन्फोर्स मेकानिजमहरू चाहिँ एकदमै सक्षम हुनु पर्यो, अनुसन्धान गर्ने निकायलाई स्रोत सम्पन्न गराउनु पर्यो, एकाउन्टेबल बनाउनु पर्यो।
8: यो तपाईँले अघि जाहेरी पनि लिन मान्दैनन् भन्नुभयो नि, त्यो किन?
4: अब त्यो कति हो नमान्नेमा त एउटा कुरा के हुन सक्छ भने कतिपय ठाउँमा फेक जाहेरीहरू पनि लिएर जाने, होइन, त्यस्तो खालको पनि छ नि त। धेरै भन्दिनँ म, तर केही फेक जाहेरीहरू लिएर जाने कारणले जाहेरी दरखास्त दर्ता गर्दा बित्तिकै त फेरि त्यसको लिगल प्रोसिक्युर त प्रहरीले अगाडि लानै पर्छ नि, त्यस्तोमा बरु ठाडो उजुरीहरू लानलाई इन्करेज गर्ने बरु, तर त्यो ठाडो उजुरीको आधारमा चाहिँ अनुसन्धान गरेर मात्रै पक्राउ गर्ने, किनभने मान्छेको त राइट टु एउटा डिग्निटी पनि हो नि त, लिबर्टीका कुराहरूलाई पनि हेक्का गरेर अनुसन्धान गर्न सकियो भने त्यो प्रभावकारी हुन्छ।
8: तपाईँले हेर्दा चाहिँ अहिले विद्यमान जुन सजाय व्यवस्था छ त्यो चाहिँ पर्याप्त छ भन्ने नै लाग्छ?
4: त्यहाँ तीन चारवटा क्याटेगोरी छ, रेप गरेर मारेको छ भने हाम्रो मुलुकी अपराध संहिताको दफा 41 नै भन्छ, रेप गरेर यदि कसैलाई मारेको छ भने उसको आजीवन कारावास हो, कहिले बाहिर आउनै पाउँदैन, जिन्दगीभरि उपासन जेल हो नि, जन्म कैद अर्को पनि छ, त्यो चाहिँ 25 वर्ष हो।
8: अनि यो रेप गरेर मारेकोमा आजीवन कारावास, अब यसमा त झन् 3 वर्षीय बालिका होइन?
4: त्यही त, 10 वर्ष भन्दा मुनिको बालिकालाई यदि कसैले रेप गर्यो भने त यसै पनि 20 वर्ष कैद छ हाम्रो सजाय। 20 वर्ष भनेको त यसमा त गरेर मारेको अवस्था भन्दा बित्तिकै त आजीवन कारावास हो।
8: भनेपछि यो व्यवस्था हेर्दाखेरि सुधार गर्नुपर्ने पनि छैन अहिले
4: कानुनले? मेरो बात त्यो कानुनले सुधार गरेर यो अपराध नियन्त्रण हुँदै हुँदैन भन्ने मेरो चाहिँ बुझाइ हो। जो जो स्टेक होल्डरहरू छन् त्यहाँ सुधार हुनुपर्ने छ, के संवेदनशीलता नै भएन क्या, हामी सेक्सुअल भायोलेन्स खालका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर चाहिँ अनुसन्धान गर्नुपर्छ, छुट्टै त्यसको चाहिँ मेकानिजमै खडा गर्नुपर्छ के।
0: उनी थिइन् त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल विनिता ढालसँग कुरा गर्दै तपाईँ बीबीसी नेपाली सेवाको साझा पख

0: र युक्रेनको स्वतन्त्रता दिवसका दिन युक्रेनी नागरिकहरूलाई यही सन्देश दिनका निम्ति म यहाँ आएको हुँ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ब्रिटेनले आगोमा घिउ थप्न लागेको भन्ने आरोप लगाएपछि बर्नमले त्यसको जवाफ फर्काएका छन्। आगो कसले लगायो त्यो चाहिँ प्रश्न होइन र किएवमा पत्रकारहरूसँग उनले भने। बर्नमले साझेदारसँगको बैठकमा क्षेप्यास्त्र प्रतिरोधको मुद्दा मुख्य विषय हुने बताए। किएव आफैले लामो दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र बनाउन सकोस् भनेर युकेले युक्रेनलाई ब्लू प्रिन्टहरू दिन लागेको जनाएको छ। रूसका बलिस्टिक क्षेप्यास्त्रहरूको सामना गर्न युक्रेनले थप प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्रहरू प्राप्त हुने आशा राखेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ती क्षेप्यास्त्रहरू उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन्। युक्रेन प्याट्रियट क्षेप्यास्त्रका लागि अमेरिकामाथि निर्भर रहँदै आएको छ, तर इरानमा जारी युद्धका कारण यो क्षेप्यास्त्रको मौजदात घट्दै गएकाले युक्रेन रूसले गर्ने आक्रमणको जोखिममा परेको बताइन्छ।
1: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीसकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।

0: टाइगर 99.2 मेगाहर्ज गर्दन का सधै बाघ सुन
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।